0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ
4: मिस। बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्न संसार, हो त्यही जाऊ न।
6: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
9: तन्ना आजै फेरि हाल्नुहोस्।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
10: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक,
8: हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
2: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
2: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
0: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
2: विस्तृत जानकारीको लागि
0: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 0165527690 र 5750।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।

पेज मार्फत एक साथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाईमा विपक्षीको आपत्ति। बजेट, विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण, जनसरकारका मुद्दामा सरकार उदासीन रहेको आरोप। फिर्के खोलाको संरचना भत्काउने काम सकियो। चेक ड्याम नबन्दा अब हुने वर्षामा फेवाताल पुरिने जोखिम। अनलाइन बाल यौन दुर्व्यवहारको जोखिममा बाल बालिका। इन्टरनेटको सुरक्षित प्रयोग बारेमा सचेतना फैलाउनु पर्ने आवश्यकता। स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढ़ाउन पोखरामा अन्तर्क्रिया कार्यक्रम आयोजना। जनसंख्या अनुसारको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड़। भन्सार वृद्धि प्रभाव सुनमा देखियो। एकै दिन तोलामा 20,500 रूपियाँ वृद्धि। एशियाको प्रमुख सुरक्षा शिखर सम्मेलन सांग्रीला संवाद सिंगापुरमा शुरू। युफ्रेटिस नदीमा भीषण बाढ़ी, पूर्वी सिरियाका हजारौं नागरिक विस्थापित। र एसियाली खेलकुद छनौटमा नेपालको विजय शुरूआत। चीन 221 रनले पराजित। पोखरा 17 आयोजित खेलकुद सप्ताह सम्पन्न।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल जेठ 18 गते सोमबार, तदनुसार सन् 2026 जून 1 तारीक नेपालसम्म 1146 अधिक जेठ कृष्ण प्रतिपदा तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक

0: AC, Cooler, Freeze, Cooker, Induction, Air Fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा एघारमा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो
1: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
2: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था
1: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-476 98-560-24-216
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार हुने समस्याहरू
3: हृदयघात
2: हाई ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्कमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले सोध्नु भएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएको र त्यसको जवाब पनि प्राप्त भइसकेको जानकारी दिनुभएको छ। यस्तै जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो, तर उहाँको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कंग्रेसकी प्रमुख सचेतक वासुना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटो भन्दा छिटो जानकारी गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभई यो सच्याउनुपर्ने माग गर्नुभएको छ। यस्तै सुकुम्बासी समस्या र काठमाण्डुबाट बस्ती खाली गराइएको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभएको छ। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाइरहेको छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताका लागि एउटा कोष खड़ा गरिएको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाइएको बताउनु भएको छ। यस्तै नवयुवा आन्दोलन बारेको मानवाधिकार आयोगको प्रतिवेदन बारे कंग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटनाबारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अगाडि बढ़ने बताउनु भएको छ। यस्तै बाँदरको समस्याका बारेमा सांसदले उठाएको विषयलाई पेचिलो बनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले यो विषय जटिल रहेको बताउनु भएको छ। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पहरूबारे सोचिएको बताउनु भएको छ। यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाएर सर्वसाधारणमा समस्या पारेको विषयको प्रश्नमा प्रधानमन्त्री शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सक्ने अवस्था नरहेको बताउनु भएको छ। हरेक भान्सामा विद्युतीय चूलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकाले 50 युनिट भन्दा माथि 5% भ्याट लगाउने व्यवस्था रहेको उल्लेख गर्नुभएको छ। 100 रूपियाँमा 5 रूपियाँ भनेको निकै कम पैसा रहेको उहाँको भनाइ छ। हिजोको बैठकमा प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अर्यालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास रहेको थियो। राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट विद्युत आपूर्तिमा देखिएको अवरोध जातीय विभेद र सुशासनका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले जनसरोकारका मुद्दामा सरकार उदासीन रहेको आरोप लगाएका हुन्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूले सुर्खेतको प्राकृतिक ग्यास उत्खनन विद्युत आपूर्तिमा देखिएका अवरोध बजेटका सीमा र सामाजिक न्यायका विविध विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विकास निर्माणदेखि जनजीविकाका सवालमा सरकारको प्रभावकारी उपस्थिति नदिएको भन्दै आलोचना समेत गरेका हुन्। बैठकमा सांसद गोमा देवी तिमिल सोनाले आगामी आर्थिक वर्षको बजेटले उद्योग सञ्चालनका लागि ठोस कार्यक्रम र बजेट विनियोजन गर्न नसकेको टिप्पणी गरेका छन्। बजेट वक्तव्यमा उद्योगका कुरा सुनिए पनि व्यवहारमा कार्यान्वयन गर्ने आधार नदेखिएको उल्लेख गरेका छन्। सुकुम्बासी गरीब किसान र मजदूरका समस्या समाधानका लागि सरकारको स्पष्ट धारणा माग गरेका छन्। विशेष गरी रातिको समयमा हुने अन्धकारले विद्यार्थी र व्यवसायलाई प्रत्यक्ष असर पारेको भन्दै उनले तत्काल सुधारका लागि माग गरेका छन्। सांसद नर बहादुर विष्टले कोहलपुर सुर्खेत 132 केवी प्रसारण लाइन हावाहुरीका कारण अवरूद्ध भएको र आरक्षित क्षेत्रमा पर्ने भएकाले मरमत कार्यमा बाधा पुगेको जानकारी गराएका छन्। उनले उक्त समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै संसदमा उठाइएका प्रश्नहरूको जवाफ नदिने मन्त्रीहरूको कार्यशैलीप्रति
आपत्ति जनाएका छन्। सांसद भुवन बहादुर सुनारले जातीय छुवाछूत र भेदभावका घटना अझै कायमै रहेकोमा चिन्ता व्यक्त गरेका छन्। दिपा नेपालीको आन्दोलन र माइतीघर मण्डलामा भइरहेको विद्रोहलाई उद्धृत गर्दै उनले सरकारले दलित समुदायलाई न्याय दिन नसकेको आरोप लगाएका छन्। बजेटमा विभेद अन्त्य गर्ने कुनै ठोस कार्यक्रम नभएको भन्दै न्यायको माग गरेका छन्। सांसद युवराज शर्माले मुलुकमा बढ़दो महँगी र लोकतान्त्रिक मूल्य मान्यतामाथि भइरहेको प्रहारबारे चर्चा गरेका छन्।

विपक्षीहरूको नाराबाजीबीच प्रतिनिधि सभा नियमावली पारित गरेको छ। शुक्रबार बसेको सभाले पारित गरेको नियमावलीले सांसदहरूका लागि विशेष अधिकार प्रदान गरेको छ। नियमावलीको नियम 259 सांसदहरूका लागि नियमावली लागू हुने सम्बन्धी प्रावधान रहेको छ। दफा 259 उपदफा 1 भनिएको छ, प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुनेछ। उपदफा 2 थप भनिएको छ, यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेष अधिकारको रूपमा रहनेछ। नियम 260 नियमावलीको व्याख्या छ, जहाँ भनिएको छ यस नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई हुनेछ र निजको निर्णय अन्तिम हुनेछ। त्यस्तो निर्णयको जानकारी बैठकलाई दिनुपर्नेछ। नियम 261 यसलाई आन्तरिक काम कार्यवाही मानेको छ र भनेको छ यस नियमावली बमोजिम सम्पादन गरिने काम कार्यवाही सभा र समितिको आन्तरिक काम कार्यवाही मानिनेछ। यस सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन पाइने छैन। अर्थात नियम 259 बमोजिम अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा नियमावली विशेष कानून सरह लागू हुन्छ। यसको व्याख्या सभामुखले गर्छन्। यसलाई संसदको आन्तरिक काम कार्यवाही मानिन्छ र कुनै पनि अदालतमा प्रश्न उठाउन पाइँदैन। यो व्यवस्था सांसदको निलम्बनसँग समेत सम्बन्धित छ। सांसद पद निलम्बन सम्बन्धी व्यवस्था नियमावलीको नियम 247 छ। सदस्यको पक्राउ सम्बन्धी जानकारी दिने शीर्षकमा रहेको यो दफाको उपदफा 1 भनिएको छ, संविधानको धारा 103 उपधारा 6 प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ। संविधानको धारा 103 अनुसार संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन। तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन। सोही धारामा भनिएको छ त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरन्त दिनुपर्नेछ। अर्थात फौजदारी अभियोगमा सांसद पक्राउ पर्न सक्दछन्। यस्तो सूचना प्राप्त गरेपछि संसद सचिवालयले त्यसको जारी अधिवेशन चलिरहेको भए सभामा र अधिवेशन नचलिरहेको भए सूचना निकाल्नेछ। प्रतिनिधि सभा नियमावलीको नियम 147 उपनियम 3 सांसद पद निलम्बनको व्यवस्था रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने हुनुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ 18 देखि 22 गतेसम्म जून 1 देखि 5 तारीकसम्म भारत भ्रमण गर्नुहुने रासोपाले जनाएको छ। आइतबार पार्टीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने जनाइएको छ। भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेटघाट गर्नुहुनेछ। साथै अयोध्याको भ्रमणका समेत कार्यक्रम रहेको जनाइएको छ। सभापति लामिछानेसँगै रासोपाका सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनुहुनेछ। रासोपाका प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्च स्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। राष्ट्रपतिले उक्त भ्रमणले नेपाल भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै मूल आयोजक समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको समितिले आगामी महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र संगठनात्मक रूपमा सुदृढ बनाउने लक्ष्य लिएको छ। पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन 2083 असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनलाई सफल बनाउन गठन गरिएको मूल आयोजक समितिमा वरिष्ठ नेतादेखि केन्द्रीय सदस्य र प्रदेश सभापतिसम्म समेटिएका छन्। सभापति लामिछानेको अध्यक्षतामा गठन गरिएको महाधिवेशन मूल आयोजक समिति सदस्यहरूमा उपसभापति डाक्टर सोनी मुवागले, महामन्त्री कविन्द्र बुर्लाकोटी, मनिष झा, सुविता गौतम, शिशिर खनाल, हरि ढकाल लगायत नेता रहनु भएको छ। पार्टीका सबै केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि महाधिवेशन तयारी प्रक्रियामा संलग्न गराइएको छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
5: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर। फोन 061-577-718, 98-463-32-836, 98-560-22-099।
6: भर्ना खुल्यो।
7: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
8: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
6: आधुनिक भौतिक पूर्वाधार,
8: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
6: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
8: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-20-059।
10: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
12: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
13: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
12: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
13: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
12: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
13: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
12: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
13: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
12: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
12: भर्ना खुल्यो।
14: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: हाम्रा विशेषताहरू,
8: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
12: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
8: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
12: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
8: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98462410।
12: It's New Galaxy Time.
14: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
12: संस्थाका विशेषताहरू,
14: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
12: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
14: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
12: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
14: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
12: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
14: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
15: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
16: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
15: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
16: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
15: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
16: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षाले हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
15: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
16: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ,
14: हिँड हिँड आजै गएर बुझाऊ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
17: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
8: आवश्यकता पोखरा दुई हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पोस्ट्रे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-0067-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।
18: यसो बसिबियालो पनि हुन्छ, डियस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
19: ए हो र दाई, अनि देवानसिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
18: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब 9 खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
19: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
18: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
19: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।

पोखराको फिर्के खोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ। फिर्के खोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो। जेठ 10 गतेबाट शुरू भएको अभियान अन्तर्गत फिर्के खोला खोलाघरमा बनेका 160 वटै संरचना भत्काइएको पोखरा महानगरपालिकाले जनाएको छ। अतिक्रमणको चपेटामा परेको करिब 8 किलोमिटरको यो फिर्के खोलामा नाप जाँच पश्चात गाडिएका 588 वटा सीमा स्तम्भहरू भित्र परेका सबै संरचना भत्काइएको दावी महानगरको रहेको छ। महानगरले सबै संरचना भत्काएको बताए पनि स्थायी संरचना भने आंशिक रूपमा मात्रै भत्काएको पाइएको छ। महानगरले गत वर्ष बनाएको प्रतिवेदनमा 45 वटा स्थायी र 115 वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएको उल्लेख छ। त्यसमध्ये अस्थायी संरचना पूर्ण रूपमा भत्काइएको पाइएको छ भने स्थायी संरचना मध्ये अधिकांश आंशिक मात्रै भत्काएको छ। खोलाघरमै बनेका 18 वटा र मापदण्ड मिचेर बनाइएका 35 वटा स्थायी संरचनामा महानगरले डोजर चलाए पनि पूर्ण रूपमा नभत्काई छाडेको छ। कतिपय घरधनी आफैले भत्काउने शर्तमा छाडिएको छ भने कतिपय भौगोलिक जटिलताका कारण त्यसै छाडेको पाइएको छ। पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर पुरूषोत्तम थापाले अस्थायी संरचना पूर्ण रूपमा हटाइएको र स्थायी संरचना आंशिक हटाइएको बताएका छन्। महानगरले लिटी स्टेप मावि लिंकन कलेज ज्ञानबहादुर कोइराला लगायतका घरका संरचनाहरू आंशिक रूपमा भत्काएर छोडेको हो। ती भवनहरूमा महानगरले प्रयोग गरेको डोजरले ठाउँ ठाउँमा प्वाल पारेर त छोडेको छ, तर पूर्ण रूपमा भत्काएर नफाल्दा यसको सौन्दर्यकरण अभियानको गति रोकिने आशंका व्यक्त गरिएको छ। अर्कोतर्फ महानगरले डोजर लगाएर भत्काएका भवनका सामग्री तथा डोजर हिँड्दा निस्केको माटो असरल्ल छोडिएको छ, जसले फेवाताल पुरिने जोखिम बढ़ेको छ। किनकि फिर्केको अन्तिम गन्तव्य फेवाताल भएकाले यस बीचमा ठूलो वर्षा भएमा त्यहाँ असरल छाडिएका सामग्री फेवातालमा पुग्ने निश्चित छ। उसो त पहिलेदेखि नै फिर्केबाट बगेर जाने माटो र फोहरले फेवातालमा टापु बनाएको छ। यसमाथि अहिले भत्काएका सामग्री असरल छाडिँदा त्यसमा मलजल हुने नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले बताएका छन्। यसबारे प्रश्न उठेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्केका भत्काइएका सामग्री र माटो बगाएर फेवातालमा नपुगोस् भनेर फेवाताल भन्दा माथि नै अस्थायी चेक ड्याम बनाउने सामाजिक सञ्जाल मार्फत जनाएका छन्। विदेश भ्रमणमा रहेका उनले सामाजिक सञ्जालमा गाईघाटमा अस्थायी चेक ड्याम बनाउने काम तुरन्तै शुरू गरिने भन्दै लेखेका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेका जल पर्यटन सम्बद्ध व्यवसायहरूको शनिबार अनुगमन गरेका छन्। अनुगमनकै क्रममा डुब्न लागेका 14 वर्ष र 11 वर्षका 2 बालकको उद्धार गरिएको छ। अनुगमनका क्रममा संचालकहरूले व्यवसाय सञ्चालन गर्दा पर्याप्त सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। साना उमेर नपुगेका बालबालिकालाई एक्लै छाडेको, कतिपयले लाइफ ज्याकेट नलगाएको, रेस्क्यूका लागि तयारी नगरेको र व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। त्यसैगरी फेवातालको जोखिम क्षेत्रसम्म बोटहरू लाने गरिएको र सुरक्षा सतर्कता अप्नाइएको देखिएन। व्यवसाय राति अबेरसम्म पनि सञ्चालन गरेको पाइएकाले यसअघि पनि जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरकारवाला निकायको संयुक्त टोलीबाट अनुगमन गरी कार्यवाही भएको तथा सुधारको निर्देशन दिएको व्यवहारा बित्दैछ। अहिले मनसून प्रभावित समय भएको र दैनिक रूपमा डुबानका घटना भई धनजनको क्षति भएकाले प्रचलित कानूनको पालना गर्न तथा सुरक्षाका मापदण्ड पालना गराई व्यवसाय सञ्चालन गर्न पुनः ध्यानाकर्षण गराएको छ, अन्यथा लापरवाही गरेमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिइएको छ।

राइट सेयरिङ सम्बन्धी कानूनमा संघ सरकार र गण्डकी प्रदेश आमने सामने भएका छन्। यसअघि नै प्रदेश सरकारले नियमावली जारी गरेकोमा संघ सरकारले आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक नियमावली मार्फत राइड सेयरिङ सम्बन्धी व्यवस्था गरेको छ। प्रदेश सरकारले नियमावलीसँगै राइड सेयरिङ सवारीको भाड़ा समेत तोकिसकेको छ। अहिले एप दर्ता हुने क्रम शुरू भएको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारको नियमावलीमा दुई पांग्रे सवारी साधन रातो प्लेटमै हुने गरी खुल्ला गरिदिएको छ भने संघले दुई पांग्रेलाई पनि कालो प्लेट हुनुपर्ने अनिवार्य व्यवस्था गरे दिएको छ। प्रदेश र संघको कानूनमा बाजिएको मुख्य विषय यही हो। चार पांग्रे सवारी भने प्रदेशले पनि कालो प्लेट नै हुने गरी नियमावली संशोधन गरेको छ। 2080 जारी पहिलो नियमावलीमा चार र दुई पांग्रे दुवै सवारी रातो प्लेटको हुने उल्लेख थियो, तर संघ सरकारको अवरोध र यातायात व्यवसायको विरोधपछि उक्त व्यवस्थाबाट पछि हट्न बाध्य भएको हो। त्यति मात्रै होइन, नियमावली कार्यान्वयन गर्न एक वर्ष पछि पर्यो। गत 22 वैशाखमा बसेको मन्त्री परिषद बैठकले पारित गरेको नियमावलीमा चार पांग्रे सवारीलाई कालो प्लेट हुने गरी संशोधन गरिएको हो। प्रदेशले नियमावली पारित गरेको एक महिना नबित्दै संघ सरकारको आर्थिक ऐनमा सबै भाड़ाका सवारीलाई कालो प्लेट अनिवार्य गरिएको छ। यो सँगै रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने भएका छन्। यसपटकदेखि दुई पांग्रे सवारी साधनलाई समेत भाड़ाको सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरिएको छ। यसरी दर्ता हुने सवारी साधनको कालो नम्बर प्लेट दिने व्यवस्था यातायात ऐन 2049 छ। यसरी दर्ता हुने दुई पांग्रे सवारी साधनले वार्षिक आयकर तिर्नुपर्ने व्यवस्था समेत गरिएको छ। अहिले यो कर 3,000 रूपियाँ तोकिएको छ। हालसम्म रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कूटरले नै राइड सेयरिङ सेवा दिइरहेका छन्। सरकारको यो नियमसँगै अब यस्ता राइड सेयरहरू कालो नम्बर प्लेटमा दर्ता हुनुपर्ने भएको छ। त्यस्तै सरकारले राइड सेयरिङ बापत प्राप्त हुने प्रत्येक कारोबारमा 5% कर समेत लाग्ने व्यवस्था गरेको छ। संघको आर्थिक ऐन आफ्नो नियमावलीसँग बाजिएपछि गण्डकीका मुख्यमन्त्री सुन्दरराज पाण्डेले प्रदेशकै नियमावली कार्यान्वयन हुने बताउँछन्। हाम्रो प्रदेशको नियमावलीमा जे व्यवस्था छ हामी त्यसलाई कार्यान्वयन गराउँछौं। संघको आर्थिक ऐन भन्दा पहिला हामीले नियमावली ल्याएका हौं। आर्थिक ऐन भनेको साल बशाली कानून हो। अब हामीले हाम्रो कानून अनुसार नियमावली बनाइसकेका छौं। हाम्रो नियमावलीमा जे जस्तो व्यवस्था छ त्यही अनुसार हामी अगाडि बढ्छौं। देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै 2,81,921 दर्ता भएका थिए। दर्ता भएका सवारी साधनमध्ये 50 लाख बढ़ी मोटरसाइकल छन्। यसैगरी फागुन मसान्तसम्म 41,14,181 सवारी चालक अनुमति स्मार्ट कार्ड जारी भएको छ। त्यसमध्ये चालू आर्थिक वर्षको 8 महिनासम्म 43,750 स्थान सवारी चालक अनुमति पत्र जारी भएको थियो। चालू आर्थिक वर्षको प्रथम 8 महिनामा 87,014 थान इम्बोस नम्बर प्लेट उत्पादन भएका छन्। तीमध्ये 5,186 थान जडान गरिएको छ।

पोखरामा बाल अधिकार प्रबन्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा संचारकर्मीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। भोइस अफ चिल्ड्रेनको आयोजनामा भएको कार्यक्रममा नेपालमा बाल बालिका विरूद्ध हुने अनलाइन यौन दुर्व्यवहार र शोषणका घटना डरलाग्दो गरी बढ़िरहेको तथ्याङ्क सार्वजनिक गरियो। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष 2081-82 मात्रै 732 जना बाल बालिका साइबर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ। उजुरी दिनेमा 313 जना बालक र 419 जना बालिका रहेका छन्। अनलाइनमा हुने यस्ता 81% भन्दा बढ़ी घटनाहरू फेसबुक मार्फत हुने गरेको देखिएको छ। भोइस अफ चिल्ड्रेनले केएनएच जर्मनी, जर्मन सहयोग र बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजर्भको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा यस्तो तथ्य प्रस्तुत गरिएको हो। कार्यक्रममा भोइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् 2023 514 जना बाल बालिकामा गरिएको एक अध्ययनको नतिजा सार्वजनिक गरेका छन्। सो अध्ययन अनुसार 13-18 वर्ष उमेर समूहका 97% बाल बालिकाको इन्टरनेटमा पहुँच पुगिसकेको छ। अध्ययनमा सहभागी बालिकाहरूमध्ये 38.60% आफूलाई यौन जन्ने सन्देश आएको बताएका छन्। त्यसै गरी 34% अश्लील फोटो र 13.60% अश्लील लिंग वा भिडियो आएको खुलाएका छन्। 6.80% बालिका अनलाइनबाटै अन्य विभिन्न दुर्व्यवहार र शोषणमा परेका छन्। बालकहरूको अवस्था पनि उस्तै देखिएको छ। सहभागी बालक मध्ये 32.30% यौन जन्ने सन्देश, 29.20% अश्लील फोटो र 15.40% अश्लील लिंग वा भिडियो प्राप्त गरेको बताएका छन्। 6.20% बालक अनलाइनबाट अन्य दुर्व्यवहारमा परेका छन्। अभिभावकहरूको इन्टरनेटमा पहुँच भए पनि चेतनाको स्तर भने निकै कमजोर देखिएको छ। 99% अभिभावकसँग इन्टरनेटको सुविधा भए पनि उनीहरूलाई अनलाइन बाल यौन दुर्व्यवहार, कानूनी प्रावधान, उजुरी प्रक्रिया र डिजिटल साक्षरता जस्ता विषयमा जानकारी नै नभएको पाइएको छ। इन्टरनेटको सुरक्षित प्रयोगका लागि राज्यले नीति नियम निर्माण र प्रभावकारी कानून गर्नुपर्नेमा उपनिर्देशक घिमिरेले जोड़ दिएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
2: 061-5673-61 98461-5144 98460-196
1: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्भमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड़कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 शनिबार बिहान 9 दिउँसो 3
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
16: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
15: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
16: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
17: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
18: यता नआउै बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
19: 3 दिन भयो।
18: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
19: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
18: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
19: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
20: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
18: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
21: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
22: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
21: तिमीलाई थाहा थिएन?
22: थाहा थिएन,
21: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
21: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
22: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।

विषयमा हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता र प्रतिनिधित्व बढ़ाउन संचार माध्यमको भूमिका कस्तो हुन सक्छ भन्ने विषयमा पोखरामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। शान्ति न्याय तथा लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प गण्डकीको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा महिला राजनैतिक सहभागिता, समान प्रतिनिधित्व तथा मीडियाको जिम्मेवारी बारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीले महिलाको जनसंख्या अनुसारको राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता उल्लेख गर्छन्। हाल संविधान संशोधनको बहस चलिरहेको सन्दर्भमा महिलाको सहभागितालाई प्रमुख एजेण्डाको रूपमा अगाडि बढ़ाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। कार्यक्रममा डब्ल्यूडब्ल्यूजेकी केन्द्रीय सदस्य दुर्गा अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै महिलाको वर्तमान सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाबारे जानकारी गराएकी थिइन्। पोखरा महानगरपालिका सत्र बिरौटा स्थित बालोदय माध्यमिक विद्यालयमा बाल बालिकाको संस्कार सहितको शिक्षाका लागि अभिभावकको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाल बालिकाको समग्र विकास, पारिवारिक वातावरण, अनुशासन, अध्ययन प्रतिको रूचि तथा सकारात्मक व्यवहार निर्माणमा अभिभावकले खेल्नुपर्ने भूमिका बारे विस्तृत छलफल गरिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रिन्सिपल टेकनाथ पौडेलका अनुसार कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो। कुल चारवटा सत्रमा विभाजन गरी सञ्चालन गरिएको उक्त कार्यक्रम प्रभावकारी बनेको र यसले विद्यार्थीहरूको पढ़ाई तथा व्यवहारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा 43 औं जिल्ला स्तरीय जुनियर युवा तथा 32 औं शिक्षक नायक गोष्ठी आइतबार कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो। कुल चारवटा सत्रमा विभाजन गरी सञ्चालन गरिएको उक्त कार्यक्रम प्रभावकारी बनेको र यसले विद्यार्थीहरूको पढ़ाई तथा व्यवहारमा सकारात्मक

0: संयोजक तथा रेडक्रस कास्कीका उपमन्त्री डिल्ली राम बरालले जानकारी दिएका छन्। शीतला देवी जुनियर रेडक्रस सर्कलका अध्यक्ष सार्थक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले रेडक्रसले राष्ट्रको भावी नेतृत्व तयार पारिरहेको बताएका छन्। नैतिकता, अनुशासन, विधि र प्रविधिको ज्ञान र सिप हासिल गर्दै अगाडि बढ़ेमा युवा पुस्ताले देशको नेतृत्व गर्दा आजको भन्दा राम्रो हुने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले सामाजिक विभेदलाई अन्त्य गर्नका लागि सचेत भएर अगाडि बढ़नुपर्नेमा जोड़ दिएका छन्। मानव सेवामा लाग्नु सबैभन्दा पवित्र कार्य भएकाले विद्यार्थीहरूलाई त्यसतर्फ मार्गदर्शन गर्ने कुरामा रेडक्रसको विशेष योगदान रहेको कार्कीको भनाई रहेको छ। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरामा व्यवस्थापन संकाय अन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको अनुसन्धान प्रस्तावना लेखन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ। गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउनु आजको आवश्यकता बनेको बताएका छन्। आगामी दिनमा यस कार्यक्रमलाई अझ सशक्त ढंगबाट निरन्तरता दिँदै जाने जानकारी दिएका छन्। अनुसन्धान व्यवस्थापन समिति सदस्य सुरेन्द्र कार्कीले अनुसन्धानको विषय छनौट, समस्या पहिचान तथा प्रस्तावना लेखनका प्राविधिक पक्षबारे गहन अध्ययनले मात्रै अनुसन्धान प्रभावकारी बन्ने बताउँदै समयको उचित व्यवस्थापन गर्न अपरिहार्य रहेको बताएका छन्। दोस्रो दिनको सेशनमा पृथ्वीनारायण क्याम्पसका उप प्राध्यापक एवं अनुसन्धान विज्ञ रेशमलाल पौडेलले अनुसन्धान पद्धति सम्बन्धी सहजीकरण गर्दै अनुसन्धान प्रक्रियामा अपनाइने विधि, तथ्याङ्क संकलन तरिका तथा विश्लेषणका आधारभूत पक्षबारे जानकारी गराएका थिए। लेखनाथ उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा संचालन भइरहेको व्यवसाय सम्वर्धन सेवा कार्यक्रम अन्तर्गत छनौट भएका उद्यमी तथा मेन्टरहरूबीच आइतबार लेखनाथ उद्योग वाणिज्य संघको सभा हालमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले नव प्रवर्धनशील उद्यमीहरूलाई व्यवसाय विकास, बजार व्यवस्थापन, ब्राण्ड निर्माण तथा व्यवसाय संचालनका व्यवहारिक अनुभव आदान प्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायहरूले नीतिगत, व्यवहारिक र व्यावसायिक क्षेत्रमा भोगिरहेका विभिन्न चुनौतीहरूको समाधानका लागि संघ सधैं व्यवसायहरूको पक्षमा उभिने बताएका छन्। कार्यक्रममा संघका प्रथम उपाध्यक्ष तथा मेन्टर संयोजक विक्रम कर्मचारीले व्यवसायमा सफलता हासिल गर्न निरन्तरता, धैर्यता, समर्पण र विश्वास अपरिहार्य रहेको बताएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: टिस्टा जानु पर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9461408082।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
3: पाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयु सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
6: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
7: के ल्याएर अफर?
6: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
7: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
6: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
7: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
6: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।

विजयमजी अन्नपूर्ण हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढ़ाएपछि नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा 20,500 रूपियाँले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रति तोला 3,11,100 रूपियाँ कायम गरिएको छ। शुक्रबार सुन प्रति तोला 2,90,600 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार सरकारले बजेट मार्फत सुनमा लाग्ने भन्सार दर 10% बढ़ाएर 20% पुर्याएको थियो। चाँदीको मूल्यमा पनि भन्सार वृद्धिको प्रभाव देखिएको छ। शुक्रबार प्रतितोला 5,040 रूपियाँ रहेको चाँदी आइतबार 305 रूपियाँले बढ़ेर 5,345 रूपियाँ पुगेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालको मौसममा विभिन्न वायु प्रणालीको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव सक्रिय रहेको छ। यो मौसमी प्रणालीका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली भएको छ। देशका बाँकी तराई क्षेत्रमा भने आंशिक बादल लागेको छ। अहिले कोशी बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज पनि देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने देखिन्छ। देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली हुनेछ। यो अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा मौसम बिग्रने सम्भावना छ। महाशाखाका अनुसार ती क्षेत्रहरूका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हिम मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। एसियाको प्रमुख रक्षा तथा सुरक्षा शिखर सम्मेलन साङ्ग्रीला सम्वाद 2026 बढ़दो भू राजनीतिक तनावका बीच सिंगापुरमा शुरू भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा विश्वका 40 भन्दा बढ़ी देश र क्षेत्रका 550 भन्दा बढ़ी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा यस क्षेत्रले सामना गरिरहेका प्रमुख सुरक्षा चुनौतीहरूका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ। यस वर्षको सम्मेलनमा भियतनामका राष्ट्रपति तो लामले मुख्य सम्बोधन गर्नुभएको छ। बढ़दो सैन्य गतिविधि गुटगत टकराव र क्षेत्रीय द्वन्द्वका बाह्य प्रभावहरू विस्तार भइरहेको चुनौतीपूर्ण पृष्ठभूमिमा यो सम्वाद आयोजना भइरहेको हो। यसै सन्दर्भमा सम्वाद बहुपक्षीयता र व्यावहारिक सहयोगको वकालत गर्ने चीनद्वारा प्रस्तावित ग्लोबल सेक्युरिटी इनिशिएटिभ जीएसआईको सान्दर्भिकता यस क्षेत्रमा शान्ति र स्थायित्वको बढ़दो मागसँगै थप महत्वपूर्ण बन्दै गएको देखिएको छ। सिरियाको उत्तरी र पूर्वी क्षेत्रमा बन्ने युफ्रेटिस नदीमा पानीको सतह असामान्य रूपमा बढ़ेपछि रक्का र देइर अल जोर प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरू विस्थापित भएका छन्। विगत 15 वर्ष यताकै उच्च जलस्तरका कारण आएको बाढ़ीले सर्वसाधारणका आवास कृषिभूमि र पूर्वाधारमा गम्भीर संकट उत्पन्न गराएको छ। नदीको माथिल्लो तटीय क्षेत्रबाट पानीको बहाव तीव्र रूपमा बढ़ेपछि सिरियाली अधिकारीहरूले युफ्रेटिस बाँधका थप ढोकाहरू खोल्ने निर्णय गरेका छन्। अधिकारीहरूका अनुसार नदीमा पानीको प्रवाह प्रति सेकेण्ड 2000 घन मिटरसम्म पुगेको छ, जुन सन् 2009 यताकै उच्च स्तर हो। युफ्रेटिस बाँध प्रतिष्ठानका महानिर्देशक हैथम बाकुरका अनुसार टर्कीका अधिकारीहरूले ठूलो मात्रामा पानीको बहाव आउन सक्ने चेतावनी दिएपछि बाँध क्षेत्रमा पूर्ण संकटकाल घोषणा गरिएको थियो। अब खेल समाचार। चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजयी शुरूआत गरेको छ। सिंगापुरमा हिजो भएको उद्घाटनमा नेपालले चीनलाई 221 रनले हरायो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर 2 बलमा 92 रन बनाउँदा सबै विकेट गुमायो। चीनका शेनजियान झेङले
31 रन बनाए। नेपालका कुशल मल्लले 3 तथा सोमपाल कामी र सन्दीप लामिछानेले 2-2 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनायो। नेपालका कुशल भुर्तेले शतक बनाए। भुर्तेल 43 बलमा 16 छक्का र 5 चौकाको मद्दतमा 129 रन बनाएर आउट भए। यस्तै कुशल मल्लले नट आउट 85, रोहित पौडेलले 69 रन बनाए। चीनका मा क्वान चेङ र देङ जिन्कीले एक एक विकेट लिए। पोखरा महानगरपालिका वडा नम्बर 17 खेलकुद सप्ताह सम्पन्न भएको छ। 17 नम्बर वडाको अभियान खेलकुद मार्फत प्रतिभा पहिचान भन्ने मूल नाराका साथ आयोजित खेलकुद सप्ताहको पोखरा महानगरपालिकाका उपप्रमुख मंजू देवी गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेर समापन गरिएको हो। खेल सप्ताह गत जेठ 12 गतेबाट शुरू भएको थियो। खेलकुद सप्ताह अन्तर्गत विभिन्न 5 खेलहरू समावेश गरिएको थियो, जसमा 5 वडा अध्यक्ष कप फुटबल, 2 सड़क दौड़, 2 ओडा अध्यक्ष कप खुल्ला पुरूष डबल्स तथा छात्र छात्रा ब्याडमिण्टन, विद्यालय स्तरीय हाजिरी जवाफ र 4 ओडा अध्यक्ष कप बुद्धिजाल प्रतियोगिता रहेका थिए। कास्की जिल्ला शारीरिक सुगठन संघले 1,00,000 रूपियाँ नगद पुरस्कार राशि सहित प्रथम मिस्टर कास्की एण्ड वुमन्स वेलनेस तथा मेन्स फिजिक प्रतियोगिता आयोजना गर्ने भएको छ। संघका अध्यक्ष लेखबहादुर गुरूङका अनुसार प्रतियोगिता आगामी 2083 साल भदौ 13 गते पोखरामा आयोजना हुनेछ। प्रतियोगिताको तयारीका लागि खेलाड़ीहरूलाई करिब 3 महिनाको समय आवश्यक पर्ने भएकाले मिति अगावै सार्वजनिक गरिएको उनले बताएका छन्। जिल्लाभित्र शारीरिक संगठन खेलको विकास, नयाँ खेलाड़ी उत्पादन तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा मिस्टर कास्की उपाधि सहित पुरूष तथा महिलातर्फ वुमन्स वेलनेस र मेन्स फिजिक विधामा प्रतिस्पर्धा गराइनेछ।

0: साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूले आईपीएल 2026 को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरूले उपाधि रक्षा गरेको हो। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरूले गुजरातमाथि 5 विकेटको जित हासिल गर्यो। गुजरातले दिएको 156 रनको मध्यम लक्ष्य बेंगलुरूले 18 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। बेंगलुरूका लागि विराट कोहलीले सर्वाधिक अभिजित 75 रन बनाए। 42 बल खेलेका उनले 9 चौका र 3 छक्का प्रहार गरे। भेनकटेश अयरले 32 रन बनाए। गुजरातका लागि राशिद खानले 2 विकेट लिए भने मोहम्मद सिराज, कागिसो राबाडा र अर्शद खानले 1-1 विकेट लिए। त्यसैगरी टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले 20 ओभरमा 8 विकेट गुमाएर 155 रन बनाएको थियो। वाशिङटन सुन्दरले सर्वाधिक अभिजित 50 रन बनाए। निशान्त सिन्धुले 20 तथा जस बटलरले 19 रन बनाएका थिए। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाईमा विपक्षीको आपत्ति। बजेट, विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण। जनसरोकारका मुद्दामा सरकार उदासीन रहेको आरोप। फिर्के खोलाको संरचना भत्काउने काम सकियो। चेक ड्याम नबन्दा अब हुने वर्षामा फेवाताल पुरिने जोखिम। अनलाइन बाल यौन दुर्व्यवहारको जोखिममा बाल बालिका। इन्टरनेटको सुरक्षित प्रयोग बारेमा सचेतना फैलाउनु पर्ने आवश्यकता। स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढ़ाउन पोखरामा अन्तर्क्रिया कार्यक्रम आयोजना। जनसंख्या अनुसारको राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड़। भन्सार वृद्धि प्रभाव सुनमा देखियो। एकै दिन तोलामा 20,500 रूपियाँ वृद्धि। एसियाको प्रमुख सुरक्षा शिखर सम्मेलन साङ्ग्रीला सम्वाद सिंगापुरमा शुरू। युफ्रेटिस नदीमा भीषण बाढ़ी। पूर्वी सिरियाका हजारौं नागरिक विस्थापित। र एसियाली खेलकुद छनौटमा नेपालको विजय शुरूआत। चीन 221 रनले पराजित। पोखरा सत्रमा आयोजित खेलकुद सप्ताह सम्पन्न। यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Save Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061-577-718, 98463-32836, 98562-2909।
1: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
4: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक
5: चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
6: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
5: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
7: ओहो, यसरी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
8: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
7: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
8: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
7: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
8: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
7: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
8: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
10: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
10: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
13: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
14: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
13: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
14: शिखर इन्स्योरेन्सको सहकार्यमा
13: अस्पताल खर्च सहाराले गर्छ
14: ई सेवा सबै सधैँ सँगै
15: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
16: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
15: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
16: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
17: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01586536 मोबाइल 98560056
18: किन आँखा मिचेकुमिचे गरेको
19: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
18: धेरै समय मोबाइल चलाएपछि क्या
19: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
18: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
19: ए त्यसो भए जोगिन के गर्ने त
18: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
20: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
21: नेपाल सरकार विज्ञापन बोर्ड

0: 1 पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
3: हृदयघात,
1: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिजी,
1: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
5: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: Admission are open.
2: looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of our parents and disciplined students. Admissions are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
1: phone 061-576-361, mobile 98461-57144.
2: Contact school administration, GEF Secondary School. Education for enlightenment.
12: 93.4
13: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक.
12: नमस्कार, आजको बैठकमा तपाईँलाई हार्दिक स्वागत छ. म अर्जु उपस्थित भएको छु हाम्रो साथीहरू पनि सँगै. आजको बैठकमा विशेष गरी हामी समसामयिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौं. आजको विषय हामीले समाजलाई लिएका छौं. हाम्रो समाज हामी कस्तो बनाउँदैछौ, समाज कुन दिशातिर उन्मुख भइरहेको छ, गइरहेको छ. राज समाज सँगसँगै नेपालको राजनीति, त्यसै गरी नेपालको पर्यटनलाई हामी जोडेर कुराकानी गर्दछौ. मैले आज समाजशास्त्री अध्येता रिवी कार्कीज्यूलाई निम्ताएको छु. नेपालको यो पर्यटन, यसको सम्भाव्यता सँगसँगै व्यावसायिकताका उद्यमशीलताका कुराकानीहरू जोडिन्छन् र आजको यो उठान म यो सबै समाजशास्त्रसँगै काहीँ न काहीँ रूपमा जोडिने कुरा हुन्. हाम्रो पर्यटनका कुरा, हाम्रा संस्कार संस्कृतिका कुराहरू, राजनीतिका कुराहरू, समाजसेवाका यी कुराहरू र स्वयं यही विषयमा शोध पनि गर्दै हुनुहुन्छ कार्कीज्यूले. नमस्कार, यहाँलाई स्वागत छ. आराम हुनुहुन्छ?
14: हजुर, आरामै छु.
12: यहाँले यो पर्यटन क्षेत्रको पनि अनुभव सँगाल्नु भएको छ, समाजसेवाको अनुभव पनि सँगाल्नु भएको छ. यी समाजसेवा, राजनीति, पर्यटन, यी जम्मै विषयहरू फेरि यी हाम्रो समाजसँगै र अध्ययनसँगै जोडिएका विषयहरू पनि हुन्. यी हाम्रा दैनन्दिय कार्यहरू पनि हुन्. यिनले दूरगामी असर, दूरगामी प्रभाव र राम्रा प्रभावहरू पनि पार्ने गर्छ. म हिजोको भन्दा आजको नेपालको राजनीतिको दिशाबाट शुरू गर्न चाहन्छु. हिजो मात्रै नेपालका प्रधानमन्त्रीले एउटा सेन्टेन्स बोल्नुभयो, सबै तरंगित पनि भए. नेपाल त तरंगित हुने नै भयो. नेपालभन्दा पहिले छिमेकी राष्ट्र भारत र त्यो भएका अन्य देशहरू बढ़ी तरंगित भए र सबैभन्दा धेरै एसियन कन्ट्रीका त्यो राष्ट्रहरूका मीडिया वा सामाजिक सोसल मीडिया जताकतै नेपालभन्दा पहिले नेपालको खबर त्यहाँ आउन थाले. एक खालको खुसियाली वा नेपाललाई तल अरू माथि परेको पारेको जस्तो कुराहरू पनि आउन थाल्यो. यो राजनीतिक हिसाबले र समाजशास्त्रीय अध्ययनले के विश्लेषण गर्न सकिन्छ हिजोको त्यो घटनाक्रमलाई?
14: धन्यवाद राम्रो प्रश्नको लागि. यो जुन हिजो संसद भनेको हाम्रो एउटा अत्यन्त संवेदनशील मर्यादित स्थल भएको हुनाले त्यहाँ चाहिँ नि हुने जति पनि गतिविधिहरू छन्, छलफलका विषयहरू अत्यन्त सान्दर्भिक र हुबहु अनि आफ्नो देशको चाहिँ महिमालाई शिरोधर राखेर गरिनुपर्ने हुन्छ. साथै देश र जनताको लागि राम्रा राम्रा नीति नियमहरूलाई तर्जुमा गर्ने एउटा पवित्र स्थल हो. त्यो जुन वाक्य सुरु भयो त्यसलाई चाहिँ हामी दुर्भाग्यको रूपमा लिनुपर्छ. आफ्नो देशको राष्ट्रिय अस्मितामाथि नै खलल हुने गरेर एउटा कपल कल्पित र चाहिँ जसलाई चाहिँ हामी अपरिपक्वता भन्छौँ राजनीतिक भाषामा, उहाँले जुन त्यो एउटा अपरिपक्वता देखाउनु भयो त्यो चाहिँ नि गलत थियो. यो निश्चित पनि हो, त्यो अपरिपक्वता हो. उहाँको चाहिँ ज्ञानको अभाव हो, उहाँमा चाहिँ ज्ञानको दक्षताको त्यो अभाव हो, त्यसरी भन्नुभयो. र त्यो तत्काल हामीले हाम्रो जुन त्यो रेकर्ड भएको छ त्यसबाट चाहिँ त्यो हटाउनुपर्छ सबैभन्दा पहिला. दोस्रो कुरा के छ भन्दा, प्रधानमन्त्री जस्तो एउटा गरिमामय पदमा पुगिसकेको व्यक्ति आफ्नो उच्च ओहदाको त्यसको चाहिँ ख्याल राख्नुपर्ने हुन्छ, गरिमाको महत्त्व बुझ्नुपर्ने हुन्छ, आफ्नो देशको प्रतिनिधित्व गरेको हुन्छ नि त, कुनै पनि कुराहरू बोल्नुपर्दा देशको प्रतिनिधित्व गरेको हुनाले र जनताको सबैभन्दा उच्च तहमा पुगेको व्यक्तिले त्यस्ता गैर जिम्मेवारपूर्ण शब्दहरू प्रयोग ल्याउनु हुँदैन, ल्याएमा पनि त्यसलाई चाहिँ माफी मागेर तत्काल चाहिँ त्यसलाई चाहिँ सच्याउनु पर्ने हुन्छ। आगामी दिनमा यस्ता चाहिने कुराहरू नदिनको लागि हामी जनताहरू अत्यन्त सजग हुनुपर्छ, जसमा आम नेपाली नागरिकहरूले अहिलेसम्म हामीहरूले नेपालले अहिलेसम्म भारतको कुनै पनि भूमि मिचेको हामीलाई जानकारी छैन र त्यसबाहेक अझ हाम्रा सीमाविद विज्ञहरू र हाम्रा परराष्ट्रविदहरूको भनाइअनुसार पनि अहिले अध्ययन गर्दा 11 जनाको उहाँ व्यक्तित्वहरूको भनाइहरू पनि सार्वजनिक भएका छन्। 11 जना विज्ञ व्यक्तित्वहरूले पनि ठूलो आपत्ति देखाउनु भएको छ, उहाँहरू अनुसार अहिलेसम्म उहाँहरूको पनि कुनै जानकारी छैन त्यस्तो। र हामीलाई के थाहा छ भने हामी के प्रश्न छौँ भन्दा, हाम्रा जुन धेरै भूभागहरू नेपालीहरूसँग हाम्रो चाहिँ हामीसँग लाल पूर्जा छ, तर चाहिँ जग्गाको चाहिँ हजुरको चाहिँ जोतखोत चाहिँ त्यसको भोग चलन चाहिँ नि भारतीय पक्षबाट भएको छ। यस्ता कुराहरू चाहिँ जो चाहिँ म आफै पनि मैले 2 ठाउँमा गएर हेरेँ, चितवनको त्यो पश्चिमपट्टि के अरे दक्षिणतर्फको भागमा त्यो चाहिँ मैले हेरेँ आफैले, त्यसमा चाहिँ हामी आफै प्रताडित छौँ भने अन्य क्षेत्रहरूको सीमाविदमा चाहिँ पछिल्लो क्रममा म आफै गएर पनि यो अध्ययन गर्ने मेरो धेरै ठूलो इच्छा छ।
15: हिजो त्यो बोल्ने बित्तिकै सेना अलर्ट भएर सुस्तामा सेना पुगेको छ,
14: हजुर
15: पुग्नु पर्यो,
14: हजुर त्यस्तो
15: राति हिजो राति
14: हो गर्नुपर्छ, त्यसले गर्दाखेरि सुस्तामा जुन त्यो छ त्यसमा चाहिँ मैले गएर हेर्दाखेरि हामी चाहिँ त्यसमा मर्माहत छौँ, हामी जनताहरू नेपाली जनताहरू मर्माहतमा छौँ, तर एउटा त्यस्तो चाहिँ एउटा गरिमामै पदमा पुगेको व्यक्तिले त्यो चाहिँ भन्नु हुँदैन, त्यो गलत थियो।
15: त्यो अन्जानमा भन्नुभयो वा जानी जानी भन्नुभयो, कसरी भन्नुभयो त्यो हामीलाई त थाहा भएन भित्री कुरा, तर भन्नु चाहिँ भयो। त्यो भनेको शब्दले आम नेपाली त तीन छक परे र उनीहरूलाई निकै हट गर्यो नि, होइन चोट पुर्यायो कि पुर्यायो?
14: त्यसले अवश्य पनि पुर्यायो, त्यसले धेरै ठूलो मर्माहत पनि बनायो, हल्का पारा उहाँले त्यो शब्द कस्तो भयो भन्दाखेरि सानो केटाकेटी बालकपन छ नि, बालापन त्यो चाहिँ केटाकेटीहरू हामी साना साना छँदाखेरि जो हाम्रा चाहिँ हामी अबोध हुन्छौँ, हामीमा ज्ञान हुँदैन, बोल्यो भने के हुन्छ कसो हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र हामीले चाहिँ त्यो सरासर नजानी नजानी पनि हाम्रा चाहिँ मुखबाट ती प्रस्फुटन हुने शब्दहरू जस्ता थिए त्यही खालको चाहिँ व्यवहार चाहिँ हिजो भयो, त्यो चाहिँ उहाँले देखाउनु भयो। तर त्यो चाहिँ नि प्रधानमन्त्री पद भनेको एउटा सबैभन्दा उच्च पद भएको हुनाले, उच्च तह भएको हुनाले, गरिमामय पद भएको हुनाले त्यहाँ पुगेको व्यक्तित्वहरूले गहन अध्ययन गरेर जिम्मेवारीपूर्वक तरिकाले बोल्नुपर्ने हुन्छ, त्यो चाहिँ आम नेपाली जनता
15: नयाँ थिएन, यो नयाँ थिएन, पहिलेदेखि चल्दै आइरहेको विषय हो। प्रवासले के हेरेर बस्यो, उहाँका जागिर खाने सचिवालयका सदस्यहरूले के हेरेर बस्यो, कि नोटहरू रिटर्न नोटहरू दिनु पर्दैन?
14: हजुरको प्रश्न धेरै राम्रो गर्नुभयो, उठाउनुभयो, यसको लागि धन्यवाद। मैले पटक पटक यो बारेमा पटक पटक आज मात्र होइन, मैले लगभग आजभन्दा 3 दशक अगाडिदेखि नै यो कुराहरू उठाउँदै आएको थिएँ। बडा सान्दर्भिक प्रश्न उठाउनुभयो। हाम्रो देशको परराष्ट्र नीति यति कमजोर छ जसमा हामीले चाहिँ राम्रोसँग हाम्रा कुराहरू पनि राख्न नसक्ने खालका छन्, जसलाई हाम्रो भाषामा मेरो म अहिले समाजशास्त्रीको म समाजशास्त्रीको नाताले विद्यार्थीको नाताले अन्तिम चरणको विद्यार्थीको नाताले पनि के भन्छु भन्दा र राजनीतिक विश्लेषकको नाताले पनि के भन्छु भन्दा यो हामीले समेट्नुपर्ने विषय हो, यो है अत्यन्त गम्भीर विषय हो, जसलाई हाम्रो परराष्ट्र मामला कस्तो हुनुपर्छ र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुनुपर्छ भन्दा अत्यन्त सम्मानित र ओजपूर्ण हुनुपर्छ र हाम्रा परराष्ट्र नीतिहरू सधैँ खल्ला छन्। मैले पटक पटक भन्ने गरेको छु यो कस्तो भन्दा आयातित जस्तो कि आयातित अब एउटा उदाहरण हजुरलाई दिन्छु। कहिलेकाहीँ के भएको छ त भन्दा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष अनि मन्त्री जस्तो व्यक्ति घटेर परराष्ट्र मन्त्रालयको सामान्य राजदूत भएर जागिर खाएको छ। त्यो हाम्रो उदाहरण छ जसमा मैले धेरै ठुलो आपत्ति पनि जनाएको थिएँ। भनेको अर्थ मुख्य सचिव तल झरेर पाँचौं तह तल झरेर राजदूत पद खाएका पनि छन्। राजदूत पद कहाँको? अमेरिकाको, बेलायतको, स्थायी संयुक्त राष्ट्रसँग स्थायी दूत। यस्ता पदहरू पाएपछि उहाँहरूले आफ्नो न त पदको गरिमाको याद गर्नुभयो न त चाहिँ राष्ट्रियताको याद गर्नुभयो। हामीलाई के हुन्छ त यो कूटनीतिक परराष्ट्र नीति भनेको यस्तो यति संवेदनशील विषय हो र चाहिँ हाम्रा सीमाङ्कनको विषयमा गृह मन्त्रालय यति गम्भीर विषय हो। यी दुईवटा मन्त्रालय अत्यन्त शालीन, अत्यन्त विज्ञ, अत्यन्त दूरदर्शी र अत्यन्त महत्वाकांक्षी व्यक्तित्वहरूले मात्रै सञ्चालन गर्नुपर्छ। यसको जिम्मेवारी उहाँहरूले मात्र लिनुपर्छ तर त्यो हुन सकेको छैन। अहिलेको कालखण्डमा अहिलेको समयमा कुरा गर्नुपर्दा जस्तो कि अहिले शिशिरजी हुनुहुन्छ, उहाँहरू शिशिर खनाल हुनुहुन्छ अहिलेको हाम्रो चाहिँ नि परराष्ट्र मन्त्रीज्यू। अब मैले उहाँलाई औल्याउनु पर्दा अलिकति विश्लेषण गर्नुपर्दा उहाँमा पनि अपरिपक्वता छ, पुरै अपरिपक्वता छ। मैले पटक पटक उठाउँदै आएको एउटा कुरा अहिले उहाँहरूले लागू गर्नुभएको छ। त्यो के भन्दा विदेशमा जसलाई चाहिँ अर्थशास्त्रमा के भनिन्छ भन्दा अनुत्पादक लगानी भनिन्छ। कुनै पनि ठाउँमा हामीले लगानी गरेर त्यसको प्रतिफल आउँदैन भने हामीले किन लगानी गर्ने? भनेको अर्थ हामीलाई विभिन्न देशहरूमा हामीलाई नचाहिने अनावश्यक जो जरुरी थिएन महावाणिज्य दूतावास र दूतावास पनि विभिन्न देशहरूमा हामीलाई वास्तवमा आवश्यक पनि छैन। फजुल खर्च कटौती गर्नको लागि त्यहाँ किनभने गइहाल्छ, खालि चाहिँ तलब खाइहाल्छ, डलरमा तलब खाइहाल्छ, यताउता गरिहाल्छ। यो त हाम्रो प्रक्रिया त गलत छ नि त। अझै पनि हामीमा प्रजातन्त्र आइसके तापनि
16: देशले त पाएन, देश त बनेन, तर मान्छे मात्रै बन्ने बनाउने काम भयो।
14: एकदम सही,
16: विदेशमा जानेहरूले होटल खोलेर बसे पनि
14: पुरै, त्यति मात्रै होइन त्यहाँ चाहिँ ओसार पसारको काम पनि गर्यो। त्यहाँ चाहिँ नि मानवीय यो मानव ओसार पसार पनि काम पनि भए। त्यसले गर्दा मैले प्रश्न पटक पटक उठाउँथे हामीलाई यस्ता दूतावासहरू चाहिँ जसलाई चाहिँ अहिले केही दूतावासहरू चाहिँ खारिज भएको छ, जस्तो कि ब्राजिलको खारिज भयो, सान फ्रान्सिस्को खारिज भयो, अनि हजुर यस्ता चाहिँ नि जो चाहिँ हामीलाई नचाहिने। त्यो मात्रै होइन कि धेरै ठाउँमा त्यस्ता छन्, त्यो मैले बोलेको कुराहरूलाई उहाँले लागू गर्नुभएको छ एउटा कुरा। अब त्यसले गर्दाखेरि म फेरि के भन्छु भन्दाखेरि उहाँमा पनि उहाँ व्यक्तिगत रूपले ठिक छ, सामान्य बोलीचाली यताउता शिष्टता सबै ठिक छ, तर उहाँमा पनि अपरिपक्वता छ, उहाँमा परिपक्वता केही पनि छैन है। परराष्ट्र मन्त्री परराष्ट्रविद कस्तो हुनुपर्छ भन्दाखेरि जसले यो चाहिँ नि कूटनीतिक क्षेत्रमा लामो समय अथवा चाहिँ विज्ञको रूपमा चाहिँ काम गरेको हुनुपर्छ। त्यो भयो भने के हुन्छ उहाँहरूलाई चाहिँ त्यस सम्बन्धी धेरै कुराहरूको जानकारी हुन्छ नि त। अहिले बिहान पनि मैले बिहान मात्रै सुनेको थिएँ डाक्टर राजन भट्टराई, उहाँ मेरो साथी पनि हुनुहुन्छ, नजिकको साथी पनि हुनुहुन्छ, धेरै सबैलाई चिन्छु म। उहाँले भन्नुभएको थियो, उहाँले पनि राम्रो कुरो गर्नुभयो, त्यो चाहिँ नि के अरे होस गुमाएर त्यस्ता शब्दहरू बोल्नु हुँदैन। उहाँले जुन गैर जिम्मेवारी हो नि त्यो त धेरै ठुलो गैर जिम्मेवारी हो।
16: सामान्य नेपाली जनतालाई आहत त बनायो,
14: आम नेपाली जनता तीन छक परे
16: बनायो
14: राष्ट्रिय केही पनि छैन, हाम्रो केही पनि रहन्छ, खोक्रो भयो।
16: हाम्रो प्रतिनिधित्व अब कसले गर्ने, हाम्रो नेतृत्व को हो त भन्दाखेरि प्रश्न उठ्यो नि त
14: यस्तो भयो। त्यसले गर्दाखेरि अबको दिनमा के हुनुपर्छ भन्दाखेरि अब यो हामीले देखिसक्यौं, भोगिसक्यौं र अनुभव गरिसक्यौं र उहाँहरूको लक्षणहरू जुन छ नि लक्षणहरू पनि हामीले हेरिसक्यौँ. ती लक्षणहरू राम्रा लक्षणहरू नपाइएको हुनाले अब देशको लागि नयाँ विकल्प अर्को नयाँ विकल्प फेरि चाहिने अवस्था आइसकेको छ. यो तालले अगाडि बढ्यो भने त हाम्रो त केही पनि पाइरहन्न. हामी त हाम्रो चाहिँ नि एउटा हामी नेपाली हौँ भन्ने चाहिँ जुन एउटा गर्वको विषय जुन छ नि हाम्रो राष्ट्रियता नै चाहिँ यिनीहरूले धरापमा पार्ने त्यो सङ्केत निक्लिसकेको छ.
16: हामीले नै कमजोरी यसरी गर्यौँ भने हाम्रो फरेन पोलिसीमा यस्ता लुपहोलहरू भइदिए भने एउटा क्रिङ खालको फरेन पोलिसी नबनिरहेको त्यो अवस्थामा जुन बाह्य हस्तक्षेपका कुराहरू आउने गर्छन् उनीहरूको त झन् बढावा पाए जस्तो भयो.
14: यो धेरै निश्चित रूपमा बढावा पाए उनीहरूले लाउ पाए. हाम्रो एउटा भनाइ छ नि
16: हिजैको त्यही बोलीले देखियो नि भारतका सारा टेलिभिजन र मिडियाहरूमा उतिखेरै अनलाइन पोर्टलहरूमा छापिएर आएको नेपाल भारतको सीमा मिच्या रहेछ प्रधानमन्त्रीले नै बोलिदिनु भयो हामीलाई त क्या मजा भन्ने आशयका थुप्रै कुराहरू आयो. खुसियाली नै
14: मनाएछ. त्यो धेरै गैर जिम्मेवारी पनौती थियो. धेरै धेरै ठुलो गल्ती थियो. त्यो राष्ट्रियता राष्ट्रिय अस्मितामाथि ठुलो प्रहार थियो. त्यो चाहिँ धेरै ठुलो गल्ती थियो. त्यसलाई चाहिँ हामीले त्यसलाई चाहिँ सशक्त रूपमा त्यसको आवाज उठाउनुपर्छ र उहाँले स्पष्ट रूपमा चाहिँ जनतासँग माफी माग्नुपर्छ.
16: अब प्रयासले तत्कालै फेरि विज्ञप्ति निकालेर त्यो दश गजाको भनाइ चाहिँ बाहिर लिएर आएको छ. उहाँको आशय त्यो हो भन्ने खालको उहाँको आशय त्यो हो भन्ने खालको थियो भन्ने प्रयासलाई त्यो जानकार हुँदाहुँदै त्यो जानकारी पहिले किनवटको रूपमा किन दिएन भन्ने प्रश्न पनि उठ्यो नि त.
14: हजुर, मैले अघि पनि भने यो कस्तो भन्दा अब अपरिचित
16: जारी गर्नुभन्दा पहिले दिएको भए त उहाँले त्यही बोल्नुहुन्थ्यो होला नि त. मैले एक दुई दिन अगाडि मात्रै थाहा पाएँ, भर्खरै थाहा पाएँ भन्नुभएको थियो भने उहाँ त अन्जानमा हुनुहुँदो रहेछ भने त केही नोटमा त त्यो त दिइनु पर्थ्यो नि त. त्यो पनि गल्ती भयो.
14: त्यही हो, यो एकदमै उहाँहरूमा चाहिँ अपरिपक्वता छ. उहाँहरूमा चाहिँ परिपक्वता छैन, ज्ञानको कमी छ, दक्षताको कमी छ, है अनुभवको कमी छ. हरेक कुराले उहाँहरूमा चाहिँ भर्खरै उहाँहरू यो चाहिँ दुधे बालक जस्तै गरी भर्खरै चाहिँ बामी सर्दै हुनुहुन्छ हाम्रो राजनीतिमा. हाम्रो राजनीतिमा भर्खरै बामी सरेको व्यक्तिलाई के पनि थाहा हुँदैन. यो चाहिँ उहाँको अनभिज्ञता हो. यो चाहिँ ठूलो चाहिँ नि लापरवाही हो.
16: अब समाजशास्त्रको विद्यार्थी समाजशास्त्री तपाईँ समाज र विकासमा यसले कस्तो प्रभाव पार्छ?
14: यसले धेरै ठूलो असर गर्छ. यो धेरै ठूलो, यो चाहिँ मैले पटक पटक हजुरलाई म यही प्रसङ्गमा म फेरि पठाउँछु. मेरो म त्रिभुवन विश्वविद्यालय तत्कालीन समयको शिक्षा मन्त्रीदेखि लिएर अहिलेको शिक्षा मन्त्रीसम्म पनि जस्तै कि अहिले शिक्षा मन्त्री सस्मित पोखरेल हुनुहुन्छ, उहाँसँग उहाँ पनि मैले भने उहाँ सानो उमेरको व्यक्तिले शिक्षा मन्त्रालय हाँक्न सक्नुहुन्न. हजुरलाई म फेरि पठाउँछु. जस्तो कि हिजोको काठमाडौँ महानगरपालिकामा उहाँ सामान्य शिक्षा विभागमा बसेर काम गरेको व्यक्ति जसलाई हामी जस्तै व्यक्तिहरूले दिएका कुराहरूलाई लागू गर्नुहुन्थ्यो मात्र. उहाँहरूसँग त्यो बाहेक अरू ठूलो चाहिँ अनुभवहरू विज्ञताहरू केही पनि छैन. उहाँहरूलाई के देखियो त भन्दाखेरि अहिलेको चाहिँ सरकार कस्तो देखियो त भन्दा यो बच्चाहरूलाई प्रयोग गरियो, कलिला बच्चाहरूलाई प्रयोग गरियो. त्यो बच्चाहरूलाई प्रयोग गरे बापत उहाँ त त्यो बच्चाहरूको रगतको कुर्सीलाई चाहिँ जनताहरू चाहिँ आकर्षित जनताले नबुझेर हो, उहाँहरूको असली रूप नबुझेर जनताहरूले चाहिँ त्यो उसलाई स्वीकार गर्नुभयो र अहिले चाहिँ त्यो बच्चाहरूको चाहिँ मैले एउटा शब्द भन्ने गरेको छु चिल्ड्रेन्स ब्लड एडिक्टेड चेयर भन्ने गरेको छु कि त्यो बच्चाहरूको रगतले लतपत्तिको कुर्सीमा बस्नु भएको छ नि त. अहिले त उहाँहरूलाई केही पनि होइन, त्यो बच्चाहरूको रगतले पुऱ्याएको त्यहाँ उहाँहरूसँग कुनै पनि केही पनि गर्न सक्नुहुन्न उहाँहरूले है. त्यसले गर्दाखेरि यति धेरै ठुलो असर गर्छ नि. मैले हाम्रा पाठहरू छ नि हजुरलाई म बताउँछु, हाम्रो जुन चाहिँ नि सिलेबस हुन्छ नि पाठ्यक्रम, मैले पाठ्यक्रम सिधै बहिष्कार गरिदिएको छु. मैले सिधै बहिष्कार किनभने हाम्रा पाठ्यक्रम केही पनि मिल्दैन. मैले समाजशास्त्र हाम्रो कस्तो हुनुपर्छ भन्दाखेरि हाम्रो राजनीति कस्तो हुन्छ, हाम्रो समाज कसलाई कस्तो हुनुपर्छ भन्दाखेरि हाम्रो भूगोललाई हाम्रो संस्कारलाई हाम्रो देशलाई हाम्रो सिमानालाई समेटिएर बनेको हुनुपर्छ. हाम्रा अहिलेको आवश्यकता के हो र त्यसलाई कसरी पूर्ति गर्ने, हामीलाई स्रोत र साधन कसरी जुटाउने है. हाम्रा हामीसँग अनगिन्ती समस्याहरू छन्, ती समस्याहरूलाई समाधान गर्ने हामीसँग अचूक असीमित स्रोत र साधनहरू पनि छन्, त्यसलाई मात्र परिचालन नगरिया हो. त्यसले गर्दाखेरि यो अत्यन्त महत्त्वपूर्ण विषय हो हजुरको. अनि त्यसले गर्दा मैले के भन्छ हाम्रो आफ्नै मौलिकतामा जाउँ,
17: हामी किन आयातित हो? नेपाल एउटा सम्प्रभुता सम्पन्न देश हो, हामी कसैको चाहिँ नि उपनिवेश भएर बाँचेका होइनौँ। त्यसले गर्दा हामी एकत्रित भएर बस्नुपर्छ। आम नेपाली जनताहरूमा कस्तो भावना हुनुपर्छ भने हामी स्वतन्त्र राष्ट्र हौँ, हामी कसैको कठपुतली होइनौँ, हामी कसैको चाहिँ पुच्छर हुनु होइन। र अर्को भाषा चाहिँ झोलेहरू भन्छ नि, यो हामी कसैको झोला पनि बोकेर हिँडेर होइनौँ, हामी आफै स्वतन्त्र हौँ। त्यसकारण नेपाल हाम्रो देश हो, नेपाल आमा हाम्रो आमा हो, हामी समग्र नेपाल देशको हाम्रो जति भूगोलले हटेको छ हामी सबै एउटो। म त पटक पटक भनिरहेछु हाम्रो असमान सन्धिहरू जुन छ नि हामीले खारेज गर्नुपर्छ। यसबारेमा म बताउँछु हजुरलाई। पहिलो मैले धेरै पटक यो हाम्रो प्रधानमन्त्रीज्यूलाई पटक पटक मैले लेखे पनि छु उहाँलाई, हामी हाम्रो जति पनि विगतमा भएका असमान सन्धिहरू छन् तिनलाई हामीले खारेज गर्नुपर्छ, र हामीले खारेज गरेर समय सापेक्षमा हामी चल्नुपर्छ। र हामीसँग नैसर्गिक अधिकार छ, हाम्रो राष्ट्रिय कानून अनुसार, हाम्रो अन्तर्राष्ट्रिय कानून अनुसार हामीबाट गुमेका जति पनि जग्गाहरू छन् त्यसको लागि हामीले बेलायतलाई साँची राख्न सक्छौँ। अहिलेसम्म
16: पनि उसले पनि सरकार राख्न सक्छ भन्ने कुरा पनि
17: हामीले उठाएको विषय हो। सबैभन्दा पहिला उहाँ त कति
16: कब्जा त उसले गरे,
17: किनभने यो त अझै पनि सम्भव छ, अहिले पनि 100% सम्भव छ। हाम्रा जति गुमेका हिजेका जग्गाहरू छन्, हाम्रा डिभाइडेड फ्यामिली भन्छौँ, जो चाहिँ हामी विचित्र यो चाहिँ नि हामी पिछडिएका, हामी दुई भाग भएका हाम्रा परिवारहरू छौँ, जस्तो कि पूर्वमा टिस्टा, पश्चिममा काँगडा, यो क्षेत्र सबै हाम्रो हो। र पटक पटक भनिहाल्छ, उत्तराखण्डदेखि लिएर यो सबै सारा यो सबै चाहिँ नेपालकै भाग हो। हामीसँग छ प्रमाण, प्रष्ट प्रमाणहरू छन्, ग्रेटर नेपाल भनिहाल्छ नि, त्यो सबै हाम्रै हो, त्यो पक्का हो। यो भारतलाई थाहा छ, राम्रोसँग थाहा छ, धेरै राम्रोसँग थाहा छ, र यसमा हामीले साँचीको रूपमा बेलायतलाई राख्न सक्छौँ। त्यस कारण यो जग्गा हाम्रो जति पनि गुमेको छ, त्यो जग्गा सबै हामीले फिर्ता लिन सकिन्छ। हामीसँग 100% चाहिँ अधिकार छ र त्यो हामीले पाउँछौँ। त्यसमा यो हामी निश्चित छौँ, यसमा चाहिँ हामी दृढ हुनुपर्छ, हामी सकारात्मक हुनुपर्छ, यसमा राष्ट्रिय एकता चाहिन्छ। अब त्यो भयो, र हाम्रा जति पनि अब समाज यसले कस्तो असर गर्छ भने हाम्रा सिमानाहरू, जस्तो कि चाहिँ हाम्रा पाठ्यक्रमहरू आयातित हुनु भएन, नितान्त आयातित हुनु भएन। हाम्रो आफ्नै मौलिकतामा रहेर हामीले चाहिँ हाम्रा पाठ्यक्रमहरू तयार गर्नुपर्छ। किन भन्दाखेरि हामीलाई अरू अन्य देशका कुनै पनि पाठ्यक्रमहरू लागू हुँदैन। कसरी लागू हुँदैन भन्दा, हाम्रो देश विविधताले भरिपूर्ण देश छ, यस्तो विविधताले भरिपूर्ण देश छ कि हजुरको विश्वमा प्राकृतिक सुन्दरताले विश्वमा सबैभन्दा सुन्दर देश हाम्रै देश हो। सबै देश विश्वमा सबै देश आफ्नो हाम्रा सिमानाहरू, जस्तो कि चाहिँ हाम्रा पाठ्यक्रमहरू आयातित हुनु भएन, नितान्त आयातित हुनु भएन। हाम्रो आफ्नै मौलिकतामा रहेर हामीले चाहिँ हाम्रा पाठ्यक्रमहरू तयार गर्नुपर्छ। किन भन्दाखेरि

0: आधिकारिक रूपमा 195 वटा देश छन् देशहरूमा, सबै देशहरू आफ्नै तरिकाले सुन्दर हुनुहुन्छ, सुन्दर छन्। तथापि यस्तो मिलेको जुन हाम्रो हिमाल पहाड तराई यसरी मिलेको जुन भूभाग छ नि, विश्वमा अर्को छैन। कसरी भन्दा 14 वटा हिमाल छन् विश्वमा, जसमध्ये 8 वटा त नेपालमा छ, हाम्रो देशमा छ। 8 वटा त हाम्रो देशमा छ, अग्ला 8000 भन्दा अग्ला हिमालहरू 8 वटा त हाम्रो देशमा छन्। 14 वटा छन् विश्वमा जम्मा, 8 वटा त हामीसँग छ। त्यस बाहेक अर्को 5 वटा पनि आधिकारिक रूपमा पुष्टि भइसकेका छैन। अरू 5 वटा हिमाल पनि 8000 भन्दा अग्ला, अरू 5000 हिमाल पनि त्यसको नाप्ने क्रममा त्यो अगाडि बढिया छ, त्यो कामहरू अगाडि बढिरहेछ। भनेपछि त हिमाल त लगभग सबै जस्तो हाम्रो देश हो नि त। अब 68% पहाडहरू कस्तो छ हजुरको, कस्तो राम्रो छ हेर्नुहोस् त, तलमाथि तलमाथि खोला नाली किनार त्यो वन पाखा कति राम्रो छ त्यो। र यो कुरा 17% तराई जो चाहिँ समथर पुरै समथरै समथर भाग छ, जसलाई हामीले केटेगोरीमा पढ्दाखेरि चाहिँ अन्नको चाहिँ अन्न भण्डार पनि भन्थ्यो, हुन पनि हो, समथर भाग छ हजुरको चाहिँ नि। एक सालमा चाहिँ 3 पटक चाहिँ अन्नबाली उब्जान गर्न सक्छौँ हामीहरूले। भनेपछि हामी यस्तो सुन्दर देशलाई, हामी अघि हजुरले भने जस्तै हामीमा धेरै कुराहरू यतिका राम्रा कुराहरू छँदा छँदै पनि हामी सकारात्मक रूपले हामी एकरूपताको अगाडि एकता भएर अगाडि बढ्न नसक्ने यो हाम्रो कमजोरी पनि हो। यो
1: त अर्को हाम्रो पढाइमा पनि यी कुराहरू छुट्दै छुटाउँदै छुटाउँदै आएको अवस्था हो, होइन?
0: एकदम सही।
1: सरकारमा जानेहरूले त्यो हिमालदेखि तराईसम्मको त्यो बच्चाले पढ्दै आएको बुझ्दै आएको भए त नेपालको नापी नक्साङ्कनका कुराहरू सबै बुझेको भयो त, अहिले कार्यकारी प्रमुखको पदसम्म जाँदा वा तलका पदहरूसम्म जाँदा त ती सबै मान्छेहरू त राम्रोसँग व्यक्त गर्न सक्थे होला नि, होइन?
0: यो सही कुरा हो, हजुरको एकदमै राम्रो प्रश्न हो, धेरै राम्रो, अति सान्दर्भिक, धन्यवाद। हाम्रा पाठ्यक्रमहरूमा दिनाउदिन मैले पटक पटक भनेको छु, यो कस्तो भन्दाखेरि यो समाजशास्त्र भनेको कस्तो विषय हो त भन्दाखेरि सबैलाई समेट्छ हजुरको। यसले चाहिँ जस्तो कि विश्व मानचित्र समाजशास्त्र कसले उत्पादन गर्यो, कसले चाहिँ नि सुरुवात गर्यो भनेर हेर्नु हेर्दै जाँदाखेरि यो चाहिँ नि कस्तो भन्दाखेरि विश्व साम्राज्यवादीहरू जो छ नि उनीहरूले निकालेको शब्द यो यी पाठहरू यी उहाँहरूले निकालेको हो, जसलाई उपनिवेश बनाउँदै लैजाने, संसारलाई चाहिँ उपनिवेश बनाउँदै लैजाने, आफ्नो एकत्ववादलाई चाहिँ त्यसलाई विस्तार गर्दै लैजाने र चाहिँ त्यसमा चाहिँ विश्वमा चाहिँ आफ्नो प्रभाव कायम राखिरहने यो खालको हो। र हजुरले भनेको प्रश्न अत्यन्त चाहिँ नि महत्वपूर्ण छ, त्यो चाहिँ मेरो तर्फबाट पनि पटक पटक दशकौं अगाडिदेखि पनि यो राख्दै आएको विषय हो, जसमा हाम्रा पाठ्यक्रमहरूलाई विस्थापित गरेर आयातित पाठहरूलाई चाहिँ नि राख्दै प्रशय दिँदै गइया छ। जस्तै उदाहरणका हाम्रो चाहिँ नि मैले अघि नै भने नि हामी त सम्प्रभुता सम्पन्न देश हो नि त, हामीले उपनिवेश त कसैको होइन है। अहिले हाम्रो पाठ्यक्रमहरूमा चाहिँ आफ्नो नेपाली जस्तो कि चाहिँ नेपाल परिचय हाम्रो विश्वविद्यालयको पाठ्यक्रमबाटै नेपाल परिचय हटाइया छ। भनेपछि यो कस्तो भयो त भन्दा कठपुतली भइदियो। यो विगतमा पनि हामीबाट धेरै ठूला गल्तीहरू भएको छन्, धेरै ठूला गल्तीहरू भएको छन् जो राष्ट्रियताको सवालमा भयो, हाम्रो चाहिँ आफ्नो संस्कृतिलाई चाहिँ निरन्तरता दिनको लागि भयो, यसमा पनि हामी धेरै अचुक भएका छौँ, चुकेका छौँ। यसमा एउटै कुरा के भन्छौँ भन्दा हामीले केही बिर्सनु हुँदैन, आम नेपाली जनताहरूले के बिर्सनु हुँदैन भन्दा गौतम बुद्ध नेपालमा जन्मनुभयो र गौतम बुद्धले हामीलाई के चाहिँ ज्ञान दिनुभयो त, हामीले गौतम बुद्धका ज्ञानहरूलाई मात्रै आत्मसात गरेको खण्डमा हामीले चाहिँ समाजमा भएका जति पनि विसङ्गतिहरू छन्, असमानताहरू छन्, अन्याय छन्, अत्याचार छन् र जुन पक्षीय रूपमा भएका जति पनि चाहिँ यो विभेदहरू छन् नि त्यसलाई हामीले एक रूपतामा चाहिँ लैजान सक्छौँ, यसमा चाहिँ हामीमा यो चाहिँ हुनै पर्छ। त्यो चाहिँ यसलाई चाहिँ जसलाई हामीले सामाजिक यो आधुनिकीकरण भन्छौँ है, यो चाहिँ हुनैपर्छ। यसो भएको खण्डमा राष्ट्रिय एकता कायम हुन सक्छ, राष्ट्रिय एकता कायम हुन सक्छ, देशलाई चाहिँ जोगाउनको लागि राष्ट्रिय सवालमा हामी सबै एक हुनु जरुरी छ।
1: यो समाज चाहिँ समृद्ध हुनका लागि, यो समृद्ध समाज निर्माण गर्नका लागि त फेरि चाहिने नीति नै हो, नीतिमा उच्च भनेको राजनीति नै हो, राजनीति सँगसँगै अब त्यसलाई बुझ्ने शिक्षा हुनुपर्छ।

0: होला, पर्यटन पर्छ होला, र पर्यटन सँगसँगै फेरि काम गर्नका लागि फेरि समाज सेवा पनि चाहिन्छ होला, होइन, सामाजिक काम पनि चाहिन्छ होला।
1: हजुर, अब यो धेरै महत्त्वपूर्ण कुरा आउने यिनीहरू, हाम्रो शिक्षा क्षेत्र विशेष गरेर शिक्षा क्षेत्र कस्तो हुनुपर्छ भन्दा यो सेवामुखी हुनु हुँदैन। शिक्षा भनेको, ज्ञान भनेको यो पवित्र चिज हो। ज्ञान पवित्र चिज भएको हुनाले यसमा चाहिँ हामीले आर्थिक लेनदेन, आर्थिक चलखेल कहिले गर्नु हुँदैन, र यो विडम्बना मान्नुपर्छ। विगतमा यो कुराको प्रजातन्त्र, हामीले प्रजातन्त्र ल्याइसके पछाडि यो कुरालाई हामीले गम्भीरताका साथ अगाडि बढाउन सकेनौँ। त्यसमा अघि हजुरले भनेको कुरा अत्यन्त सान्दर्भिक छ, त्यो के भन्दा जहिले पनि राजनीतिक अछुतो रहन सकेन। राजनीतिले यसलाई यति गाँज्यो कि राजनीतिक कारणले गर्दा हाम्रा जति पनि संरचनाहरू ध्वस्त भए, एकपछि अर्को ध्वस्त हुँदै गए, त्यसलाई हामीले जोगाएर राख्न सकेनौँ। त्यसका अस्मितामाथि चाहिँ धावा बोलियो, यो दुर्भाग्य हो। जस्तो कि अब कृषि, नेपाल कृषि प्रधान देश हो, तर हामीले कृषिका विषय पढाउन विद्यालयमा कृषि तरकारी खेती करेसा बाली भन्ने पाठ्यक्रम थियो नि त। जस्तो कि हामी केटाकेटी छँदा म आफै पनि हामीले चाहिँ
0: 49 अगाडिसम्म कृषि व्यवसाय शिक्षा भन्ने पुस्तकै
1: थियो। एक फिट लामो चाहिँ नि मकै उत्पादन गरेका थियौँ, हामीले 1.5 फिट लामो मुला उत्पादन गरेका थियौँ है, र हामीले विभिन्न सागहरू चाहिँ लगभग 4-5 वटा बोट टिप्यो भने एउटा सानो डोको भरिन्थ्यो, त्यो हामीले उत्पादन गरेका थियौँ। र हामीले चाहिँ वृक्षारोपण सुरु गरेका थियौँ है, तत्कालीन समयमा हाम्रा गुरुहरूबाट हामीले त्यो कुरा सिकेका थियौँ, हाम्रो विद्यालयबाट, त्यो सानो केटाकेटीमा प्रारम्भिक विद्यालयमा पनि हामीले त्यो सिकेका थियौँ। र वन फडानी भयो, अब यहाँ आयो, नेपालको धन हरियो वन नेपालको धन थियो, त्यति बेला 76.2% वनलाई फडानी गरेर बीचमा चाहिँ हजुरको त्यसमा चाहिँ बिचौलिया भएर काम गरियो, त्यसलाई कालोबजारी गरियो, र देशमा भएको वनहरू जति सबै सकापकारी हो, तराई क्षेत्रका चाहिँ 30 सालका साल र सिसौका चाहिँ रुखहरू एउटा रुख बढ्नको लागि 200-300 वर्ष लाग्छ, तिनलाई यति चाहिँ निर्मम तरिकाले वन फडानी गरियो, बिना योजना वन फडानी गरियो, त्यसले गर्दा ध्वस्त बनाइयो है। यस्तो कुराहरू जो चाहिँ हामीले जाने मैले एउटै कुरा दोष देखेँ, एउटा कुरा देश देखेँ, विगतदेखि हालसम्म 2046 सालदेखि, त्योभन्दा अगाडिको त हामी केटाकेटी त 2046 सालमा हामीले प्रजातन्त्र ल्याइसके पछाडि, हामी विद्यार्थीले नै लिएर आएको थियो त्यो बेला प्रजातन्त्र, हामीले प्रजातन्त्र ल्याइसके पछाडि हाम्रा अग्रजहरूबाट के गल्ती भयो त भन्दा, उहाँहरूले जहिले पनि व्यक्तिगत स्वार्थमा चाहिँ लुप्त हुनुभयो, व्यक्तिगत स्वार्थ के, कहिले नातावादमा जानुभयो, कहिले कृपावादमा जानुभयो है, त्यसले गर्दाखेरि यो कुनै कहिले प्रत्यक्ष रूपमा, कहिले अप्रत्यक्ष रूपमा, कहिले अनौपचारिक रूपमा, कहिले औपचारिक रूपमा, यसले चाहिँ हाम्रो हामीले राष्ट्रिय अस्मितामाथि नै दोहन गरिरह्यो।
0: नातावाद र कृपावादको लक्षणहरू अहिलेको नयाँ सरकारमा जानेहरूमा पनि देखियो,
1: यो त अहिले त अत्यन्त हाबी भइसक्यो है, र धेरै हाबी भइसक्यो। यसले गर्दाखेरि मैले अघिको हजुरको अत्यन्त चाहिँ नि राम्रो प्रश्नको जुन राष्ट्रिय प्रश्न राख्नु भएको छ, जो चाहिँ अत्यन्त दूरदर्शी पनि छ, त्यो प्रश्नको म उत्तरमा जान चाहन्छु। यसको लागि हामीले हाम्रा पाठ्यक्रमहरू सबै चाहिँ नि परिवर्तन गर्नु जरुरी छ। जो पाठ्यक्रमहरू हाम्रो आफ्नै खुट्टाले टेकिएका, भनेको अर्थ हाम्रो आफ्नै चाहिँ मौलिकतामा रहेर पाठ्यक्रमहरू हामीले निर्माण गर्नुपर्छ। रहे कुरा अब ज्ञान भनेको ठूलो अथाह भण्डार हो। हामीले मेरो परिवेशमा दुईवटा कुरा हुन्छ, हामीले चाहिँ हाम्रो पाठ्यक्रम आफ्नै बनाऊ, तर ज्ञान लिनु छ भने त्यसको बृहत अध्ययनको लागि विश्वका किताबहरू पनि
0: पढ्नुहोस्।
1: त्यो तपाईँ ज्ञान भनेको कुनै पनि चिज पढ्नुहोस्, सबैमा ज्ञान आउँछ, तर हाम्रो राष्ट्रिय अस्मितालाई चाहिँ नि कुल्चिएर होइन हाम्रो अस्मितामाथि नै चाहिँ आफै धावा बोलेर त्यस्ता खालका कच्चा खालका चाहिँ पाठ्यक्रमहरू तयार गर्न बन्द गरिनुपर्छ, यसलाई तत्काल बन्द गरिनुपर्छ र वृहत अध्ययन गरेर, जस्तै कि मैले अहिले भने अब म अहिले समाजशास्त्र मेरो म विश्वविद्यालय गएको छैन, मेरो विश्वविद्यालयमा हाम्रो डिनसँग डिन सरहरूसँग म भन्ने मेरो कुरो मिल्दैन, म भने सर मैले पहिला शिक्षा मन्त्री हुनुहुन्थ्यो हाम्रो महावीर पुनज्यू, मैले गएर भने सर मन्त्रीज्यू यो के हो यो पाठ्यक्रम, यो त केटाकेटीलाई दुई वर्षको बच्चालाई दिसा पुछेर फालिदिएको हुन्छ, यस्तो पनि हुन्छ, यसलाई फेराउँ तत्काल भन्दाखेरि उहाँ डराउनु हो, उहाँ किन डराउनु हो भन्दा उहाँ पनि त एक हिसाबले अमेरिकाको पुच्छर हुनुहुन्छ होइन, म्याग्दीमा चाहिँ नि स्कुल खोल्ने हो कि वाइफाई चाहिन्छ, पहिला सबभन्दा पहिलो आवश्यकता त स्कुल हो नि त, तत्कालीन समयमा आजभन्दा 2500 वर्ष अगाडि कुरा गर्छु होइन, त्यसले गर्दाखेरि म उहाँलाई सम्मान पनि गर्छु अनि म उहाँलाई सल्लाह पनि गर्दिनँ, ल यसो गरौँ उहाँ डराउँ अहिले यसो गऱ्यो भने त के होला राम्रो भनेर उहाँ अलिकति हिचकिचाउनु भयो, त्यो गर्नलाई हिचकिचाउनु भयो। अब अहिलेको चाहिँ नि शिक्षा मन्त्री सस्मित पोखरेल, अब सस्मित थियो के पनि थाहै छैन, के पनि थाहा छैन, उहाँले जति पनि कुराहरू बाहिर ल्याउनुहुन्छ नि त्यो हामीले बोलेको कुराहरूलाई मात्र यस्तो गरेर आफूले गरेको भन्ने नाम पारेर चाहिँ नि बाहिर ल्याउनुहुन्छ, उहाँहरूसँग कुनै केही पनि अनुभव छैन, न त उहाँहरूसँग चाहिँ उमेरको परिपक्वता छ, न त उहाँहरूसँग ज्ञानको परिपक्वता छ, उहाँ त न त चाहिँ नि राष्ट्रियताको परिपक्वता छ, न चाहिँ उहाँ राजनीतिको परिपक्वता छ, केही पनि छैन, त्यही अघि नै मैले भने नि बच्चाहरूको चाहिँ रगतले लतपत्तीको कुर्चीमा जाने आतुर पुरै त्यति हाम फालेर जानुभएको छ।
0: अब हामी कार्यक्रमको अन्त्यतिर छौँ सर,
1: हजुर,
0: हाम्रो राजनीतिक क्षेत्रमा होमिएका हाम्रा नेताहरूले, हाम्रा सांसदहरूले, हाम्रा मन्त्री गणहरूले छातीमा हात राखेर आम नेपालीलाई सम्मानजनक रूपमा बाँच्न पाउने, हामी नेपाली भनेर बाँच्न पाउने त्यो एक खालको मेजर युनिटीको कुरा गर्न जरुरी छ कि छ?
1: यो निश्चित रूपमा, यो निश्चित रूपमा हुनुपर्छ, एउटा
0: सामाजिक हलचल ल्याउँछ,
1: सामाजिक
0: एकतामा जोड दिन्छ,
1: सामाजिक यो
0: एकतामा जोड दिन्छ,
1: यो निश्चित रूपमा चाहिँ नि हजुरले चाहिँ यो जुन कुरा ल्याउनु भयो यो चाहिँ राष्ट्रिय आवश्यकताको विषय हो र मैले यो जुन अहिले जुन एउटा वाक्य हजुरले हरफ प्रयोग गर्नुभयो, म विगतमा मैले एक दुई शब्द मैले जोड्न चाहे, 2079 निर्वाचनमा म यही कास्की क्षेत्र नम्बर 3 स्वतन्त्र उम्मेद्वार थिएँ है, अनि अहिलेको निर्वाचनमा पनि म काठमाडौँ क्षेत्र नम्बर 5 म चाहिँ नि स्वतन्त्र उम्मेद्वार थिएँ, मेरो पहिलो चाहिँ नि वाक्य नै त्यही छ, एकता नै बल हो भनेर मैले लेखेको छु, हामी एकता नै बल, हाम्रो चाहिँ एकता नै बल हो भन्ने नभइकन हामी केही कुरा पनि अगाडि बढ्न सक्दैनौँ, किनभने हामी नेपाली जनताहरू हौँ, हामी नेपाल आमाको सन्तति हौँ, हामी एउटै परिवारका हौँ, हामी त्यसरी बुझ्नुपर्छ र यसमा के हुन्छ भन्दाखेरि सभ्यता र नैतिकताको ठूलो चाहिँ नि खाँचो छ, सभ्य व्यक्तिले आफूबाट विगतमा गएर ओहो मबाट यस्तो भयो होइन, अब अरूलाई मौका दिनु, अरू व्यक्तिलाई योग्य व्यक्तिलाई दिनुपर्छ, मैले यो गर्न सकिनँ भने त्यो आभास हुनुपर्छ है, र अर्को कुरा नैतिकता, जसले अब जस्तै हिजोकै कुरा भयो नि हाम्रो प्रधानमन्त्रीज्यूले तत्काल उहाँले नैतिकताको आधारमा हिजै राजीनामा दिनुपर्छ, त्यो नैतिकता छ भने कि, जस्तो कि विश्वका अति विकसित देशहरूमा के प्रचलन छ त भन्दा कसैले केही खल्ती गर्यो, जस्तो कि न्युजिल्यान्डमा कुरा म उठाउँछु, त्यहाँको एकजना मन्त्री हुनुहुन्थ्यो, उहाँले सार्वजनिक सम्पत्तिबाट एकपटक खाजा खानुभएछ, सार्वजनिक सम्पत्तिबाट एउटा एकपटक खाजा खानुभएछ, खाजा खाँदाखेरि एउटा प्रश्न उठ्यो उहाँलाई, मैले यो खाजा प्रश्न उठेपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो, ठिक त्यस्तै गरेर म नचुरी नर्वे गएको थिएँ, नर्वेमा पनि त्यस्तै भएको थियो, नर्वेमा के भएछ भन्दाखेरि सरकारी गाडी लगभग 5 जति दुरुपयोग भएको रहेछ है, 5 दुरुपयोग भएको रहेछ सरकारी गाडी, त्यहाँ प्रश्न उठेपछि उहाँ चट्ट छोडिदिनु है, यस्तो नेदरल्यान्ड्समा पनि मैले देखाएको छु, भनेपछि के छ भने विश्वमा अति विकसित देशहरूमा कसैले एउटा प्रश्न उठायो भने ऊ त्यो सत्य थियो नि त, त्यो सत्य कुरालाई त उसले पचाउन सक्दैन, हो मबाट यो गल्ती भयो, उसले सम्मानका साथ जनताहरूसँग माफी मागेर पदबाट राजीनामा दिन्छ, र हजुरले भने जस्तै अत्यन्त राम्रो प्रश्न, आम हाम्रा विगतका अग्रजहरूले आम हाम्रा विगतका अग्रजहरूले जति गल्ती गर्नुभएको छ कुनै पनि ढाकछोप नगरी
0: गरे न अहिलेकाले गर्यो भन्ने ग्यापिङ चाहिँ छोडिदिनु भयो जनतालाई
1: हो
0: फेरि प्रश्न उठाउँछ
1: सही कुरा हो विगतमा के भयो उहाँहरूले ओहो हामीबाटै हो हामीले भनेर उहाँहरूले माफी मागेर जनतासँग माग जनता सबैभन्दा ठुलो शक्ति त जनता हो नि प्रजातन्त्रमा त जनताको शासन हुनुपर्छ प्रजातन्त्र भनेकै जनताको शासन हो व्यक्तिको होइन यो त उहाँहरूले ल गर भनेर पठाइदिएमा नेताहरू होइन उहाँहरू ठुलोको व्यक्ति होइन उहाँहरू प्रधानमन्त्री मन्त्री सांसद ठुलो होइन जनता ठुलो हो प्रधानमन्त्रीमा जनता सबभन्दा ठुलो सर्वशक्तिमान जनता हुन्छ है त्यसले गर्दाखेरि कुनै पनि कुराहरू गर्दाखेरि राष्ट्रिय मुद्दाको कुराहरू गर्दा विगत हाम्रा अग्रजहरूले जति गल्ती गर्नुभएको छ इमानका साथ आफूलाई साँची राखेर आफ्नो मनलाई साँची राखेर आमालाई चाहिँ कसम खाएर जनताहरूसँग माफी माग्नुपर्छ र उहाँहरू त्यसमा चाहिँ पछाडि सरेर अरू नयाँ पुस्ता योग्य व्यक्तिलाई अगाडि सार्दिनु मौका दिनुपर्छ र अहिलेको जति पनि चाहिँ अहिले वर्तमानमा चलिरहनु भएको छ उहाँहरू चाहिँ अयोग्य व्यक्तिहरूले कुर्सी छोडेर बस्नु हुँदैन के कुर्सी ओगटेर बस्नु हुँदैन उहाँहरूले कुर्सी छोडिदिनुपर्छ सम्मान तरिकाले कुर्सी छोडिदिनुपर्छ
0: हजुर आगामी दिनहरूमा पनि यो समाजशास्त्र विश्लेषणहरू त्यसै गरी राजनीतिक विश्लेषणहरू समाजलाई कुन दिशातर्फ लैजाने भन्ने खालका कुराकानीहरू जोड्ने क्रममा रहला आजको लागि हाम्रो समय सकियो यहाँलाई समय दिनुभयो धेरै धेरै धन्यवाद छ
1: धेरै धन्यवाद हार्दिक आभार
0: हुनुहुन्थ्यो समाजशास्त्रका अध्येत देवी कार्कीज्यू हामीसँग कुराकानी गर्दै अर्को श्रृंखलामा अर्जु फेरि भेट्छु अरविन्दलाई पनि धेरै धेरै धन्यवाद तपाईँको बाँकी पल शुक्र हुन् नमस्कार

0: AC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
3: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
3: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
2: निर्मल बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476-9560-24-216।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू,
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था,
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू, 44 वर्षको गर्विलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
7: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
3: विस्तृत जानकारीको लागि
7: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-557-96 र 57-50-13।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: सिटिभेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
7: हाम्रा विशेषताहरू, शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
3: आधुनिक भौतिक पूर्वाधार,
7: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
7: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877-9560-20-059।
10: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखरा 12 माटेपानी, फोन 061-75-106-5। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
12: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
13: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
12: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
13: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
12: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
13: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
12: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
13: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
12: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
14: इट्स न्यू ग्यालेक्सी टाइम।
15: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
12: संस्थाका विशेषताहरू,
15: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
12: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
15: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
12: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
15: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
12: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
15: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेन्स सिन्स 1994।
16: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
17: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
16: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
17: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
16: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
17: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
16: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
17: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
18: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
19: डिजिटल ठगीबाट बचौं।
20: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
19: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
20: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
21: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
22: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
21: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
22: शिखर इन्स्योरेन्सको सहकार्यमा
21: अस्पताल खर्च सहाराले गर्छ।
22: ई सेवा सबै सधैँ सँगै।

0: टेलिफोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-0027-29।
4: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा
5: कागको पछि लाग्ने त।
6: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छुने कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरेको पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
7: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
2: 061-576-3161-97-44-57-144 98-460-1796।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np/मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू:
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
11: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
16: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
0: काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
17: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
0: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
17: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
18: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
21: थाहा छ
22: सल्लाहकार के अरे के भन्छ?
21: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
20: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
23: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
24: हाँ यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
23: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
24: साँच्चै हो र?
23: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
24: हो त?
23: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
25: होम केयर सेवा, होम केयर सेवा।
26: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
25: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
26: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
25: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
26: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
25: सुत्केरी नवजात शिशुको हेरचाह,
26: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
25: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
26: डाक्टर ल्याब सेवा,
25: औषधि डेलिभरी सेवा,
26: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
25: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
26: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
25: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
26: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
25: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
26: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
25: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
26: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
1: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
25: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
3: के ल्याएर अफर?
2: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
3: ए, अनि त्यो नयाँ एनटी एप बाटै सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
2: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 वटा सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
3: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
2: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
22: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
27: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
28: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
29: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घरमा पठाउनुस् पैसा, हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स फिट, निंद्रा भगाओ, ताजगी जगाओ। टीएनटी एक्सप्रेस
1: अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 61538369। टीएनटी एक्सप्रेस, द पीपुल नेटवर्क।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
5: ए,
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर स्तरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
13: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम। गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-5686-536 मोबाइल 98-560-0536
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: टाइम चेक
7: यति बेला पूर्वाह्नको 9 बजेको छ
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
10: 93.4
11: गुड मर्निंग पोखरा
7: तपाईको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला
12: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेको छु प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ स्वस्थ हुनुहुन्छ सुरक्षित हुनुहुन्छ आजको दिन पनि यहाँहरूको लागि हरेक दिन चाहिँ विशेष बन्न सकोस् यहाँहरूले गर्नुभएका कामहरूले सफलता प्राप्त गर्न सकोस् यहाँहरूको यात्रा सुखदमय रहोस् धेरै धेरै शुभकामना स्वस्थ रहनुहोला जीवनमा मस्त रहनुहोला भन्दै आज चाहिँ एउटा विशेष दिन पनि रहेको छ आज चाहिँ विश्व एउटा चाहिँ होइन आमा बुबा दिवस भनेर पनि रहेछ होइन हुन त आमा बुबा सम्बोधन गरिरहँदाखेरि दिवस भनेर चाहिँ सम्बोधन गर्न चाहिँ मन लागेन हरेक दिन आमा बुबा दिवस हुनुपर्छ हरेक दिन आमा बुबालाई सम्झिनुपर्छ भन्ने मान्यता हामी राख्छौं अब आमा बुबा केवल जन्म दिने व्यक्ति मात्र होइनन् हामीलाई होइन उनीहरू भनेको चाहिँ हाम्रो जीवनको पहिलो शिक्षक पहिलो मार्गदर्शक र पहिलो जीवनको चाहिँ प्रेरणा हुन् उनीहरूको माया त्याग संघर्ष समर्पणले त हाम्रो जीवनको आधार निर्माण गरेको हुन्छ हामी हिँड्न सिक्दादेखि जीवनका कठिन मोडहरूमा पार गर्न सक्ने एउटा चाहिँ बन्नुसम्म पनि हामी चाहिँ होइन एउटा आमा बुबाको भूमिका अतुलनीय रहेको छ आजको व्यस्त जीवनशैलीमा धेरै जसो सन्तानहरू चाहिँ आफ्नो अभिभावकका भावना चाहना आवश्यकताप्रति पर्याप्त सबै दिन सकिरहेका छैनन् विश्व आमा बुबा दिवसले हामीलाई उहाँहरूको योगदान सम्झने सम्मान गर्ने कृतज्ञता गर्ने कहीँ कतै अवसर दिन पनि सकेको होला तपाईँले भित्ते पात्रो पल्टाइरहँदा आज के बार कति दिन भनेर भनिरहँदा यो शब्द पनि देखिरहँदा चलाइस्छ आमा बुबा सम्झिनुहोला एकचोटि फोन गर्न मन लाग्ला एकचोटि भेट्न मन लाग्ला होइन एउटा चाहिँ भनौँ न हामीले चाहिँ यो अवसर हो जस्तो लाग्छ कृतज्ञता व्यक्त गर्ने अब आमा बुबाले आफ्नो सपना खुसीहरू त्यागेर सन्तानको भविष्य उज्यालो बनाउन जीवनभर संघर्ष गरिराखेका हुन्छन् त्यसैले त उहाँहरूको सम्मान केवल एक दिनमा सीमित नभई हरेक दिन व्यवहार

माया सम्मान र हेरचाह मार्फत व्यक्त गर्नुपर्छ र सँगसँगै अब यो भनिरहँदा मलाई एउटा कुरा चाहिँ याद आउँछ माकुराको उदाहरण दिन मन लाग्छ कि त्यो आज चाहिँ एउटा हुन्छ नि विशेष दिन एउटा यो एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरूले आमालाई खाइदिने गर्छन् आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटकुट गर्दा टुक्रा टुक्रा पारेर खाइदिने यो पाशविक नीति आजभोलि हामी मान्छेमा उदाहरण पनि कतै बढ्दै गइरहेको त छैन भनेर चाहिँ लाग्छ वृद्धाश्रममा बढ्दै गएका लामहरू देख्दा त्यही हो कि जस्तो लाग्छ बाटोघाटोमा बेसार रहेका पुराना पुस्ताहरू अनि घर घरमा अवहेलना गरेर राखेका आमबुवाका आँसुहरू कतै त्यो माकुराको प्रविधिको सार्थकता मानवतामा पनि देखिएको हो कि भन्ने चाहिँ लाग्छ होइन साँझमा अफिसबाट फर्केको बुबाले बजारमा पोलिथिनको झोलामा लिएर गएको तरकारीको थुप्रोको साइडमा छोराछोरीका लागि मिठाई हुन्थ्यो सम्झिनुहुन्छ तपाईँले खल्तीका केही खल्तीमा चाहिँ केही चक्लेटहरू हुन्थ्यो आमाको सारीका सबकोले सिङ्गानपु जस्तै हुर्काएकी छोराछोरीको एउटा चाहिँ होइन आमा बुबाप्रति एउटा चाहिँ असीम दायित्व रहन्छ यो कुरा हामी सबैले बुझ्न जरुरी छ होइन अनि कतिपय हिसाबमा चाहिँ अर्को एउटा रोचक कुरा पनि भन्न मन लाग्यो काठको कसौरा यो चाहिँ एकदम रोचक छ जहाँ तीन पुस्ताको मनोवृद्धि वर्णन गरिएको छ सधैँ खाना एउटा चाहिँ होइन टेबलमा पोखेर खाने हजुरबाबुको हात काम र समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पनि अब पोखिने कचौरा झरेर फुट्ने गर्छ बुबा अर्थात सानो फुच्ची अनि नाति केटा बुबा अनि आमा बोले हजुरबाको अर्थात आफ्ना बुबाले यस समस्यालाई जानी जानी गरेको नाटक गरेको भनी सम्बोधन गर्छन् आफ्नो हजुरबालाई त्यसरी कराउँछन् होइन आफ्नो बालाई त्यसरी कराउँछन् त्यो नाति केटोले यो कुरा भनेको देखिराख्या हुन्छ सुनिराख्या हुन्छ अनि यसरी सधैँ जस्तो कचौरा झारेर फुटाउनुभन्दा बरू एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबाको टेबलमा खाना नदिए अब बाहिरै खाना दिन थाल्छन् होइन अनि एक दिन नातिले केटो आफ्नो एउटा चाहिँ होइन आफ्नो आमा बुवालाई कार्यालयबाट फर्काउँदा गर्दा काठको टुक्रासँग खेलिदिएको पाउँछ र अनि के गरेको भनेर चाहिँ सोध्छ होइन त्यसपछि उसले चाहिँ अब यो भोलिका लागि एउटा चाहिँ भनौँ न मैले पनि यस्तै गर्नुपर्छ भन्ने सिको त्यो आमा बुबाबाट सिकिराखेका हुन्छ भोलि त्यो काठको टुक्रा चलाइरहँदाखेरि त्यो काठको टुक्रामा चाहिँ खाना दिइरहँदाखेरि त्यो काठ सम्हालेर राख्छ किनकि भोलि बुढ्यौली भएपछि तपाईँलाई पनि त चाहिन्छ भन्ने खालको एउटा चाहिँ भाष्य अर्थात् त्यो आभास त्यहाँ आफ्नो बुबालाई चाहिँ गरेर राखेको हुन्छ अब यो भनेर चाहिँ कस्तो भने यो हाम्रो चाहिँ अहिलेको परिवेश हो कि अहिलेको चित्रण हो हामीले हाम्रो अग्रजहरूलाई हाम्रा वृद्धहरूलाई होइन हामीले कतिको माया सम्मान सद्भाव सत्कार गरेका छौँ त्यो सिक्ने भनेको हाम्रा अनुजहरूले अथवा हाम्रा छोराछोरीहरूले सिकिराखेका हुन्छन् देखिराखेका हुन्छन् र यदि तपाईँले राम्रो व्यवहार गर्नुभएको छ भने उनीहरूले पनि मैले राम्रो व्यवहार गर्नुपर्छ भन्ने सोच राखिराखेका हुन्छन् होइन यदि तपाईँले नराम्रो व्यवहार गर्नुभएको छ भने उनीहरूको सोच पनि त्यही अनुसारको हुन्छ तसर्थ बुबा आमाको प्रतिको दायित्व एउटा चाहिँ महत्वपूर्ण छ भनेर चाहिँ सम्झिनुपर्ने हुन्छ र यो हामीसँगै एउटा चाहिँ होइन कतिपय अवस्थामा विश्वमा पनि यो खालको समस्याहरू छ हाम्रो जीवन हुर्कदै गर्दा हाम्रा बुबा आमाहरू बुढाबुढी हुँदै गइरहेका हुन्छन् उनीहरूको हात समातेर हिँड्न सिकेका पाइलाहरू अनि मसिनो हत्केलाहरूले क्रमशः बुबा आमाहरूलाई डोर्याउन पर्ने हुन्छ र यस रूपान्तर नै जीवन हो भनेर चाहिँ सम्झिनुपर्ने हुन्छ अब एउटा त्यसकारण चाहिँ आमाको मुख हेर्ने दिनमा या बुबाको मुख हेर्ने दिन या चाहिँ होइन आजको दिनमा सामाजिक सञ्जालमा फोटोहरू चाहिँ छरपष्ट गरेर माया दिएको जस्तो गर्नुभन्दा पनि बरु गएर भेट्ने या चाहिँ एउटा चाहिँ सँगै छु है भन्ने खालको भावना चाहिँ उत्पन्न गराउनुपर्छ जस्तो लाग्छ र हामी चाहिँ होइन नाना थरका व्रतहरू बस्छौँ घरमै रहेका बुबा आमा सासु ससुरालाई एक साग पनि राम्रो खुवाउन चाहिँ झिझो मानिराखेका हुन्छ अब कतिपय परिवारमा यो खालको समस्याहरू छन् त होइन तसर्थ बुबा आमाको महत्व सबैले बुझ्न जरुरी छ विश्वले पनि आमाबुबाको महत्व र माया दर्शनको लागि हरेक यो वर्ष चाहिँ एक तारिकका दिन जुन एक तारिकका दिन विश्व आमाबुबा दिवस मनाउने गर्छ र यस वर्षको विश्व आमाबुबा दिवस सबैमा शुभकामना होइन श्रवण कुमार जस्तो छोराछोरीको सबैलाई अपेक्षा छ र आजको सन्तान भोलिका आमाबुबा पनि हुन् भनेर चाहिँ सम्झिरहनुहोला फेरि पनि यहाँहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु सँगसँगै
आमा बुबा प्रतिको एउटा चाहिँ माया मोह सधैँ भर जागिरहोस्। आमा बुबा यो दिवसको अवसरमा होइन आमा बुबा प्रति हार्दिक सम्मान पनि व्यक्त गर्दछु। कृतज्ञता, सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको पनि शुभकामना व्यक्त गर्दछु। र जुन घरमा आमा बुबाको सम्मान हुन्छ नि त्यो घरमा सुख, शान्ति, समृद्धिले बास गरेको हुन्छ कि। यसकारण चाहिँ सदैव खुशी रहने प्रयत्न गर्नुहोला, खुशी राख्ने प्रयत्न गर्नुहोला। र चाहिँ आमा बुबा भनेको एउटा चाहिँ घरका जग हुन्। यदि घरमा जग राम्रोसँग तपाईँले चाहिँ होइन सम्हाल्नुभयो भने भोलि घरमा तल्ला थप्दै जाँदाखेरि एउटा चाहिँ जस्ता खालकै भूकम्पहरू आए पनि नढल्ने भने चाहिँ जस्ता खालका समस्याहरू आए पनि त्यो परिवार एउटा चाहिँ एकमुठी भएर एक ढिक्का भएर बस्ने र कसैले ढाल्न नसक्ने, कसैले हेप्न नसक्ने हुन्छ। यसकारण चाहिँ आमा बुबालाई माया गरौं, सद्भाव गरौं, सत्कार गरौं, होइन हरेक पल सम्झौं। टाढा हुनुहुन्छ कर्मको कारणले गर्दाखेरि पनि अहिले विभिन्न माध्यमहरू छन् नजिक बनाउने, तीन विभिन्न उपकरणहरू छन्, ती उपकरणसँगै समयसँगै चल्न र चाहिँ होइन चाल्न सिक्नुहोला। यहाँलाई शुभकामना दिँदै कार्यक्रम गुड मर्निङ पोखरामा एउटा गीत राख्न चाहन्छु यहाँहरूको लागि।

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
6: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-0900।
7: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
8: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
7: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
8: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
9: भर्ना खुल्यो,
10: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू:
11: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
9: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
11: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
9: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
11: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
12: ओहो, एसएलसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
13: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
12: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
13: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
12: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
13: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
12: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
13: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त,
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: डिजिटल ठगीबाट बचौं.
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
8: वित्तीय सचेतनाका लागि शांग्रीला डेभलपमेन्ट बैंकको पहल.
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ.
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513-55928. विजिट www.landmarknepal.com.

0: रिपोर्ट।
1: रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। यति बेला यहाँका लागि यहाँलाई मनपर्ने गीत संगीत सुनाइरहेका छौं भने आज बुबा आमा विशेष दिन पनि रहेछ, विश्व बुबा आमा दिवस। अघि पनि भनिसके यो दिवस भनेर पछाडि जोड़िरहनु पर्ने आवश्यकता छैन। यो जुन एक तारीकै दिनमा मात्र यो दिवस हुँदैन, यो हरेक दिन विश्व आमा बुबा दिवस हुनुपर्छ भन्ने मान्यता राखौं र राख्नुपर्छ मात्रै। कहिलेकाहीँ गुनासाहरू हुन्छन् जीवनमा आमा बुबालाई समय दिन नसकेको, त्यो गुनासो कतिखेर हुन्छ जब बुबा आमा हामीसँगै हुनुहुन्न, बुबा आमालाई फर्काउन सक्ने समय हामीसँग छैन, तब हामीले पछुतो मान्छौ कि सँगै भइदिएको भए म यो गर्थेँ, सँगै भइदिएको भए यात्रो गर्थेँ भन्ने खालका भावनाहरू चाहिँ हामी उजागर गरिराखेका हुन्छौँ। अनि पल पल ती चिजहरूमा आफूलाई चाहिँ रिग्रेट गराइराखेका हुन्छौँ, होइन, ओहो मैले समयमा त्यो काम गर्न सकिनँ पाइनँ, या चाहिँ मलाई म आफ्नो काममा व्यस्तताका कारणले गर्दा बुबा आमालाई समय दिन सकिनँ, यावत कुराहरू चाहिँ आउन सक्छ। एनिवे समय रहँदै यहाँले बुबा आमाको सत्कार, बुबा आमालाई माया गर्नुहोला। हिजो तपाईँले समातेका हातहरू जुन चाहिँ पाइला पनि तपाईँका दरिला थिएनन् त्यति बेला, अहिलेका दरिला पाइलाहरू त्यति बेला नसमातिदिएको भए, दरिलो नबनाइदिएको भए आज तपाईँ दरिलोसँग हिँड्न पनि सक्नुहुन्थेन होला। हिजो हात नपकडिदिएको भए राम्रोसँग हिँडुल गर्न पनि याद छैन, दौडिन सक्नुहुन्थेन होला। ती कुराहरू चाहिँ ख्याल गर्नुहोला। आज तपाईँको पालो उहाँलाई हात समातेर डोराएर उहाँका पाइलाहरूलाई दरिलो बनाउने काम चाहिँ तपाईँको रहेको छ, होइन। र सँगसँगै हरेक दिन यहाँहरूले माया एउटा चाहिँ होइन बुबा आमाप्रतिको कर्तव्यहरू कहिले पनि नबिर्सिनु होला। अब अहिले त कस्तो छ भने मान्यता धेरै छोराहरू भएको ठाउँमा उसको पालो उसको पालो उसको पालो भन्ने मान्यता छ, होइन, बुबा आमालाई कसले राख्ने त भन्ने खालको चाहिँ। जोसँग बुबा आमा हुनुहुन्छ त्यो मान्छे संसारको सबैभन्दा धनी मान्छेमा गनिन्छ भन्ने कुरा चाहिँ याद राख्नुहोला। त्यसकारण समयको महत्व समयमा नै बुझौं, होइन। अब समय संसारको सबैभन्दा बहुमूल्य सम्पत्ति हो, धन सम्पत्ति वा अवसर गुमे फेरि प्राप्त गर्न सकिन्छ, होइन, तर एकपटक बितेको समय कहिले फर्केर आउँदैन। त्यसैले समयलाई सही ढंगले सदुपयोग गर्ने व्यक्ति जीवनमा सफल र सम्मानित बन्न सक्छ। त्यसकारण चाहिँ हरेक कुराहरू चाहिँ समयमा गर्नुहोला। तपाईँले अघि पनि भनिहाले, एउटा हुन्छ नि आत्मग्लानी, मैले समय दिन पाइनँ भन्ने खालको आत्मग्लानी तपाईँको जीवनमा नआओस्। हरेक मानिसलाई दिनमा एउटा चाहिँ होइन सम्मान 24 घण्टा समय प्राप्त भइराख्या हुन्छ नि त, होइन। फरक यति मात्र हो कि कसैले त्यसलाई अवसरमा बदल्छन्, कसैले त्यसलाई खेर फाल्छन्। समयको मूल्य बुझ्ने मानिसले आफ्नो लक्ष्य स्पष्ट राख्छ, योजना बनाउँछ, निरन्तर काम गरिराख्या हुन्छ, होइन। अनि आजको काम भोलिको लागि थाँती राख्ने बानीले पनि अवसरहरू गुम्न सक्छ। हामी आज होइन नि त भोलि जाउँला या पर्सि जाउँला पर्सि गरौँला भन्ने खालको बानी पनि हुन्छ। सानो सानो समयको सदुपयोगले ठूलो उपलब्धिहरू हासिल गर्न सकिन्छ, होइन। त्यसैले हरेक कुराहरू समयमा गर्न सक्नुपर्ने हुन्छ। धेरैले समय चाहिँको महत्व बुझेर त्यसलाई चाहिँ सही ठाउँमा लगानी गर्ने बानी चाहिँ छ, र फेरि केहीको चाहिँ त्यो बानी नहुन सक्छ। जीवनको सफलताको मूल मन्त्र भनेकै समयको सम्मान गर्नु हो, आफ्नो भविष्यको सम्मान गर्नु हो। त्यसकारण समयमा गरेका चिजहरू, जस्तै अब तपाईँले समयमा बुबा आमालाई तपाईँले धेरै गरिसक्नु भएको छ, धेरै होइन हेरचाहदेखि लिएर उहाँहरूका इच्छा आकांक्षा पूरा गर्नेदेखि लिएर सबै काम गर्नुभएको छ, भोलिका समयमा बुबा आमा आफूसँग नरहँदा तपाईँलाई चाहिँ त्यो आत्मग्लानी हुने समय चाहिँ हुँदैन क्या, किनभने मैले उहाँ भइन्जेल उहाँ रहन्जेल मैले धेरै कुरा गरिसकेको छु भन्ने खालको भावना तपाईँमा उत्पन्न हुन्छ। कार्यक्रम गुड मर्निङ पोखरामा अहिलेको लागि अर्को एउटा सांगीतिक कोशेली

0: तपाईँ जन्मदर्ता दिनुहोस् त.
1: जन्मदर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834.
9: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ. मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्. तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ. न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर. एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्.
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्प गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 98560-81331, 97614-11905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा.
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ. अब न्युरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-574-044.
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
13: यत्र वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति. यसरी कहिले बन्ने आउनु लखपति, कहिले करोडपति?
14: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला।
15: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
16: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
15: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
16: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
15: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: IMB Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
7: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
8: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: 93.4 रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। दिनहरू कहिले गर्मी, कहिले शीतलता, होइन कहिले पानी, कहिले घाम, यस्तै हिसाबले चलिरहेको छ र आफ्ना दिमागहरूलाई पनि त्यही हिसाबले चाहिँ अगाडि बढाउनु होला। कहिलेकाहीँ पहिले हरेक दिन भन्ने गर्छु, मौसम र मनहरू परिवर्तन भइरहन्छ। मौसमलाई रोक्न सकिँदैन, मनलाई रोक्न सकिन्छ। मनमा नकारात्मक कुराहरू आयो भने त्यसलाई परिवर्तन गर्न सकिन्छ, सकारात्मक कुराहरूमा चाहिँ ढाल्न सकिन्छ। मनमा नराम्रा किसिमका कुराहरू आयो भने राम्रा कुराहरू ल्याउन सकिन्छ, तर मौसमलाई हामीले रोक्न सक्दैनौँ, मनहरूलाई रोक्न सक्छौँ। यसकारण चाहिँ आफ्ना मनहरूलाई बलियो बनाउनु होला, सत्कर्म गर्ने प्रेरणा आफ्ना मनहरूलाई दिन सक्नुहोला, यो भन्न चाहन्छु। र हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु। नमस्ते।
2: यसो बसी बियालो पनि हुन्छ, डियस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 9560-19218, 9008-57710।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
9: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
8: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
9: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01 5686536, मोबाइल 9856000536।

0: कोलगेट मैक्स पेस्ट, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: मानसिक स्वास्थ्य समस्या का लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: हामी अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
4: यति बेला पूर्वाह्नको 10 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था,
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 01655-27-96 र 57-50-13।
1: भर्ना खुल्यो।
3: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
2: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
2: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
2: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 01655-491-528-877, 98-560-20-059।
1: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गरिडापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
5: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
5: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
5: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 01655-78-809-574-997।
3: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक अभ्यर्थनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
6: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
1: It's New Galaxy Time.
3: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
1: संस्थाका विशेषताहरू,
3: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
1: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
3: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
1: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
3: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
1: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-34.
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: सय, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले बन्ने आउन लखपति, कहिले करोडपति?
6: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
7: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्तक बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्तक एसआईपी योजना शुरू गर्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएस नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GAP Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of our parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
0: phone 061-576-361, mobile 98461-57144.
6: Contact school administration, GAP Secondary School. Education for enlightenment.

0: IME Life Ensuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतियाबिन्दु को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखा आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217, 590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् ताई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
14: सल्लाहकार
15: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुह्यो नि।
13: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
16: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
16: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
16: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
17: सर्टिफिकेट इन डेन्टल साइन्स,
18: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
17: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
18: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
17: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
18: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
4: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
18: एक्सेलेन्स
19: एक्सलेंस इन टेक्निकल एजुकेशन कांतिपुर इंस्टीट्यूट ऑफ हेल्थ साइंसेज न्यू रोड पोखरा फोन 061 588364 580 725

0: वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमौ गाउँ सहर फरर।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगा हर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम मार्फत हामीलाई एकैसाथ सुनिरहनु भएको छ। विश्वको जुनसुकै ठाउँमा हुनुहुन्छ तपाईँ हामीलाई यी विभिन्न माध्यम मार्फत सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो नेपाली पात्रो www.onlineannapurna.com त्यस्तै हामीलाई सुन्नको लागि रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको अफिसियल फेसबुक पेज र सँगसँगै हामीलाई सुन्नको लागि रातोपाटी.com मार्फत पनि एकै साथ सुन्न सकिन्छ। आज मिति 2083 साल जेठ महिनाको 18 गते आज सोमबार हो। जून 1, 2026 रहेको छ। तपाईँलाई जानकारी गराउनु पर्दा यो कस्तो हुँदोरहेछ भन्दाखेरि आज अघि एकजना सरले मलाई सोधिहाल्नुभयो कि आज कति गते रे भन्नुभएन, उहाँ पनि कन्फ्युजमा हुनुहुँदैछ। अनि मलाई पनि कस्तो याद नआएको कि आज 18 गते हो भने मैले 17 गते हो भने मलाई होइन तर रहेछ 18 गते कि। त्यही भएर यो डेट चाहिँ यस्तो अल्मलिन्छ नि, कहिलेकाहीँ झुकिन्छ कि होइन। आज बार पनि यस्तो झुकिन्छ कि आज सोमबार हो कि आज आइतबार हो कि होइन मंगलबार हो कि, यस्तो कन्फ्युजन हुन्छ कि। त्यही भएर ठ्याक्क तपाईँलाई रिमाइन्ड होस् भन्ने हिसाबले चाहिँ मैले आज 18

जेठ महिना, महिना त खासै कन्फ्युज नहोला होइन, किनकि तीस दिनमा फेरिने कुरा भयो होइन, एकतीस दिनमा फेरिने कुरा भयो, तर यो गते र बार चाहिँ अब दैनिक रूपमा फेरिने भयो होइन, त्यसले गर्दाखेरि पनि कन्फ्युजन हुन सक्छ। त्यही भएर आज नझुक्किनुहोस्, म आफै झुक्कियो कुरालाई थोरै जोड्दै, आज 18 गते हो भने होइन, अब प्राय इङ्ग्लिस तारिख त त्यति धेरै युजमा हुँदैन होइन, त्यसको लागि त अब हेर्नै पर्छ हाम्रो पात्र नेपाली क्यालेण्डर हेर्नै पर्छ कि भित्तामा टाँसिक क्यालेण्डर हेर्नु पर्यो कि हाम्रो पात्रतिरै जानु पर्यो, सबैको मोबाइलमा त्यही छ होला अहिले होइन। यो भयो ओके, सुन्दै हुनुहुन्छ आज चार दिन पछाडिको छुट्टी पश्चात आजबाट सरकारी कार्यालयहरू र अन्य ब्याङ्क तथा वित्तीय संस्थाहरू, सम्पूर्ण गैर सरकारी सरकारी संस्थाहरू, सम्पूर्ण संस्थाहरू बिहान 9 बजेबाट नै सञ्चालनमा आएका छन्। 9, 10, 11 दुई घण्टा भइसक्यो, धेरै काम गरिसक्नु भएन ल, तपाईँको काम पनि धेरै काम भइसक्यो होला, सरकारी कार्यालयतिर जानुपर्ने, राजस्व तिर्नुपर्ने, के गर्नुपर्ने, जग्गा पास गर्नुपर्ने छ होला होइन, केही बिजुलीको बिल तिर्नुपर्ने छ होला, हुन त अहिले बिजुलीको बिल, खानेपानीको बिल तिर्नु त घरबाटै मिल्छ होइन, सेवाबाट लगायत विभिन्न अन्य वालेटहरू छँदैछन्। अरू कामको लागि कहीँ कतै वडातिर अथवा सरकारी कार्यालयतिर होइन, अदालततिर अथवा कता जानुपर्नेछ, केही कामको लागि निस्कँदै हुनुहुन्छ हस्पिटलतिर भने, अब सम्पूर्ण सेवाहरू सुचारू भइसकेका छन्। अब ढुक्क 5 बजेसम्म ढुक्कका साथ ब्याङ्कतिर कता कता जाने हो होइन, ढुक्का साथ जान सक्नुहुन्छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला, अलिक भीड हुन सक्छ आज किनकि धेरै दिनको यो चाप पछाडि आज यो होइन कार्यालयहरू खुल्दाखेरि अलिक भीडभाड हुन सक्छ, संयमता अप्नाउनु होला र कर्मचारी साथीहरू जो जो हुनुहुन्छ उहाँहरूले पनि अलिक संयमित तरिकाले म्यानेजमेन्ट गरेर होइन सेवाग्राहीलाई सेवा दिनुहोला, त्यो नै सबभन्दा राम्रो हुन्छ है त। सिस्टम राख्नुहोस्, सिस्टम अनुसार चल्नुहोस्, त्यो भएपछि सबै कुरा भइ नै हाल्छ। पोखरा आसपासमा खासै घाम लागेको छैन, हल्का हल्का लागिरहेको अवस्था छ होइन, घाम चाहिँ अब के छ तपाईँकोतिर हालखबर बुझ्छु म। आज सोमबारको यो व्यवसायलाई विशेष बनाउने योजना छ, उखान टुक्काको आधा भाग म आफै भन्छु, आधा भाग तपाईँ भनेर पूरा गर्नुहोला। मसँग 10 वटा उखान टुक्काहरू छन्, त्यो उखान टुक्काहरू यहाँहरूको लागि नै हुन्। कोही कति साथीहरू आउनुहुन्छ उहाँले एउटा नम्बर रोज्नुहुन्छ, एउटा रोजेको नम्बर अघिले पाउनुहुन्न, त्यो नम्बर गइहाल्छ, त्यो नम्बरमा रहेको प्रश्न बाहिरिहाल्छ, त्यही नै हो। अब अरू कुराहरू भनेको त अब आज के कस्तो होला, देशैभर मेघगर्जन सहित वर्षाको सम्भावना, तर भैरहवा र जनकपुरमा भने तापक्रम 37 डिग्री सेल्सियस पुगिसकेको छ। यता अब पहाड़ी इलाकामा भने मेघगर्जन सहित पानी पर्छ भनेर भनिएको छ। यद्यपि पोखरा, दिपायल, जुम्ला, ओखलडुङ्गा, जोमसोम लगायतका ठाउँमा चट्याङ सहित 20-40% पानी पर्ने सम्भावना रहेको छ। यो मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन नै निकालेको छ, विभिन्न जस्तो वीरेन्द्रनगर, दिपायल, धनगढी, वीरेन्द्रनगर भइहाल्यो, नेपालगंज, जुम्ला, घोराई, पोखरा, भैरहवा, सिमरा, काठमाडौँ, ओखलडुङ्गा, धनकुटा, विराटनगर लगायतका यी ठाउँहरूको आज चाहिँ खासमा के त भन्दाखेरि यो के हुन्छ होइन, तापक्रम कति पुग्छ, अधिकतम तापक्रम भन्ने कुरालाई चाहिँ जोडिएको छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन, पोखरा कलिनको व्यवसायमा हामी छौं। 061-5340-040 मार्फत तपाईँ पनि आउनुहोला। अहिलेको लागि चलचित्र रोल नम्बर एक, तपाईँको रोल नम्बर कति थियो? मेरो त धेरै थिएन, त्यही तीन चार भित्रै रह्यो। रोल नम्बर एकबाट एउटा म्याग्दी रुमाल भन्ने गीत रहेछ, यो नेपाली चलचित्रको गीत हो, यो गीत सुनौ, यो गीत पछाडि म आउँछु, सुन्दै गर्नुहोला।

0: ल गजब गीत बनेको रहेछ म्याग्डी रुमाले होइन त नेपाली चलचित्र रोल नम्बर एकबाट यो गीत तपाईँको लागि मैले प्रस्तुत गरेँ कार्यक्रम पोखरा कल इन मार्फत कार्यक्रममा हामी तपाईँको सहभागिता लिन्छौं स्टुडियो टेलिफोन नम्बर 061-543-0040 मार्फत र स्पेसल्ली कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ आज पनि मैले केही उखान टुक्का लिएर आएको छु दसवटा उखान टुक्का मेरो साथमै छन् उखान टुक्का मार्फत तपाई जोडिन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर हो 061-543-0040 यो नम्बर मार्फत तपाई फोन गरेर आउनुभयो भने कुराकानी गर्न सकिन्छ टेलिफोन लाइन खुला छ आधा भाग म आफै भन्छु आधा भाग तपाईँले भन्नुहोला त्यो बीचमा हामी कुराकानी पनि गर्छौँ यसो के छ कसो छ गफगाफ गर्छौँ गाउँठाउँका के हुँदैछ गाउँठाउँ टोल छर छिमेकतिर के हुँदैछ होइन हल्ला खल्ला के छ त्यो पनि हामी यहाँहरू समक्ष जानकारी लिने नै छौँ टेलिफोन लाइन खुला छ फेसबुक लाइभ मार्फत पनि धेरैजना साथीहरूले कमेन्ट गरिसक्नु भएको छ म उहाँहरूको कमेन्ट पनि लिने नै छु अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी भित्रिनु भएको छ म उहाँलाई वेलकम गर्छु है त नमस्ते नमस्ते हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ मुकेश गुरुङ के छ मुकेश हालको चलिरहेछ जिन्दगी चलेपछि त भइहाल्यो नि होइन चलेन भने त गइहाल्यो कि सास फेरिएको छ भन्नु पर्यो कि होइन अनि काम के छ त आजभोलि काम गर्दैन ठ्याक्कै भन्नु ए मकै दोहोऱ्याउने काम चलिरहेछ है ल गर्मी कतिको छ पानी परिरहेछ के छ आजभोलि
1: अनि
0: ए भनेपछि बिहान पानी पर्ला पर्ला जस्तो थियो अहिले हल्का हल्का घाम लागिरहेछ ल ठिक छ त्यसो भए खुसी लाग्यो रेडियो सुन्दै हुनुहुन्छ
1: मैले रेडियो सुनिरहेको छु सर
0: है
1: ल फोन नगरेको मात्र तपाईँले रेडियो त सुनिरहेको छु
0: ल एकदम धेरै धेरै धन्यवाद यो मायाको लागि यो साथको लागि फेरि पनि यसरी नै भन्दै गर्नु होला सहभागिता जनाउँदै गर्नु होला भन्दै अहिलेको लागि मैले एउटा नम्बर रोज्न आग्रह गरे
1: नम्बर जान्ने त होइन कि गरौँ एक नम्बरकै दिनु
0: एक नम्बर है एक नम्बरमा रहेको उखान टुकाको आधा भाग म तपाईँको लागि राख्छु आधा भाग म आफै भन्छु है त आधा भाग तपाईँले भन्न पुरा गर्नुपर्छ है ल ठिक छ तपाईँको लागि एक नम्बरमा रहेको उखान टुक्काको आधा भाग यस प्रकार रहेको छ है त हात्ती आयो डट डट डट के होला है धेरै त मैले भनिहालेँ थोरै मात्र भाग भाग हजुर याद आएन ल ठिक छ सुन्न चाहिँ सुन्नुभयो तर अहिले चाहिँ याद आएन पासै गरौँ हात्ती आयो फुस्छ अरे कि है केक्क नै पानी आउला आउला आउला आउला जस्तो भयङ्करै भयो होइन आहा पानी त खत्रै पर्ला जस्तो भएको थियो तर यसो स्याहार पर्यो घाम लागिहाल्यो होइन त्यही भएर हात्ती आयो फुस्छ भयो कि होइन ल मुकेश एकदम खुसी लाग्यो फेरि पनि सम्झिँदै गर्नु होला अहिलेको लागि छुटो होइन
1: हस्
0: नमस्ते उहाँ हुनुहुन्थ्यो मुकेश गुरुङ हामीलाई वालिङदेखि फोन गर्नुभएको थियो स्याङ्जाको वालिङमा हाम्रो रेडियो स्पष्ट सुनिन्छ र उहाँले कार्यक्रम पोखरा कल नियमित रूपमा सुन्छु र फोन चाहिँ नगरेको सुन्न चाहिँ म एकदमै नियमित श्रोता हो भनेर पनि हामीलाई भन्नुभएको थियो तपाईँ पनि आउन सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ यहाँहरूसँग कुराकानी गर्नको लागि अनिहरूबाट यति बेला क्रममा सबिन साथमै छु तपाईँ मेरो साथमै हुनुहुन्छ कार्यक्रम सुनेर र सहभागिता जनाएर साथ दिन सक्नुहुनेछ यति बेला क्रममा टेलिफोन लाइन मार्फत कोही श्रोता साथी आउँदै हुनुहुन्छ म उहाँलाई स्वागत गर्ने नै छु र अर्को कुरा फेसबुक लाइभतर्फ पनि सुन्दै हुनुहुन्छ भने हाम्रो अफिसियल फेसबुक पेज हो रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा मार्फत त्यति बेला हामी लाइभमा छौं। त्यहाँतिर पनि आफ्नो कमेन्टहरू छोड्दै गर्नुहोला। मेग्दी रुमाले भन्ने गीत सुन्नुभयो यहाँले, चलचित्र रोल नम्बर 1 रहेको थियो र उखान टुक्काले पनि छुट्टै खालको अर्थ राख्ने गर्छ कि होइन, त यहाँलाई थाहा नै छ होइन कस्तो खालको अर्थ राख्छ के गर्छ भन्ने कुरा यहाँले पक्कै पनि मेसो पाइसक्नु भएको छ किनकि धेरै लामो समयबाट कार्यक्रम पोखरा कलिन सञ्चालनमा छ र पोखरा कलिन अन्तर्गतको यो कार्यक्रमलाई तपाईँको साथ माया सपोर्ट मिलिरहेको छ। 061-543-0040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला छ, टेलिफोन लाइन मार्फत आउनुहोला। नम्बर 1 गइसकेको छ जुन मुकेशले रोज्नुभयो, अन्य साथीहरूले अन्य नम्बर रोज्नुभयो भने आधा भाग म आफै भनिदिइहाल्छु तपाईँलाई, आधा भाग डट डट डट डट भनेर मैले खाली छोड्छु, त्यस पछाडि तपाईँले त्यसलाई पूरा गर्नुपर्ने हुन्छ है त। फेसबुक लाइभको कमेन्ट म पढ्छु यति बेला क्रममा। हाम्रो नियमित श्रोता शिवकुमार विश्वकर्माले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, उहाँले नियमित रूपमा कार्यक्रम पोखरा कलिन सुन्नुहुन्छ र कमेन्ट गर्नुहुन्छ। बिस्तारै भए पनि जिन्दगीले यति सुकायो कि कसैलाई वास्ता नगर्नु नै ठिक रहेछ, धेरै वास्ता गर्न थाल्यो भने त सस्तो ठान्दा रहेछन्। शुभ प्रभात, नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आज मजासँग घाम लागिरहेको छ है पोखरा औद्योगिक क्षेत्रतिर भन्नुभएको छ। औद्योगिक क्षेत्रबाट शिवकुमार विश्वकर्माले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता, थ्याङ्क यू सो मच शिव। फेरि फेरि पनि सम्झिँदै गर्नुहोला। 11:20 गएको छ स्टुडियोको घड़ीमा, कार्यक्रम हो पोखरा कलिन आउने गर्छ पूर्वाह्न 11:00 मध्याह बजेसम्म। अब के छ, चार दिनको विदाले पोखराको पर्यटन व्यवसाय एकदमै फुल भएको छ होइन, एकदम प्याक भएको छ भन्ने कुरा सुनिएको थियो हिजोसम्म। अब आज अलिक कम भयो कि विदा पनि घट्दै गए सकिँदै गए, तर पनि पोखरामा चाहिँ भारतीय पर्यटकको आवागमन अत्याधिक मात्रामा छ। त्यो तपाईँ यसो जानुभयो भने पनि यता फेवाताल साइडतिर होइन देखिहाल्नुहुन्छ। ओके, 11:21 गइरहँदा कार्यक्रम पोखरा कलिन सुनिरहँदा यहाँहरूको सहभागिता लिने क्रममै छु म। स्टुडियोको टेलिफोन नम्बर पनि एकदम ठिकठाक छ, कुराकानीको लागि यहाँहरू आउन सक्नुहुनेछ 061-543-0040 मार्फत। एउटा फोन लिऊ, त्यस पछाडि ब्रेकतिर जाउँला भन्ने योजना हो मेरो है। कोही सबैले सुन्दै हुनुहुन्छ भने आउनुहोस् न, एकैछिन कुराकानी गरौँ, एकैछिन होल्ड गर्नुहोस् कि होइन, सबैजना आफ्नै आफ्नै काममा व्यस्त त हुनुहुन्छ, तर पनि एकछिन पछाडि गर्छु भनेर बस्नुभयो होला होइन, अहिले गर्नुहोस् कुराकानी भनेको गरिहालेकै राम्रो कि होइन। अब बिस्तारै बिस्तारै एउटा फुटबलको ठूलो एउटा उत्सव आउँदैछ जुन विश्वकप फुटबल भनिन्छ। विश्वकप फुटबल भन्दा बित्तिकै तपाईँले थाहा पाइसक्नुभयो यो प्रत्येक 5-5 वर्षमा हुने गर्छ र सोही फुटबलको एउटा संस्करण 2026 अमेरिका त्यस्तै क्यानाडा लगायतका 3 ठाउँमा हुँदैछ। अर्को ठाउँ मैले ठ्याक्कै भुलेँ, त्यही भएर यहाँहरूले पनि थाहा पाइसक्नु भएको छ होला होइन, अहिले कतिवटा देशहरू खेल्दैछन्। अब हामी त्यो पनि विशेष कार्यक्रम पनि लिएर आउनेछौँ, यहाँहरू सुन्दै गर्नुहोला। 11:22 गइरहँदा कार्यक्रम पोखराको लिन सुनिरहँदा 061-543-0040 मार्फत यहाँहरू आउन सक्नुहुनेछ। फेसबुक लाइभमा पनि हामी छौं, कुराकानी गर्नको लागि यति बेला क्रममा कोही साथी आउनुहुनेछ भन्दै अहिलेको लागि कमर्सियल ब्रेकतर्फ लाग्छु म, ब्रेक पछाडि आउनेछु, सुन्दै गर्नुहोला।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटीजी,
2: मुटुको धड़कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5358-34।
2: होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99277।
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
7: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
4: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा, सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: मम्मी गर्मी भाई के ची सो पिउना
1: पिउना लाई चिसो उठाऊ हर्ने
2: हर्ने गर्मी मनाया ट्विस्ट
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मिक्स
2: चिसो हर्ने
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560192018 9808557710।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ,
5: सल्लाहकार तेरे के हो चेर।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन, आउने गर्छ पूर्वान्न 11 बजीबाट मध्याहको 12 बजेसम्म स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी अनलाइन माध्यम मार्फत एकै साथ लाइभमा छौं। सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला, यदि यहाँ फुर्सदमै हुनुहुन्छ भने है त टेलिफोन लाइन खुला छ। स्टुडियोको टेलिफोन नम्बर 01605340040 रहेको छ। टेलिफोन लाइन मार्फत आउनुभयो भने हामी कुराकानी गर्न सक्छौ। ओके, स्टुडियोको टेलिफोन नम्बर यहाँलाई थाहा नै छ र आइसके पछाडि आज स्पेसल्ली हामी उखान टुक्का मार्फत जोडिरहेका छौं। उखान टुक्का भन्दा बित्तिकै अब छुट्टी खालको अर्थ पनि राख्ने गर्छ उखान टुक्काले। तिनै उखान टुक्काहरू आज कार्यक्रम मार्फत हामी जोडिरहेका छौं र विभिन्न जानकारीमूलक कुराहरू पनि मैले जोडिरहेको छु र साथसाथमा यहाँहरूको कमेन्टहरू पनि मैले लिइरहेको छु र केही महत्वपूर्ण जानकारीहरू छन् भने पनि मैले जोड्दै आइरहेको छु। यति बेला क्रममा हामीलाई कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। यति बेला क्रममा उहाँ चाहिँ लेख्नुभएको छ, नमस्कार नमस्कार, म डेभिस फलमा छु यति बेला, सगरमाथा आरोही अमित परियारको सम्मान कार्यक्रम हुँदैछ है भन्नुभएको छ। ओके, कस्तो राम्रो है, पोखराकै हुन् सायद हुने होइन, पोखरा कृष्णले यो जानकारी दिनुभयो, थ्याङ्क यू सो मच कृष्ण। अब सम्मान गर्नुपर्छ यस्ता व्यक्तिहरू जसले हाम्रो देशको नाम उच्च बनाएका छन् होइन, यस्ता व्यक्तिहरूलाई सम्मान गर्नुपर्छ विभिन्न संघ संस्थाहरूले भन्ने कुरालाई जोड्दै कृष्ण परियारले नौडाँडाको शिला टेलरमा हुनुहुन्थ्यो, अहिले चाहिँ उहाँ कामको सिलसिलामा डेभिस फलतिर पुग्नु भएको रहेछ। उहाँलाई पनि थ्याङ्क यू सो मच भन्छु र अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी हुनुहुन्छ, स्वागत गरौँ है त। नमस्ते। हेलो नमस्ते हजुर।
1: नमस्ते
0: शिव दाई, के छ हालको भा? है खासै उज्यालो छैन। अनि अरू सुनाउनुहोस् के अरू? एकदम ठिकठाक छ। आज सगरमाथा आरोही अमित परियारको चाहिँ सम्मान कार्यक्रम चल्दै रहेछ। अघि कृष्णले यहाँ लेख्नु भएको छ, कृष्ण परियारले उहाँले चाहिँ सगरमाथा आरोहण गरेर आउनु भएको रहेछ। अमृत परियार भन्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँको चाहिँ सम्मान कार्यक्रम हुँदैछ अरे, तपाईँ जानु पर्यो नि त। अब ल ठिक छ, अनि कति नम्बर रोज्नुहुन्छ? दुई नम्बर बाँकी छ है। अहिलेको तपाईँले आउँथ्यो ल ल है त, दुई नम्बरमा रहेको उखान टुक्काको आधा भाग तपाईँको लागि, ढुङ्गा खोज्दा डट डट डट हजुर, ढुङ्गा खोज्दा देउता मिल्यो है, देउता भेटियो, गजब गजब, ल मिल्यो है त, एकदम सही जवाब दिनुभयो, सम्झिँदै गर्नु होला। आवाज त्यति राम्रोसँग सुनिँदैन, शिव परियार हुनुहुन्थ्यो, हामीलाई बाजापाटनदेखि फोन गर्नुभएको थियो र पालो तपाईँको हो 01605340040 मार्फत कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ। एकदमै सेड्युल मान्छे यताउता यताउता भइसकेपछि थोरै डिस्टर्बेन्स हुँदो रहेछ कि केही कुरामा पनि होइन, त्यही भएर सेड्युल चाहिँ म्यानेज गर्नुहोस् है, मैले भन्छु एउटा कुरा चाहिँ सेड्युल चाहिँ बनाएर हेर्नुहोस्। अहिलेको लागि टेलिफोन लाइन मार्फत अर्को एकजना साथी हुनुहुन्छ, स्वागत गरौँ। नमस्ते।
2: हेलो नमस्ते सबिनजी, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ। गणेश गुरुङ के छ हौ हाल खबर?
2: हजुर एकदम ठिक छ।
0: अनि के छ माटे पानीतिरको हाल खबर?
2: सबै ठिकै छ, अहिले शिव दाईले भन्नुभयो मधुरो मधुरो घाम लागिरहेछ
0: ए, भनेपछि अब त्यहाँबाट थोरै अगाडि त पर्यो नि होइन,
2: अनि उहाँको अमित परियार भन्नुभयो, को भन्नुभयो
0: अरे? अमृत परियार जो सगरमाथा आएर
2: अमृत परियार, उहाँले चाहिँ सगरमाथा टुप्पोमा पुगेर आउनुभयो,
0: सगरमाथाको चुचुरो चुमेर चाहिँ उहाँ आउनु भएको छ र उहाँको सम्मान कार्यक्रम हुँदै रहेछ। उहाँ पोखरीले हुनुहुँदैछ, त्यही भएर उहाँको सम्मानको लागि कार्यक्रम हुँदैछ।
2: ल ल, हाम्रो पनि अब उहाँ जान नभए पनि यहाँ गएर उहाँलाई सम्मान छ
0: एकदम। अनि अरू के छ गणेश खबर दिनभरि कसरी बित्दैछ दिन?
2: घरतिरै हुन्छ सर, अब यता उता छैन, घरतिरै हुन्छ।
0: यताउता त्यस्तो खासै
2: कामहरू छैन अहिले, अहिलेलाई
0: है
2: फ्री नै छु।
0: ल ठिक छ, एकदम खुसी लाग्यो। प्रश्नतर्फै लाग है त।
2: प्रश्न उखान टुक्का आठ नम्बरको राखिदिनुहोस् न ल।
0: आठ नम्बरमा रहेको उखान टुक्काको आधा भाग तपाईँको लागि है त। आधा भाग यस प्रकार रहेको छ। ओके, ध्यान दिएर सुन्नुहोला है त। काम गर्ने कालो डट डट डट,
2: काम गर्ने कालो मकै खाने भालु
0: है, एउटाले दुःख गर्ने अर्काले खाने होइन, एउटाले मजाले दुःख गरेको छ अर्काले चाहिँ खाइदिएको है। ल एकदम खुसी लाग्यो गणेश, फेरि फेरि सम्झिँदै गर्नु होला। तपाईँको रोजाइको एउटा गीत सुनौला।
2: मेरो रोजाइको त्यो मन्त्र, मन्त्रको एकान्तमा भन्ने बढाइदिनु नि त त्यसो भए। ल
0: मन्त्र ब्यान्डको
2: एकान्तमा भन्ने,
0: एकान्तमा ओके छ त। ल यो गीत बच्चा सुन्दै गर्नु होला।
2: ल हुन्छ ल,
0: थ्याङ्क यू। नमस्ते, उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ, हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो। उहाँको रोजाइमा एउटा गीत रोज्नुहोस् ल, तपाईँले भनेको गीत म बजाउँछु भनेर भनेको, उहाँले एउटा गीत रोजिसक्नु भएको छ मन्त्र बिहानबाट एकान्तमा होइन त। मलाई त गाउन आउँदैन फेरि, यस्तो ट्याक्क टुक्क हल्का त्यो इन्ट्रो मात्रै दिने काम हो कि मेरो भनेको। 11:39 गइरहँदा स्टुडियोको टेलिफोन नम्बर खुला भइरहँदा, तपाईँ आइरहँदा, मसँग कुराकानी गरिरहँदा, के छ कसो छ हालखबर भनिरहँदा, अगाडि बढ़िरहँदा यति बेला क्रममा एकान्तमा म पुग्छु र एकान्तमा पुगेर म भन्छु तिमी आइदेऊ, तिमी आइदेऊ, तिमी आइदेऊ। लेट्स इन्जोय।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ए नानी आइपुग्यो। आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
4: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
3: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
4: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला।
5: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबेब केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा ना खिनानी, खनी तोला।
8: खनै बिबा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान, महेन्द्र पुलाडी तोला।
7: ए, नै छ्याब मार दोकान पो मोना, नै प्रेसोलाई नि च्याब चुरा, रैया, औठी, हमेला, झोका, टस, सिक्री, हार, तान चनै तो हो नि। जग्गा मात्र आँगी, खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिम ओछे।
8: हजुर, किमे झोको लाई नि मारे डिजाइन गहना चैदी मिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै।
7: जग्गा मात्र आँगी, रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
8: समुताई रवा ता क्रिवा जाल जाति क्रिवा छतैरा न त खैमा बिलन चन्नै यामो
7: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।

0: Hello, Pokhara calling.
1: Hello, Pokhara calling. भन्दा भन्दै आजको लागि कार्यक्रमबाट साइन आउट हुनुपर्ने बेला भइसकेको छ. अन्तिम अन्तिममा छौ. हामीलाई सुनेर कमेन्ट गर्नुभएको छ यति बेला क्रममा पहाड़ी विनोद अर्थात विनोद पहाड़ी सरले सर नमस्कार सुन्दैछु है भन्नुभएको छ. थ्याङ्क यू सो मच विनोद सर. भेट्ने दिन कुर्दैछु हजुरलाई भन्नुभएको छ. छिट्टै भेट हुन्छ. म थोरै केही आफ्नै कारणले गर्दाखेरि भेट हुन नसकेको अवस्था हो. त्यो भेट चाहिँ हाम्रो छिट्टै नै हुनेछ है त विनोद सर. के कस्तो चल्दैछ म खबर पनि पाउन सकिरहेको छैन. छिट्टै नै हाम्रो भेट हुन्छ है. मेरो कार्यक्रम एकदम नियमित सुन्नुहुन्छ फ्रिडम ट्रेनिङ सेन्टरको सञ्चालक तथा प्रमुख प्रशिक्षक जसले धेरैजनालाई सेवा प्रदान गरिसक्नु भएको छ. पोखरामा रहेर एउटा प्रोफेसनल रूपमा काठमाडौँ पछाडि पोखरामै होला सायद उहाँले प्रोफेसनल रूपमा एउटा उद्घोषण भाषण कला तथा विभिन्न अहिले त वक्तित्व कला प्रतियोगिता पनि आयोजना गर्नुभयो. उहाँले धेरै क्षेत्रमा एकदमै प्रख्यात व्यक्ति एकदमै कुशल कार्यक्रमको जुन प्रशिक्षक हुनुहुन्छ सबै उमेर समूहको लागि उद्घोषण तथा भाषण कला होइन यो बोल्ने कलाको तालिम दिने व्यक्ति विनोद सलामिन. थ्याङ्क यू सो मच. हाम्रो भेट छिट्टै हुन्छ है त. ओके मुकेश गुरूङले फोन गर्नुभयो वालिङबाट शिव परियार बाजा पाटनबाट गणेश गुरूङ माथेपानीबाट हुनुहुन्थ्यो. उहाँहरू तिनैजना लगायत विनोद सर कृष्ण परियार जस्तै शिव कुमार विश्वकर्मा उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्छु. झरनाको चिसो पानी यो बेलामा झरनाको चिसो पानीमा डुल्की मार्दाको मजा चाहिँ बेग्लै हुन्छ. यो आवाज सुन्दै आजको लागि कार्यक्रमबाट सबिन अर्को श्रृंखलासम्मको लागि छुटिन्छु. यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्. जय होस्.

0: के गर्छ
1: मलाई झैले अन्त
2: अम्मा अम्मा छोड छोड छोड
1: लाप गेली फेरि बच्चा देखिन कुकुर बिरालो जस्तो झगडा परेछ
0: त्यसले हटाउनु मलाई पहिला
1: सौदा लगाएर भित्रिन अन्त तँ चाहिँ के भएको
2: ओइ इताको त मसँग अम्बो
0: के
2: अन्त भोलि ड्राइभ पिकनिक आउँदैनस्
0: आउँदिन
2: जम्न
0: आउँदिन आफै जा
2: साँच्चै के आउँदैनस्

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
0: सम्पर्क मोबाइल 9556019218 9808557710
4: ओहो नासर बे कति छाबा डिजाइन बे मारेकन किन नि खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै चतो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर किमे झोको लाइ नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
4: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9855358 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
7: डिजिटल ठगीबाट बचौ
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
7: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
1: वित्तीय सचेतनाको लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल
8: 93.4

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
4: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-005-36।

0: टोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: भोलि हामी छौ तपाईको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजगारी।
1: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
0: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
2: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
2: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98462-42010
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: भर्ना खुल्यो।
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
0: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
2: आधुनिक भौतिक पूर्वाधार
0: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
2: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
0: विस्तृत जानकारीका लागि
5: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877 98-560-20-059।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नुपर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-263-5538-34।
9: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै

सुसंजत बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाड़ी बिक्री सँगै महिन्द्राको गाड़ी खरिद समेत गर्न सकिनेछ। गाड़ी खरिदमा तपाईले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पॉइंट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी। अग्नि आस्था प्राली, तपाईको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061 41 16 05, 98 20 114 952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बिमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईको पहिलो रोजाई।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maas.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 061-577-718, 98-63-32-836, 98-562-22-09।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ ट्रिक
1: रिफ्रेशमेन्ट बा न्युट्रिसन मिक्स
2: चिसो हर्ले

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0 32-29।

0: मम्मी गर्मी भाई के ची सो पियू ना
1: पियू ना लाई ची सो उठाओ हॉटे
2: हॉले गर्मी मनाया तुम
1: रिफ्रेशमेंट बा न्यूट्रिशन मीट
2: ची सो हॉले
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।

0: एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
1: किन नहुनु? तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
0: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
1: किन नपाइनु? डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
0: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
1: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
0: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
1: टिपी राख त, 9840-68091 वा 9850-60460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र? अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र? अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक, हरिचोक, पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0729।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात
2: हाई ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्भमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
5: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
1: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेशन पश्चात दुखाई कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162-590-163
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छ तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसिबियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
6: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9856019218, 9008857710।
8: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मम्मी गर्मी भयो के, चिसो पिउन
13: पिउनलाई चिसो उठाउ हले
12: हले गर्मीमा नयाँ स्विच
14: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिप्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856099207।

0: छैन। रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम को।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: मम्मी गर्मी भाई के चीसो पीना
1: पीना लाई चीसो उठाओ हॉले
2: हॉले गर्मी मनाया ट्रिक
1: रिफ्रेशमेंट पाप न्यूट्रिशन मीट
2: चीसो हॉले
3: माउंट अन्नपूर्ण मावि नदीपुरमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स म्यानेजर्स होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-0909।
4: ओहो नासर बे कति छाबा डिजाइन बे मारै खाना किनानी खनि तोला
5: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
4: ए नै छाबा मार दोकान पो मोना नै पेसोलाई नै च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छाबा कोपिम ओछे
5: हजुर किने झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
4: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुताय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय निल ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972-77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
10: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
12: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
13: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
14: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
15: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
2: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-2909।
3: दिपेनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनः
8: स्वस्थ फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5383-834।
9: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हले
10: हले
9: गर्मी मनाया रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
10: चिसो हले

जाने मन आ जाने मन आ गले लग जा जाने मन आ जाने मन आ जाने मन आ

0: 让你们啊，让你们啊，热烈的掌声，让你们啊啊，让你们啊，让你们啊，热烈的掌声，让你们啊啊啊。
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ले
4: हर्ले। गर्मीमा नयाँ ट्रिक,
3: रिफ्रेशमेन्ट पाउ, न्यूट्रिशन मिक्स,
4: चिसो हर्ले।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
5: गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444,

0: होटल होस्ट या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था अब घरमा पठाउनुहोस् पैसा
2: हटाउनुहोस् चिन्ताको अवस्था राम्रो दर स्पष्ट शुल्क हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति
1: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट विश्वास र गर्वको नातो
2: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-5673-61 98461-5744 98460-1796
0: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इंग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: 91.7 सधैं रिवार्डेड
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंक पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा।
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2-77।
5: घुट्टु घुट्टु पियो या सिप मा रमायो,
6: अब घर पियो लाइक किंग चीसो हर्डिंग।
7: वाक वाक वाक वाला चीसो हर्डिंग।
8: गर्मी हैन, रिफ्रेशमेंट संगै न्यूट्रिशन दिन आयो मौसम
9: चीसो हर्डिंग को।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: कोलगेट मैक्स फ्रेश निंद्रा भगाओ ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 0 84 46 525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9560 19218, 9008 57 710।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
8: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
9: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061 581 871, मोबाइल नम्बर 98 4 34 0 32 29।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256 537526।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।
6: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
7: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
8: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
10: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
9: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
10: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
11: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
9: नेपलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
10: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
9: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
12: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
13: उपचार हुने रोगहरू
12: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
13: खुट्टाको रगतको नसा सम्बन्धी
12: भेरिकोस भेन्सको उपचार,
13: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
12: के तपाईँलाई
4: तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
13: अपरेशन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
13: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरा।
5: फोन 061 590 162 590 163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्रपुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बात रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हरे
2: हरे
1: गर्मी मनाया छै रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स चिसो हरे
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-8-34

0: Colgate Max Fit, Nindra Bhagao, Tazgi Zagao.
1: Ramudai, parivarai liyera hinnu bhayeko cha ta. Tadai ho ki kya ho?
2: Eso basi biyalo pani huncha. DS Mardi Himal Rainbow Trout tira machha lina jana lageko.
1: E ho ra dai, ani Dewan Singh Mardi Himal Rainbow Trout kahane ra chha ra?
2: La, timlai thaha chaina ra? La suna uso bhai. Machapuse Gaupalika, Wada number 9, Aji Plauma, Kumai Darako Fedima, Himalko Manoram Drishya Herde,
3: Rainbow Troutko Fresh Masa, Lina Pinesani,
2: Jantiata, Arutauko Trout Masa Bandapani Sosto, Radui Kesi Bandabodi, Trout Masa Order Garema, Home Delivery Company Biosta Roygosani, Timi Hamilai, Swazi Lora Subidakalagi, Ni Pokarako Telecom Kopasari, Swai Patri Chokma, Outlet Company Subidasa, Timilai, Jati Bela Trout Masa Kana Mon Laksani, Tuplukka, Utibilai Uplav the Garosa.
1: No, Dazu, kati ramro sewa raicha. Ma pani budhalai liyera aihalchu hai.
4: Naya farm bhayekole trout macha supath mulyama bikri bitaran gariyeko cha.
1: Samparka mobile 9856192718 9028557710. Home care sewa.
5: Hello home care. Doctor nurse caregiver ko sewa aayo ghar ghar.
6: Ki hajur ko ghar ma briddha ama buba baje bajai dirghakalin rog bimari wa apangata bhayeka parivar ka sadasya lai vishesh hersha chahincha ra aafno pesha byabsay ra badhyata le parivar jan lai paryapta vishesh hersha ra samay dina miliraheko chaina.
5: Hamra daksha ebam anubhavi nurse caregiver ra doctor harule gharai ma pradan garne vividh swasthya sewa le sewagrahi ra parivar jan lai shanti ra nischintata pradan gardacha.
6: Hamra sewa वृद्ध बुबा आमाको नर्सिंग हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856992 77.
7: माउन्ट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाबीमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एन्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरु प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरु, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरुमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरुको व्यवस्था. We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. Bada Faram, Bitaran Bhairayeko Chha. Online application ko lagi, hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mas, Baisi Mag, Nadipur. फोन 061-577-718-9463-32836-9569.

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान। एभरेस्ट इन्टरनेशनल शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार

0: भविष्य को बलियो आधार।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
6: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
6: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
7: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
6: विस्तृत जानकारीको लागि
7: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-557-96 र 57-50-13।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्छन् त डाक्टर?
9: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
11: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
10: किन एएसी लाइट ब्रिक नै?
11: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
10: वाह, मैले खोजेको जस्तो रहेछ।
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन 01-591-35-96-98-012-35-444।
12: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेश

पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसीमाग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-2209।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
1: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार हुने समस्याहरू
4: हृदयघात
2: हाई ब्लड प्रेसर
4: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
4: मुटुको भल्कमा समस्या
2: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-262-553-834
6: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने गर्मीमा नयाँ ड्रिंक रिफ्रेशमेंट पा न्यूट्रिशन मिक्स चिसो हर्ने
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
2: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा
10: बिरामीहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277।
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
13: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार हुने समस्याहरू
13: हृदयघात,
12: हाई ब्लड प्रेसर,
13: हार्ट फेल,
12: छातीको दुखाई तथा थकान,
13: मुटुको भल्कमा समस्या,
12: मुटुको बाथ रोग,
13: हाई ट्राइग्लिसेराइडिटिजी,
12: मुटुको धड़कनमा अनियमितता,
13: हाई कोलेस्ट्रोल,
12: पेसमेकर राखेको वा राख्नु पर्ने,
13: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
12: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
12: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
13: अप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: विश्व ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
5: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
6: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोड सम्मको पाउनुहोस् कर्जा सुविधा।
5: अब नलिनु चिन्ता न कुनै डर।
4: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
5: हामी छौ तपाईको साथ बनाउन तपाईको आत्मबल बलियो।
4: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
5: अब पढाइका लागि पैसाको नो टेन्सन।
4: शैक्षिक खर्च तथा शुल्क हवाई टिकट खाना मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
5: समय बचत प्रक्रिया सहज।
4: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो। पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला अपराह्नको 4 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4 शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा
5: कागको पछि लाग्ने त?
6: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
7: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू:
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
11: मम्मी, गर्मी भयो के चिसो पिउन?
12: पिउनलाई चिसो
11: उठाऊ हर्ने गर्मी मनाया रिफ्रेशमेंट न्यूट्रिशन
12: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
13: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
12: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
13: अध्यापन हुने विषयहरू
12: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
13: विशेषताहरू
12: विषय विज्ञद्वारा अध्यापन गराइने
13: अत्याधुनिक प्रयोगशाला
12: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
14: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
15: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
14: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला
16: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
14: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-32-29
17: घुट्टु घुट्टु पियो या सिपमा रमायो
18: अब गर्मी लागि चिसो हरे चिसो हरे
19: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
18: चिसो हरेको
20: डिजिटल ठगीबाट बचौं
21: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
20: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
21: वित्तीय सचेतनाको लागि साङ्ग्रीला डेभलपमेन्ट बैंकको पहल
22: गोयल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
23: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
24: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
23: किन एएसी लाइट ब्रिक नै
24: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
23: वाह मैले खोजेको जस्तो रहेछ
24: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596 98-012-35-444
0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
21: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
1: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
21: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
21: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729

0: साउन्ड पोइन्ट सँग सधैं रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11मा नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
2: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 0165504918 5288770 98560209।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ ड्रिंक
3: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ले।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-562-5534-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-534-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834
7: Sahara Health Insurance.
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।
9: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
10: हरेक

बिहान करीब 3:30 को समय में दुईवटा यात्रीवाहक बस लगे चितवन जिला प्रहरी कार्यालय ने जनाएको छ। माथिबाट खसेको पहिरोले बगाउँदा दुवै बस त्रिशूली नदी में खसेको छ। यसैगरी सोही सड़क खंड को 17 किलोमा अर्को यात्री बस में पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007 97623386317।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपाली को गौरव,
5: नेपाली को पहिचान,
4: पाली खे ढाका टोपी
5: जसले तिल को शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पाली खे ढाका टोपी महिन्दपुर हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पाली खे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हर्ने
7: गर्मी नयाँ ट्विस्ट,
8: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स
7: चिसो हर्ने।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँसुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
5: सल्लाहकार
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: टाइम चेक
9: यति बेला अपराह्नको 5 बजेको छ
10: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
6: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
7: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरले
8: हरले।
7: गर्मीमा नयाँ ट्रिक, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हरले।
9: हेलो,
10: हजुर नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्छन् त डाक्टर?
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
1: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार हुने समस्याहरू:
12: हृदयघात,
11: हाई ब्लड
8: प्रेसर,
13: हार्ट फेल,
8: छाती को दुखाई तथा थकान,
13: मुटु को भल्क मा समस्या,
8: मुटु को बाथ रोग,
13: हाई ट्राइग्लिसेराइड टीजी,
8: मुटु को धड़कन मा अनियमितता,
13: हाई कोलेस्ट्रोल,
8: पेस मेकर राखे को वा राख्नु पर्ने,
13: एंजियोग्राफी एंजियोप्लास्टिक गरे को वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
14: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
12: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2663-5348-34।
15: होम केयर सेवा, होम केयर सेवा,
16: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
15: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
16: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
15: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
16: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
15: सुत्केरी नवजात शिशुको हेरचाह,
16: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
15: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
16: डाक्टर ल्याब सेवा,
15: औषधि डेलिभरी सेवा,
16: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
17: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
18: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
17: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
18: अध्यापन हुने विषयहरू
17: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
18: विशेषताहरू,
17: विषय विज्ञद्वारा अध्यापन गराइने,
18: अत्याधुनिक प्रयोगशाला,
17: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
19: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
20: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
19: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
20: शिखर इन्स्योरेन्सको सहकार्यमा
19: अस्पताल खर्च सहाराले गर्छ।
20: ई सेवा सबै सधैँ सँगै।
21: भर्ना खुल्यो।
22: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
21: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
22: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
21: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
22: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
21: निर्मला बराल संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।
23: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
22: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
3: विस्तृत जानकारीको लागि
2: 061-576-361 98461 98460-196
3: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
4: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
6: सर्टिफिकेट इन डेन्टल साइन्स,
24: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
6: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
24: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
6: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
24: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
25: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
24: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा। फोन 061-588-364

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मम्मी गर्मी भाई के चीसो पीना पीना लाई चीसो उठाओ हरे
2: हरे गर्मी मनाया
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
2: चीसो हरे
3: माउंट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसीमाग नदीपुर फोन 061-570-718 98463-32836 98562209।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
2: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
1: किन एएसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-012-35-444
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
4: मम्मी गर्मी भयो के चिसो पिउना
0: पिउनालाई चिसो उठाउ हर्ने
4: हर्ने गर्मीमा नयाँ ट्रिक
0: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
4: चिसो हर्ने
5: माउन्ट अन्नपूर्णमा अभिनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको
0: रिफ्रेसमेन्टमा न्युट्रिसन
5: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा

0: शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We see future leaders, managers, hotel entrepreneurs, and IT personnels. Join us to shape your future. Varnapharam bitaran bhairheko chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-577-718 98463-32836 98562-22099
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
1: उपचार हुने समस्याहरू
2: हृदयघात
1: हाई ब्लड प्रेसर
2: हार्ट फेल
1: छातीको दुखाई तथा थकान
2: मुटुको भल्कमा समस्या
1: मुटुको बाथ रोग
2: हाई ट्राइग्लिसेराइडिटिजी
1: मुटुको धड्कनमा अनियमितता
2: हाई कोलेस्ट्रोल
1: पेसमेकर राखेको वा राख्नु पर्ने
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: सहरिसको
2: 93.4 के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याक

0: इसको बाहर स्ट्रीमिंग गेमिंग काम होस या रमाइलो जहाँ सुके जाओ कनेक्शन मा कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इंटरनेट तपाईको पहिलो रोजाई।
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो।
2: खै खै के आयो त्यस्तो। यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ।
2: तिमीलाई थाहा थिएन।
1: थाहा थिएन।
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है।
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो नासर बे कति छाब डिजाइन बे मारै खाना किना नि खनि तोला
7: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
6: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे।
7: हजुर किने झोको लाइनि छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदिम बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै।
6: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
7: समुदाय रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
6: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
0: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
9: होम केयर सेवा होम केयर सेवा।
10: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
9: सुत्केरी नवजात शिशुको हेरचाह
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
10: डाक्टर ल्याब सेवा
9: औषधि डेलिभरी सेवा
10: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-97।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना

भएको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
8: कोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: रिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अब सुन्नुहोस् श्री

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलहरूको निष्कर्ष, माफी माग्न माग। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध पोखरामा विरोध प्रदर्शन, सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा जोड। सप्ताहव्यापी कार्यक्रम सहित विश्व खाद्य स्वच्छता दिवस मनाइने, पछिल्ला दिनमा नसर्ने रोगको प्रकोप बढ्दै। जीसस कास्कीद्वारा अपूरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिश, 9 जिल्ला सभा जेट 29 गते हुने। गण्डकीको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुने, बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने सकियो। पोखरा 7 को पहलमा शहीद चोकदेखि मालपोत कार्यालयसम्मको बाटो बन्ने भयो, सामाजिक विकास मन्त्रालयले सघाउने। पोखरा 6 मा आमाहरूको सम्मानमा विशेष कार्यक्रम, आमा समूहसहित विभिन्न क्षेत्रमा योगदान गर्ने महिला सम्मानित। इबोला संक्रमण नियन्त्रणको लागि केन्याद्वारा सीमा क्षेत्रमा निगरानी र सतर्कतामा तीव्रता। अमेरिकी सेनाद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाज निष्क्रिय, इन्जिन कोठामा मिसाइल प्रहार। र 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। फेवातालमा डुंगा दौड़ प्रतियोगिता आयोजना, पुरूषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहाड़ी घाट प्रथम। विपक्षी दलहरूले भारतसँग सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै संसदमा आएर माफी माग्न माग गरेका छन्। सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले संसदमा नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिइएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै माफी माग्न प्रधानमन्त्री शाहलाई सचेत गराउने निर्णय गरेको हो। प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकोले संसदमा आएर माफी माग्न माग गरिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो। विपक्षी दलहरूले सभामुख डोलप्रसाद दर्यालले संसदको नियमावली विपक्षी दलहरूलाई पेलेर पास गराएको भन्दै आपत्ति समेत जनाएका छन्। विपक्षी दलहरूलाई पेलेर संसदको नियमावली पास गराउनु सभामुख अर्यालको भूमिका दुखद भएको निष्कर्ष पनि बैठकले निकालेको एमाले संसदीय दलको उपनेता पद्म अर्यालले बताउनु भएको छ। विपक्षी दलहरूले सभामुख अर्यालको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै पोखरामा विभिन्न राजनैतिक दल, नागरिक समाज तथा वाम बुद्धिजीवीहरूले विरोध प्रदर्शन गरेका छन्। पोखराको शहीद चोकमा राष्ट्रिय जनमोर्चाको अगुवाईमा आयोजित विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्री विरूद्ध नाराबाजी गर्दै अभिव्यक्ति फिर्ता लिन माग गरेका हुन्। उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षा गर, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर लगायतका नारा लगाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शंकर बरालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेर अभिव्यक्ति फिर्ता नलिए राजीनामा दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको आधार स्पष्ट पार्नुपर्ने बताउनुभयो। उहाँले नेपालको कुन भूभाग भारतको भूमिमा भूमि भएको हो भन्ने प्रमाणित गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभयो। विरोध कार्यक्रममा सहभागीहरूले राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिने जोसुकैलाई पनि जवाफदेही बनाउनुपर्नेमा जोड़ दिएका थिए। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने भएको छ। प्रदेश सभाको सोदिन अपरान्ह 4 बजे बस्ने बैठकमा प्रदेश प्रमुख डिलीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेश सभाका सचिव गोविन्द पौडेलले बताउनु भएको छ। नेपालको संविधानको धारा 184 को धारा 2 बमोजिम प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुनेछ। संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले 1 हजारमा बजेट ल्याउनुपर्छ। त्यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने कानूनी बाध्यता छ। यसअगाडि बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरू केवल सुझाव मात्र नभई खुम्चिँदो अर्थतन्त्रका बीच प्रदेशलाई आत्मनिर्भर बनाउने मार्गचित्र रोडम्यापका रूपमा देखिएका छन्। संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडको हिस्सा वर्षेनी घट्नु प्रदेशका लागि गम्भीर चुनौती बनेको छ। यस्तो अवस्थामा आन्तरिक आय वृद्धिको लागि वैकल्पिक र साहसिक बाटो रोज्नको विकल्प नरहेको निष्कर्ष दलहरूको छ। कृषि क्षेत्रको रूपान्तरणको लागि यान्त्रिकीकरण र बजार ग्यारेन्टीको मागले वास्तविक किसानको आवाज बोलेको छ।
यस्तै सहकारी क्षेत्रमा देखिएको संकट र हजारौं निक्षेपकर्ताको विचलनीलाई सम्बोधन गर्न बजेटले ठोस संयन्त्रको घोषणा गर्नुपर्ने माग उठेको छ। भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकास र सामाजिक न्यायको मुद्दालाई सँगसँगै लैजानुपर्नेमा दलहरू एकमत देखिएका छन्। सीमान्तकृत समुदाय महिला र दलितको जीवनस्तर उकास्ने खालको कार्यक्रम बिनाको विकासले मात्र दिगो समृद्धिको लक्ष्य भेट्न नसकिने सांसदहरूको ठहर छ। डिजिटल गण्डकी र ग्रेटर पोखरा जस्ता अवधारणाले आधुनिकतालाई जोड़ दिए भने दुर्गमका विद्यालय र स्वास्थ्य संस्थाको अवस्था सुधार गर्ने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवाज उठेको छ। आगामी बजेटको आकार नीति तथा योजना आयोगले तोकेको सिलिङ भन्दा केही ठूलो हुन सक्ने अनुमान गरिएको छ। विश्व खाद्य स्वच्छता दिवस 2026 को अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम शुरू गरेको छ। खाद्य स्वच्छता गुणस्तर र सुरक्षित खाद्य उपभोग बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्न लागि सो कार्यालयले जनाएको छ। विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनको आह्वानमा हरेक वर्ष जून 7 विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ। सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरू गरेको हो। अन्तर्गत बजार तथा खाद्य व्यवसायहरूको अनुगमन, खाद्य स्वच्छता तथा पोषण सम्बन्धी सचेतना कार्यक्रम, विद्यालय स्तरीय जनचेतना अभियान र खाद्यजन्य रोगबारे जानकारीमूलक गतिविधि सञ्चालन गरिनेछ। कार्यालयका सूचना अधिकारी शिव बरालले सोमबार आयोजित पत्रकार सम्मेलनमा सुरक्षित खाद्य उपभोगको लागि सबै सरकारवालाको सहभागिता आवश्यक भएको बताउनुभयो। उहाँले विश्व खाद्य स्वच्छता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरू गरिएको भन्दै खाद्य व्यवसायी उपभोक्ता विद्यार्थी तथा सरकारवाला निकायलाई खाद्य स्वच्छताबारे सचेत गराउने उद्देश्यले बजार अनुगमन अन्तर्क्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने खुलाउनुभयो। सुरक्षित खाद्य सबैको अधिकार भएकाले यो अभियानमा सबैको सहयोग अपेक्षा गरिएको उहाँको भनाइ छ। कार्यालय प्रमुख विजन श्रेष्ठले खाद्यजन्य रोग न्यूनीकरणका लागि सुरक्षित खाद्य प्रणाली निर्माण अपरिहार्य रहेको बताउनुभयो। पछिल्लो समयमा नसर्ने रोगको प्रकोप बढ़ी देखिन थालेको र त्यसको मुख्य कारण अखाद्य वस्तु भएको उहाँको भनाइ छ। स्वच्छ खाद्य पदार्थको कारण स्वास्थ्यमा गम्भीर असर पर्नुको साथै आर्थिक क्षति पनि हुने गरेको भन्दै उहाँले खाद्य उत्पादनदेखि उपभोगसम्मको सबै चरणमा स्वच्छता र गुणस्तर कायम गर्नुपर्ने बताउनुभयो। विश्व खाद्य स्वच्छता दिवसले सुरक्षित खाद्य सुनिश्चित गर्न सामूहिक जिम्मेवारीको सन्देश दिएकोले त्यसै अनुसार विभिन्न कार्यक्रम मार्फत जनचेतना अभिवृद्धि गरिरहेको उहाँको भनाइ छ। कार्यालयले निरन्तर अनुगमन परीक्षण तथा कार्यवाही गर्ने गरिएको बताएको छ। कार्यालयका अनुसार सप्ताहव्यापी कार्यक्रम जुन 7 चलन हुनेछ। खाद्य स्वच्छता सम्बन्धी सचेतना विस्तार गर्दै सुरक्षित खाद्य उपभोगको संस्कार विकास गर्ने लक्ष्यसित कार्यक्रम अघि बढ़ाइएको छ। दिवसको मुख्य दिन जेठ 24 गते सरकारवालाको सहभागितामा विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ। जिल्ला समन्वय समिति कास्कीले जिल्लाभित्र प्रदेश सरकार मार्फत संचालित अधूरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। समितिको सोमबार सम्पन्न 49 विशेष बैठकले सो निर्णय गरेको हो। गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सड़क निर्माण कार्यमा बहुवर्षीय योजनामा समावेश गरी केही निर्माण कार्य पूरा भएका तर कार्य पूरा नगरी त्यसै अलपत्र छोड़िएका 14 बहुवर्षीय सड़क आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभएको छ। पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेटमा योजना पूरा गर्न प्राथमिकताका साथ बजेटमा समावेश गर्न सिफारिश सड़कहरूमा फुस्रे खोला खाल्से मासापुस्रे भ्यू पोइन्ट सड़क, काउखोला सिक्लेस सड़क, कालाबाङ भूमदी चिसापानी उल्लेरी सड़क, लुम्ले पाले खेत टाँडी भिचुक गान्द्रुक सड़क रहेका छन्। त्यसैगरी रामदी मट्टीखान फेदीखोला सड़क, लाहाचोक समीबगर हुँदै हैरूबार सड़क, सौर्य भगवती तार हुँदै मिजुरी सड़क, थुम्सीगोट भाचोक सड़क, मादी भगवती हुँदै वारचोक सड़क, इजीखोला हुँदै वडा कार्यालय जाने सड़क, घाचोक हुँदै ताङथिङ सड़क, मादी गहते हुँदै रबई डाँडा सड़क, घिमिरे थर आपूखोला झोरले हुँदै काल भन्ज्याङ सड़क, बेसी हडौले भुसुनी हुँदै धम्पू सड़क खण्ड सिफारिश गरिएको छ। त्यसैगरी बैठकले वर्षेनी वन जंगलमा निशुल्क रूपमा प्राप्त हुने पतिंगरको प्रयोग गरी प्रांगारिक मल उत्पादन गर्न कृषक समुदाय समेतलाई अनुदानको व्यवस्था गरी पूरै जंगललाई पतझर झाड़ीमुक्त बनाई परम्परागत रूपमा जंगलमा पाइने तिजु काफल दमौरा गिट्ठा भ्याकुर वन तरूल समेतको संरक्षण गरी वर्षेनी जंगलमा लाग्ने डडेलोको कारणले नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुरक्षित गर्न नीति कार्यक्रममा समावेश गरी बजेटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। बैठकले नागरिकलाई सुशासनको प्रत्याभूति गराउन बहुवर्षीय योजनाहरू सम्पन्न नगरी नयाँ योजना समावेश नगर्न कार्यक्रम स्वीकृत तथा बजेट विनियोजन नगर्न सरकारलाई आग्रह गरिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले कास्कीको 9 जिल्ला सभा जेठ 29 गते गर्ने निर्णय गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा आज पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् र यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-553-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
0: फोन 061-590-162 590-163।
7: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसो।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। विभिन्न वाहनामा निकै लामो समयदेखि निर्माण हुन नसकेको पोखराको सहीचोकदेखि मालपोत कार्यालयसम्मको बाटो बन्ने भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 7 को क्षेत्रभित्र रहेको बाटोको अधिकार भने प्रदेश सरकारको महतवतको हुँदा निकै लामो समय निर्माण हुन सकेको थिएन। गण्डकी प्रदेश अन्तर्गत सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटको लगानीमा बाटो बन्ने वडा अध्यक्ष राममोहन आचार्यले जानकारी दिनुभएको छ। प्रदेश सरकार अन्तर्गत पर्ने सो बाटोमा वडा तथा स्थानीय निकायले बजेट लगानी गर्न नपाउने भएकोले सरकारवाला सबै मन्त्रालयसँग अनुरोध गरेर निर्माण गर्न लागेको आचार्यको भनाइ छ। बाटो निर्माणको क्रममा दुवैतर्फ नाला निर्माण गर्न समस्या हुने भएकोले बाटोसँगै जोडिएको जिल्ला सहकारी संघको पूर्जाभित्रको जग्गा समेत मागेर बाटोलाई सिधा बनाउने भइएको छ। वडा र संघको छलफलबाट बाटो सिधा गर्न आवश्यक पर्ने जग्गा दिने सहमतिसँगै बाटो निर्माणको काम अगाडि बढ़ेको संघका अध्यक्ष दीपक बास्तोलाले जानकारी दिनुभएको छ। यस्तै सोही बाटोमा पर्ने सरकारी तथा संस्थानका सवारी चालक एसोसिएशनले 30 वर्षदेखि भोगचलन गरेको जग्गामा समेत डोजर लगाएर बाटो निर्माण गर्न लागि वडा अध्यक्ष आचार्यको भनाइरहेको छ। विश्व बुबा आमा दिवसको अवसर पारेर पोखरा महानगरपालिका 6 मा आमाहरूको सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडा सदस्य दिपेन्द्र पहाड़ीको आयोजनामा भएको कार्यक्रममा समाज निर्माणमा आमाहरूले पुर्याएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान गरिएको हो। पोखरा 6 जरेवरी स्थित क्रिस्टल क्याचिङमा आयोजित कार्यक्रममा वडाभित्र क्रियाशील 18 वटा आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा पर्यटन क्षेत्रसँग आबद्ध महिलाहरूलाई सम्मान गरिएको हो। जनप्रतिनिधिका रूपमा प्राप्त हुने भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका वडा सदस्य पहाड़ीले आमाहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजन गरेका हुन्। कार्यक्रममा महिला सञ्जाल पोखरा 6 ले सहकारी गरेको थियो। कार्यक्रममा बोल्दै आयोजक तथा वडा सदस्य दिपेन्द्र पहाड़ीले समाज र परिवार निर्माणमा आमाहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो। जनप्रतिनिधिका रूपमा पाएको भत्ता र यस्तै सामाजिक र सकारात्मक कार्यमा प्रयोग गरिरहेको भन्दै यो कार्यक्रम सफल बनाउन जीवनसंगिनी अञ्जना पहाड़ी लगायत सबैको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले 4 वर्षको अवधिमा विभिन्न सिपल कार्यक्रम मार्फत वडावासीसँग जोड़िएको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कृष्ण बहादुर भट्टराईले वडा सदस्य पहाड़ीले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभयो। फिर्के खोलामा मापदण्ड विपरीतका संरचना हटाउने अभियानको प्रसंग निकाल्दै उहाँले विकास निर्माणका काममा पनि सबैलाई समान व्यवहार हुनुपर्ने बताउनुभयो। कानून सबैका लागि बराबर लागू हुनुपर्छ भन्ने आफ्नो मान्यता भएको भन्दै सोही अनुसारको कार्य गरिरहेको खुलाउनुभयो। वडाध्यक्ष भट्टराईले पोखरा 6 मा महिला सञ्जालले निकै सक्रिय रूपमा काम गरिरहेको उल्लेख गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। वडा सदस्य पहाड़ीले आमाहरूको सम्मानको लागि गरेको कार्य प्रशंसनीय रहेको समेत उहाँले उल्लेख गर्नुभयो। महिला सञ्जाल पोखरा 6 की अध्यक्ष बबिता मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल, महिला स्वास्थ्य स्वयंसेविका संगीता बराल, सञ्जालकी उपाध्यक्ष भगवती बानिया लगायतले बोल्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू शोभा जलारी, पवित्र थापा, वासुदेव बराल लगायतको उपस्थिति रहेको थियो। आमाहरूको योगदानप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सामाजिक एकता र सम्मानको भावनालाई थप मजबूत बनाएको सहभागीहरूले बताएका छन्। केन्या सरकारले इबोला भाइरसको सम्भावित संक्रमण फैलिन नदिन देशका सबै प्रवेश नाकाहरूमा निगरानी र स्वास्थ्य जाँच प्रक्रियालाई तीव्रता दिएको छ। राष्ट्रपति विलियम रुटोले भाइरसको जोखिम न्यूनीकरणको लागि सीमा क्षेत्रमा उच्च सतर्कता अप्नाइएको जानकारी दिएका छन्। राजधानी स्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य स्क्रीनिङको व्यवस्थालाई थप सुदृढ बनाइएको छ। विमानस्थलको सीमा व्यवस्थापन टोलीले अन्तर्राष्ट्रिय आगमन क्षेत्रमा विशेष निगरानी बढ़ाएको जनाएको छ। जस अन्तर्गत इबोलाको उच्च जोखिम रहेका मुलुकहरूबाट आउने यात्रुहरूको लागि विमानस्थलको गेट नम्बर 16 लाई छुट्टी तोकिएको छ। विमानस्थलको निरीक्षण पश्चात जनस्वास्थ्य तथा व्यावसायिक मापदण्ड सचिव मेरी मुथोनीले भाइरस रोकथामको लागि सरकारले कड़ा नियन्त्रणका उपायहरू अवलम्बन गरेको बताउनुभयो। उहाँले इबोला भाइरसको प्रवेश रोक्न विभिन्न निकायबीचको समन्वय र एकीकृत प्रयासमा जोड़ दिनुभएको छ। सम्भावित खतराहरूलाई समयमै सम्बोधन गर्न सबै सीमा नाकाहरूमा कर्मचारीहरूको संख्या बढ़ाइएको र उनीहरूलाई शिफ्ट अनुसार परिचालन गरिएको समेत सचिव मुथोनीले जानकारी दिनुभयो। नयाँ स्वास्थ्य मापदण्ड अनुसार केन्या भ्रमण गर्ने सबै यात्रुहरूले अनिवार्य रूपमा अनलाइन सेल्फ चेक फारम भर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त फारममा यात्रुले आफ्नो हालैको भ्रमण विवरण र स्वास्थ्य अवस्थाको पूर्ण जानकारी उपलब्ध गराउनुपर्नेछ। अध्यागमन प्रक्रिया पूरा गर्नु अघि स्वास्थ्य सम्बन्धी विवरणहरू अनिवार्य गरिएको सरकारले जनाएको छ। अमेरिकी केन्द्रीय कमान सेन्ट्रकले इरानी बन्दरगाहतर्फ अघि बढ़िरहेको गाम्बियाको झण्डा अंकित एक व्यापारिक जहाजलाई कार्यवाही गरी निष्क्रिय बनाएको छ। ओमानको खाड़ीमा भएको उक्त कार्यवाही बारे सेन्ट्रकमले औपचारिक जानकारी दिएको हो। सेन्ट्रकमका अनुसार एमभी लियान स्टार नामक उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानी बन्दरगाहतर्फ अघि बढ़िरहेको थियो।
सो क्रममा अमेरिकी सेनाले उक्त जहाजलाई अमेरिकी नाकाबन्दी उल्लंघन गरिरहेको भन्दै रोकिनका लागि 20 पटक भन्दा बढ़ी चेतावनी दिएको थियो। उक्त आक्रमणपछि जहाज हाल इरानतर्फ जान असमर्थ रहेको बताइएको छ। अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको नौसैनिक नाकाबन्दीका क्रममा अहिलेसम्म कुल 5 व्यापारिक जहाजहरूलाई निष्क्रिय पारिएको र 116 जहाजहरूको मार्ग परिवर्तन रिडाइरेक्ट गरिएको सेन्ट्रकमले जनाएको छ। सात महिला च्याम्पियनशीप फुटबलको सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो। अब सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बन्यो। समूह एबाटै अगाडि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका हुन्। सेमिफाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाडौँमा भएको साफ महिला च्याम्पियनशीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। फेयर ढुङ्गा व्यवसाय संगठनको आयोजनामा फेयर तालमा तेस्रो संस्करणको पुरूष तथा महिला खुल्ला ढुङ्गा दौड़ प्रतियोगिता सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्धनमा भएको प्रतियोगितामा पुरूषतर्फ कुमार जलारी गणेश जलारी र कृष्ण जलारी सम्मिलित अर्पण मत्स्य सहकारी संस्था प्रथम, टेकबहादुर जलारी राजु जलारी र राजेन्द्र जलारी सम्मिलित अर्पण मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी सुन्दराले र सुदर्शन सम्मिलित भाराईगाड समूहले तेस्रो तथा विशाल श्रेष्ठ चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान हासिल गरेको छ। महिलातर्फ सोनी गुरूङ दिल सुब्बा गुरूङ र सीता श्रेष्ठ सम्मिलित पहाड़ी घाटले प्रथम, उषा गुरूङ निर्मला गुरूङ र अस्मिता मगर सम्मिलित तालपारीले दोस्रो, अञ्जना जलारी चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदीबहिनी समूहले तेस्रो तथा कृष्ण कुमारी कौडेल पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गरेको थियो। प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फको प्रथमले 30,000 रूपियाँ, द्वितीयले 20,000 रूपियाँ, तृतीयले 10,000 तथा सान्त्वनाले 5,000 रूपियाँ सहित ट्रफी प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। विजयी खेलाड़ीलाई आयोजक समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी, खेलकुद संयोजक बत्ती गुरूङ, आर्थिक समितिका संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। यसअगाडि पोखरा महानगरपालिका वडा नम्बर 6 वडाध्यक्ष विष्णुबहादुर भट्टराईले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। प्रतियोगिताको उद्घाटन गर्दै उहाँले फेवाजालको प्रचार प्रसार तथा पुराना ढुङ्गाको महत्व चिनाउन पनि प्रतियोगिता महत्वपूर्ण भएको बताउनु भएको थियो। पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ीले पोखरामा खेल पर्यटनको विकास गर्दै पर्यटन प्रवर्धनका लागि पनि ढुङ्गा दौड़ प्रतियोगिता कोशी ढुङ्गा बनेको बताउनु भएको थियो। नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणिराज लामिछानेले सन्देश मार्फत इभेन्टहरूको शहर पोखराको पर्यटन प्रवर्धनमा यो प्रतियोगिताको पनि महत्व रहेको जनाउँदै यसको निरन्तरताको लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो। आयोजक संस्थाका अध्यक्ष बलराम गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालको प्रचार प्रसार गर्दै पोखराको पर्यटन प्रवर्धनको लागि संस्थाले यो कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। उहाँले फेवातालका पुराना ढुङ्गाको खास विशेषता रहेको जताउँदै यसको संरक्षणमा सरकारवाला पक्षले ध्यान पुर्याउनुपर्नेमा जोड़ दिनुभयो। संचारकर्मी दिपेन्द्र पहाड़ी र आयोजक समितिका शिव रुद्र जीसीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा समितिका बुद्धिनाथ पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो। साँझ 6 अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलहरूको निष्कर्ष, माफी माग्नमा प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध पोखरामा विरोध प्रदर्शन, सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा जोड़। सप्ताहव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइयो। पछिल्ला दिनमा नसर्ने रोगको प्रकोप बढ़दै जीसस कास्कीद्वारा अपूरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिश, 9 जिल्ला सभा जेठ 29 गते हुने। गण्डकीको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुने, बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने सकियो। पोखरा 7 पहलमा सहयोगदेखि मालपोत कार्यालयसम्मको बाटो बन्ने भए सामाजिक विकास मन्त्रालयले सघाउने।
पोखरा छमा आमाहरूको सम्मानमा विशेष कार्यक्रम, आमा समूह सहित विभिन्न क्षेत्रमा योगदान गर्ने महिला सम्मानित। इबोला संक्रमण नियन्त्रणको लागि केन्याद्वारा सीमा क्षेत्रमा निगरानी र सतर्कतामा तीव्रता। अमेरिकी सेनाद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाज निष्क्रिय, इन्जिन कोठामा मिसाइल प्रहार। र साफ महिला च्याम्पियनशीपको सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। फेवातालमा डुंगा दौड़ प्रतियोगिता आयोजना, पुरूषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहाड़ी घाट प्रथम। साँझ 6 बजेको अनुपर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558779003 मौकाको फाइदा उठाउनुहोस्।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो
1: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
2: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था
1: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-476 98-560-24-216

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज,
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
7: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
7: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
8: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
7: विस्तृत जानकारीको लागि
8: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-5901-6253।
11: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
12: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
11: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल बेमो ट्राउट कहाँनिर छ र?
12: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
11: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
12: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
11: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
13: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
13: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
13: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
13: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
13: प्रसूति तथा स्त्री रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
13: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
13: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
13: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
13: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
13: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
13: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
13: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
13: फोन 061-572-648 572-849।
15: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसीमाग नदीपुर। फोन 061-570-718, 98-463-32-836, 98-560-22-099।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्छन्त डाक्टर?
17: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
15: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
18: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
18: साँच्चै हो र?
15: ए बाबा हो,
19: उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
20: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
21: थाहा छ सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
20: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
22: ए लौ न लौ लौ, चटाङ पर्ने आटो सबै जाने यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
23: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
24: हो र?
23: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
24: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
23: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
24: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
23: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
27: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
28: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
27: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
28: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
27: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल। पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
0: अब पढाई हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
1: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
0: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 मा भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
1: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोशल स्टडिजको पनि व्यवस्था छ।
2: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी कक्षा 11 मा भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
1: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोशल स्टडिजको पनि व्यवस्था छ।

0: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
4: आजको आवश्यकता: नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू:
1: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
2: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
1: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
2: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
1: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98-460-42-010।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: মহিলা পোখারা ক্লিনিক, নিউ রোড, পোখারা। ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिरखाना सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड आजै।

0: अन्नपूर्ण पोलिटेक्निक इंस्टीट्यूट सरकारी सेवा समृद्ध कृषि को बलियो आधार।
1: कुमुदिनी होम्स माविमा कक्षा 11 मा नया भर्ना खुल्यो।
2: गण्डकी प्रदेश को 11 वटा जिल्ला र लुम्बिनी प्रदेश को पाल्पा र गुल्मी जिल्ला का विद्यार्थी सहित 13 वटा जिल्ला का विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेश के एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरा मा कक्षा 11 मा साइंस मैनेजमेंट र होटल मैनेजमेंट संकाय मा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिका द्वारा अध्यापन गराइने।
2: विगत वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल।
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट को छुट्टा छुट्टै भवन।
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट।
1: गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
3: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
1: विशेषज्ञ सेवाहरू
3: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
1: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
3: हाड जोड्नी, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
1: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-969।
1: It's New Galaxy Time.
0: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
1: संस्थाका विशेषताहरू
0: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
1: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
0: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
1: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
0: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
1: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
0: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक,
6: यति बेला साँझको 7 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
9: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
10: के ल्याएर अफर?
9: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
10: ए, अनि त्यो नयाँ NTA बाटै सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
9: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विन बाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
10: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
9: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: होम केयर सेवा, होम केयर सेवा।
13: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
12: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
12: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
12: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
12: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-77।
14: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
15: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
14: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
13: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठुलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा CC क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98-560-48-082, 98-461-48-082।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
17: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
18: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
17: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
18: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
17: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
18: ए हो र?
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
21: विस्तृत जानकारीको लागि
20: 061-576-361 98461 98460-196
21: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
15: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
22: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044
21: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
23: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
24: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
25: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
24: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
25: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
24: 24 घण्टा इमर्जेन्सी सेवा,
25: सम्पूर्ण ओपिडी सेवा,
24: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
25: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
24: रेटिना सम्बन्धी जाँच एवं उपचार,
25: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
24: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
25: आँखा छर्केको सिधा पार्ने सर्जरी,
24: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
25: लेजर सर्जरी सम्बन्धी सेवा,
24: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
25: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
24: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
25: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
24: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
25: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
26: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
21: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217-592-19।
25: स्वस्थ आँखा स्वच्छ दृष्टि।
27: भर्ना खुल्यो।
28: सिटी भिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
27: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
29: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
27: आधुनिक भौतिक पूर्वाधार,
29: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
27: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
29: विस्तृत जानकारीका लागि
30: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877 98-560-20-059।
23: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरिद गर्नुहोला।
0: टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
1: ए बुढा, हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
2: होइन, कसले भन्यो?
1: गाउँभरि हल्ला चलिरहेछ त।
2: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
1: कस्तो मन छ नि कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
2: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
1: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
3: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, SEE र NEB बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
11: विशेषताहरू,
10: विषय विज्ञद्वारा अध्यापन गराइने
11: अत्याधुनिक प्रयोगशाला,
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: भर्ना खुल्यो।
1: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
0: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू 44 वर्षको गर्मिलो इतिहास रहेको
0: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
0: विस्तृत जानकारीको लागि
1: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13
2: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर फोन 061-570-718 98463-32836 98562-22099।
5: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: भर्ना खुल्यो
2: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ.
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी.
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि. फोन 061-550-491-528-877 98-560-20-059.
2: फिस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
2: किन आत्तिनु पर्यो? फिस्टिल हस्पिटलमा खुलेको फिस्टिल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
5: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्वस्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
5: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौं. फिस्टिल आयुर्वेद केन्द्र, फिस्टिल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424, 98-084-46-525.
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
7: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
1: फोन 061-590-162, 590-163.
9: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का.
10: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर.
9: आउनुहोस्, तपाईँहरूको सपना हामी पूरा गर्छौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
10: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ. त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
9: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी. फोन 061-577-105. गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता.
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-0611
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
6: फारम वितरण धमाधम भइरहेको छ फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु होला
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
5: एक्सेलेन्स इन टेक्निकल एजुकेशन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364-580-725
7: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैडापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
7: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
7: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
3: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
7: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
7: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
8: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
8: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
9: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
8: ल तिमीलाई थाहै छैन दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
8: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
2: भर्ना खुल्यो।
3: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू:
0: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
2: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
2: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 9840-42-010।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: Admission are open.
8: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at the school. For more details,
7: phone 061-576-361, mobile 9846-1571-44.
8: Contact school administration, GEF Secondary School.
9: Education for enlightenment.
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: It's New Galaxy Time.
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
0: संस्थाका विशेषताहरू
1: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
0: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
1: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
0: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
1: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-577-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 061-592-5963
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
8: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ रिफ्रेसमेन्टमा न्युट्रिसन चिसो
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
9: नेपाल आदिवासी जनजाति महासंघ
11: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
12: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
11: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
12: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
11: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
12: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
11: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
12: टिपी राख त, 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
13: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
14: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार हुने समस्याहरू:
14: हृदयघात,
13: हाई ब्लड प्रेसर,
14: हार्ट फेल,
13: छातीको दुखाई तथा थकान,
14: मुटुको भल्कमा समस्या,
13: मुटुको बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडिटिजी,
13: मुटुको धड़कनमा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
13: पेसमेकर राखेको वा राख्नु पर्ने,
14: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
13: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
15: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
13: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5348-34।
16: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
17: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
16: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
17: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
16: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
18: हेलो,
19: हजुर नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
18: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: अनि कति बेला बस्छन् त डाक्टर?
19: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
18: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9008857710।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 01 अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्म

0: एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2 77।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: माउन्ट अन्नपूर्णमा अभिनदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-229।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
0: भर्ना खुल्यो।
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
6: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
5: आधुनिक भौतिक पूर्वाधार,
6: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
5: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
6: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 0165504191, 5288777, 98560209।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಗರ್ಮಿ ಹೈನ ರಿಫ್ರೆಶ್ಮೆಂಟ್ ಸಂಗೈ ನ್ಯೂಟ್ರಿಷನ್ ದಿನ ಆಯೋ ಮೌಸಮ್.
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है.
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन यतिकै जानै मन लागेन.
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
3: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
4: नमस्ते. कति ठाउँले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
2: हस् म्याडम.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhando hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: ओहो यसै त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिरका सजिलो होस्
2: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
1: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
2: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
1: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
2: एकदमै राम्रो सिटिभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
1: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
2: टिपी राख त 9840068091 वा 9850608460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597 मौकाको फाइदा उठाउनुहोस्
4: Goyal Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam
5: Hello
6: Hazur namaskar
5: Hello
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: अनि कति बेला बस्छन् त डाक्टर
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: रेडियो अन्नपूर्ण 93.4
9: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
10: सर्टिफिकेट इन डेन्टल साइन्स Certificate in Medical Lab Technology.
11: Certificate in Diagnostic Radiography.
10: Ra Diploma in Pharmacy ma 3 barshe karyakram ma anubhavi pradhyapak dwara swastha shanta evam maitripurna vatavaran ma adhyapan garaine.
11: Hamra visheshta haru adhunik pravidhi bata sanchalit upakaran sahit ko prayogshala.
10: Kam shulka ma sahajai padhna ra pravidhik janashakti ko utpadan.
12: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु होला।
9: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
10: एक्सेलेन्स इन टेक्निकल एजुकेशन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा। फोन 061 588 364 580 725।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161-94-44-57-144 98-460-1796।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास
11: गति सहपार 1 GBPS सम्म का पैकेज को बहार स्ट्रीमिंग गेमिंग काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
12: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
14: हाम्रा सेवाहरू
13: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
14: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
13: मृगौला तथा मूत्र रोग युरो सर्जरी
14: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
13: न्युरो सर्जरी सेवा
14: बाल रोग
13: नाक कान तथा घाँटी रोग
14: मानसिक तथा स्नायु रोग
13: प्रसूति तथा
14: छाला यौन तथा कुष्ठ रोग
13: नेत्र रोग
14: दाँत तथा मुख रोग
13: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
14: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
13: सुविधा सम्पन्न आईसीयू सेवा
14: डिजिटल एक्सरे
13: सिटी स्क्यान सेवा
14: भिडियो एक्सरे इको कार्डियोग्राफी
13: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
14: फिजियोथेरापी युरोफ्लोमेट्री
13: केमोथेरापी
14: सुरक्षित गर्भपतन सेवा
13: होल बडी चेकअप हेल्थ प्याकेज
14: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
13: फोन 061-572-648 572-849
15: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
16: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
15: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
16: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
18: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
19: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
18: नेपाल आदिवासी जनजाति महासंघ
20: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
4: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
5: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98568-48082, 98461-48082।

Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी सेवा नै इजी, बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायस, सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: रेडियो अन्नपूर्ण 93.4।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवनराज पौडेलको नमस्कार। साझा कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्मानित सभामुख महोदय?
0: राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शंकर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढ़ाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्, बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौं। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लंघनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढ़िरहँदा यूले लेबननको भूमिमा सैन्य कार्यवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताहन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युशनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वाशिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाव बढ़दा रेस्टुरा र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि 6 साताको बीचमा 2 पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्यूबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त स्पष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने,
4: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाति अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
5: हाम्रो राष्ट्रको असंलग्न परराष्ट्र नीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौ र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणमा प्रधानमन्त्रीलाई नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
0: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
6: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुनै तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ, अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु यहाँ आएर माफीमा
6: न कुनै त्यस्तो तथ्याङ्क नै छ, अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए।

0: प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौं।
1: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेशनहरू डाक्ने होइन नेपाली कंग्रेस यूएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन यस्ता किसिमको इन्टरेक्सन पार्टी टू पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले डाकेको हो अझ ठूलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। सरकारको कस्तो किसिमको प्रायोरिटी छ के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौं कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
2: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो हुन त योभन्दा अगाडि 5 वटा पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको थियो
1: पार्लियामेन्ट्री ग्रुपमा पनि जानुभएको थियो
2: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन जुन पहिलेको प्रसारणभन्दा अलिकति फरक जस्तो देखिराखेका छ त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन
1: मलाई होइन संवादको प्रयास त पक्कै पनि हो तर यसमा एजेन्डाको बारेमा सरकारी कुराहरूको बारेमा सायद कम नै होला किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन अब अहिले त देशको एउटा प्राथमिकता के हो देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन् तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौं भनेर त भन्नु पर्यो नि होइन त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ त्योदेखि
2: अथवा एक छौं भन्ने पनि हुनसक्छ अथवा उनले नाडी छाम्न खोजेका पनि हुनसक्छन्। यो रासोपा भित्र जसरी वालेन्द्र शाहको प्रस्तुति छ शैली छ स्वभाव छ त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति।
1: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ त्यस्तो कुरा पक्का पनि हुँदैन तर अरू जसले प्राइभेटली भेट्छ जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
2: पहिले भन्दा कि आज यसो हेर्दाखेरि अब हुन त रासोपाको अवस्था पनि संसदमा बलियो नै छ तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै

0: अन्तिम समयसम्म भएन र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाईवाले स्वागत गरेका थिए। अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो। पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता
1: होइन? अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ। तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले र फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो अनुसार।
2: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द्व बढ़ेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक,
3: यति बेला रातिको 9 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अनुभवन हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलहरूको निष्कर्ष माफी माग्न माग। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध पोखरामा विरोध प्रदर्शन, सार्वजनिक रूपमा माफी माग्नु पर्नेमा जोड़। सप्ताहव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइने, पछिल्ला दिनमा नसर्ने रोगको प्रकोप बढ़दै। जीसस कास्कीद्वारा अपूरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिश, नमू जिल्ला सभा जेठ 29 गते हुने। गण्डकीको निधि तथा कार्यक्रम मंगलबार सार्वजनिक हुने, बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने सकियो। पोखरा सातको पहलमा सही चोकदेखि मालपोत कार्यालयसम्मको बाटो बन्ने भयो, सामाजिक विकास मन्त्रालयले सघाउने। नेपालमा बढ़े पर्यटक, मे महिनामा मात्रै भित्रिए 1,02,000 जना। इबोला संक्रमण नियन्त्रणको लागि केन्याद्वारा सीमा क्षेत्रमा निगरानी र सतर्कतामा तीव्रता। अमेरिकी सेनाद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाज निष्क्रिय, इन्जिन कोठामा मिसाइल प्रहार र सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। फेवातालमा डुंगा दौड़ प्रतियोगिता आयोजना, पुरूषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहाड़ी घाट प्रथम। विपक्षी दलहरूले भारतसँग सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै संसदमा आएर माफी माग्न माग गरेका छन्। सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले संसदमा नेपालको पनि भारतको धेरै ठाउँमा मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै माफी माग्न प्रधानमन्त्री शाहलाई सचेत गराउने निर्णय गरेको हो। प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले संसदमा आएर माफी माग्न माग गरिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभएको छ। विपक्षी दलहरूले सभामुख डोलप्रसाद दर्यालले संसदको नियमावली विपक्षी दलहरूलाई पेलेर पास गराएको भन्दै आपत्ति समेत जनाएको छ। विपक्षी दलहरूले पेलेर संसदको नियमावली पास गराउने सभामुख अर्यालको भूमिका दुखद भएको निष्कर्ष पनि बैठकले निकालेको एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले बताउनु भएको छ। विपक्षी दलहरूले सभामुख अर्यालको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै पोखरामा विभिन्न राजनैतिक दल, नागरिक समाज तथा वाम बुद्धिजीवीहरूले विरोध प्रदर्शन गरेका छन्। पोखराको सही चोकमा राष्ट्रिय जनमोर्चाको अगुवाईमा आयोजित विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्री विरूद्ध नाराबाजी गर्दै अभिव्यक्ति फिर्ता लिन माग गरेका हुन्। उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षा गर, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर लगायतका नारा लगाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शंकर बरालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेर अभिव्यक्ति फिर्ता नलिए राजीनामा दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा बोल्दा जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको आधार स्पष्ट पार्नुपर्ने बताउनुभयो। उहाँले नेपालको कुन भूभाग भारतको भूमि हो भएको हो भन्ने प्रमाणित गर्न प्रधानमन्त्रीलाई चुनौती दिनुभयो। विरोध कार्यक्रममा सहभागीहरूले राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिने जोसुकैलाई पनि जवाफदेही बनाउनु पर्नेमा जोड़ दिएका थिए। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भोलि भएको छ। प्रदेश सभाको भोलि अपरान्ह 4 बजे बस्ने बैठकमा प्रदेश प्रमुख डिलीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेश सभाका सचिव गोविन्द पौडेलले बताउनु भएको छ। नेपालको संविधानको धारा 184 को उपधारा 2 बमोजिम प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुनेछ। संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले 1 असारमा बजेट ल्याउनुपर्छ। त्यस अगाडि नै नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने कानूनी बाध्यता छ। यसअघि बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरू केवल सुझाव मात्र नभई खुम्चिँदो अर्थतन्त्रका बीच प्रदेशलाई आत्मनिर्भर बनाउने मार्गचित्रका रूपमा देखिएका छन्। संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडको हिस्सा वर्षेनी घट्नु प्रदेशका लागि गम्भीर चुनौती बनेको छ। यस्तो अवस्थामा आन्तरिक आय वृद्धिको लागि वैकल्पिक र साहसिक बाटो रोज्नुको विकल्प नरहेको निष्कर्ष दलहरूको छ। कृषि क्षेत्रको रूपान्तरणको लागि यान्त्रीकरण र बजार ग्यारेन्टीको मागले वास्तविक स्थानको आवाज बोलेको छ। यस्तै सहकारी क्षेत्रमा देखिएको संकट र हजारौं निक्षेपकर्ताको विचल्लीलाई सम्बोधन गर्न बजेटले ठोस संयन्त्रको घोषणा गर्नुपर्ने माग उठेको छ। भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकास र सामाजिक न्यायको मुद्दालाई सँगसँगै लैजानुपर्नेमा दलहरू एकमत देखिएका छन्। सीमान्तकृत समुदाय, महिला र दलितको जीवनस्तर उकास्ने खालका कार्यक्रम बिनाको विकासले मात्र दिगो समृद्धिको लक्ष्य भेट्न नसकिने सांसदहरूको ठहर छ। डिजिटल गण्डकी र ग्रेटर पोखरा जस्ता अवधारणाले आधुनिकतालाई जोड़ दिए भने दुर्गमका विद्यालय र स्वास्थ्य संस्थाको अवस्था सुधार गर्ने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवाज उठेको छ। आगामी बजेटको आकार नीति तथा योजना आयोगले तोकेको सिलिङ भन्दा केही ठूलो हुन सक्ने अनुमान गरिएको छ। विश्व खाद्य स्वच्छता दिवस 2026 अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्य पोखराले सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम शुरू गरेको छ। खाद्य स्वच्छता, गुणस्तर र सुरक्षित खाद्य उपभोग बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ। विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनको आह्वानमा हरेक वर्ष जून 7 विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ। सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको हो। कार्यक्रम अन्तर्गत बजार तथा खाद्य व्यवसायहरूको अनुगमन, खाद्य स्वच्छता तथा पोषण सम्बन्धी सचेतना कार्यक्रम, विद्यालय स्तरीय जनचेतना अभियान र खाद्यजन्य रोगबारे जानकारीमूलक गतिविधि सञ्चालन गरिनेछ। कार्यालयका सूचना अधिकारी शिव बरालले सोमबार आयोजित पत्रकार सम्मेलनमा सुरक्षित खाद्य उपभोगको लागि सबै सरकारवालाको सहभागिता आवश्यक भएको बताउनुभयो। उहाँले विश्व खाद्य स्वच्छता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरू गरिएको भन्दै खाद्य व्यवसायी, उपभोक्ता, विद्यार्थी तथा सरकारवाला निकायलाई खाद्य स्वच्छताबारे सचेत गराउने उद्देश्यले बजार अनुगमन, अन्तर्क्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने खुलाउनु भएको छ। सुरक्षित खाद्य सबैको अधिकार भएकाले यो अभियानमा सबैको सहयोग अपेक्षा गरिएको उहाँको भनाइ छ। कार्यालय प्रमुख विजन श्रेष्ठले खाद्यजन्य रोग न्यूनीकरणको लागि सुरक्षित खाद्य प्रणाली निर्माण अपरिहार्य रहेको बताउनु भएको छ। पछिल्लो समयमा नसर्ने रोगको प्रकोप बढ़ी देखिन थालेको र त्यसको मुख्य कारण अखाद्य वस्तु भएको उहाँको भनाइ छ। स्वच्छ खाद्य पदार्थको कारण स्वास्थ्यमा गम्भीर असर पर्नुको साथै आर्थिक क्षति पनि हुने गरेको भन्दै खाद्य उत्पादनदेखि उपभोक्तासम्मका सबै चरणमा स्वच्छता र गुणस्तर कायम गर्नुपर्ने उहाँले बताउनु भएको छ। विश्व खाद्य स्वच्छता दिवसले सुरक्षित खाद्य सुनिश्चित गर्न सामूहिक जिम्मेवारीको सन्देश दिएकोले त्यसै अनुसार विभिन्न कार्यक्रम मार्फत सचेतना अभिवृद्धि गरिरहेको उहाँको भनाइ छ। कार्यालयले निरन्तर अनुगमन, परीक्षण तथा कार्यवाही गर्ने गरिरहेको बताइएको छ। कार्यालयका अनुसार सप्ताहव्यापी कार्यक्रम जुन 7 सञ्चालन हुनेछ। खाद्य स्वच्छता सम्बन्धी सचेतना विस्तार गर्दै सुरक्षित खाद्य उपभोगको संस्कार विकास गर्ने लक्ष्यसहित कार्यक्रम अगाडि बढ़ाइएको छ। दिवसको मुख्य दिन जेठ 24 गते सरकारवालाको सहभागितामा विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ। जिल्ला समन्वय समिति कास्कीले जिल्लाभित्र प्रदेश सरकार मातहत सञ्चालित अधुरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। समितिको सोमबार सम्पन्न 49 विशेष बैठकले सो निर्णय गरेको हो। गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सड़क निर्माण कार्यमा बहुवर्षीय योजनामा समावेश गरी केही निर्माण कार्य पूरा भएका तर कार्य पूरा नगरी त्यसै अलपत्र छोड़िएका 14 बहुवर्षीय सड़क आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभएको छ। पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेटमा योजना पूरा गर्न प्राथमिकताका साथ बजेटमा समावेश गर्न सिफारिश सड़कहरूमा फुस्रे खोला, खालसे, माछापुस्रे भ्यू पोइन्ट सड़क, काउँखोला सिटलेस सड़क, कालाबाङ भुम्दी चिसापानी उल्लेरी सड़क, लुम्ले पाले खेत टाँडी भिचुक गान्द्रुक सड़क रहेका छन्। त्यसै गरी रामदी मट्टीखान फेदीखोला सड़क, लाहाचोक समीबगर हुँदै हाइड्रो पावर सड़क, सौर्य भगवती तार हुँदै मिचुरे सड़क, थुम्सीकोट भाचोक सड़क, मादी भगवती हुँदै वारचोक सड़क, इतिखोला हुँदै वडा कार्यालय जाने सड़क, घाचोक हुँदै ताङतिङ सड़क, मादी गहते हुँदै रवि डाँडा सड़क, घिमिरे थर आफूखोला झोरले हुँदै कालभन्ज्याङ सड़क, बेसी हडौले भुसिनी हुँदै धम्पू सड़क खण्ड सिफारिश गरिएको छ। त्यसै गरेर बैठकले वर्षेनी वन जंगलमा निशुल्क रूपमा प्राप्त हुने पतिंगरको प्रयोग गरी प्रांगारिक मल उत्पादन गर्न कृषक समुदाय समेतलाई अनुदानको व्यवस्था गरी पूरै जंगललाई पतझर झाड़ीमुक्त बनाई परम्परागत रूपमा जंगलमा पाइने तिजु, काफल, दमौरा, गिट्ठा, भ्याकुर, वनतरूल समेतको संरक्षण गरी वर्षेनी जंगलमा लाग्ने डण्डेलुको कारणले नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुरक्षित गर्न नीति कार्यक्रममा समावेश गरी बजेटको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। बैठकले नागरिकलाई सुशासनको प्रत्याभूति गराउन बहुवर्षीय योजनाहरू सम्पन्न नगरी नयाँ योजना समावेश नगर्न कार्यक्रम स्वीकृत तथा बजेट विनियोजन नगर्न सरकारलाई आग्रह गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले कास्कीको नवौं जिल्ला सभा जेठ 29 गते गर्ने निर्णय गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभएको छ। एलन मस्कको कम्पनी स्टारलिङ नेपाल भित्रिन आतुर देखिएको छ। सोमबार स्टारलिङकी निर्देशक रेबिका स्लिक हन्टरले सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनासँग मन्त्रालयमा भेटवार्ता गर्दै नेपालमा इन्टरनेट सेवा सञ्चालनको लागि इच्छुक रहेको बताउनुभएको छ। स्टारलिङ सैटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी हो। भेटमा हन्टरले स्टारलिङले नेपालमा इन्टरनेट सेवा सञ्चालनको लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानूनी जटिलताको कारण अनुमति पाउन नसकेको बताउनुभयो। उहाँले लाइसेन्समा 100% स्टारलिङकै स्वामित्व भए मात्र अनुमति लिन सकिने धारणा उहाँले राख्नुभएको थियो। साथै व्यावसायिक साझेदारी तथा सहकारीको लागि नेपालका केही सेवा प्रदायकहरूसँग पनि छलफल भइरहेको उहाँले संचार मन्त्रीलाई जानकारी दिनुभयो। भेटमा संचार मन्त्री तिमल सिन्हाले नेपालको विद्यमान दूरसंचार नीति तथा कानूनी व्यवस्था अनुसार वैधानिक प्रक्रिया अनुरूप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताउनुभयो। स्टारलिङका प्रतिनिधिले अघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संचार मन्त्रालयदेखि नियामक नेपाल दूरसंचार प्राधिकरणका अधिकारीसँग पटक पटक भेटेर स्टारलिङको सेवा नेपालमा भित्रियाउन अनेक प्रयास गरेका थिए। 2081 कार्तिकमा स्टारलिङका अधिकारीले ओली तत्कालीन संचार मन्त्री पृथ्वी शिवा गुरूङ लगायतलाई डेमो नै प्रस्तुत गरेको थियो। त्यसको एक महिना 2081 मक्सिरमा ओली र एलन मस्क बीच भर्चुअल संवाद समेत भएको थियो। त्यति बेला पनि मस्कले नेपालमा स्टारलिङ मार्फत व्यवसाय गर्न आफू इच्छुक रहेको बताउनु भएको थियो। हुन त नेपाली भूभागमा अनुमति बेगर्न स्टारलिङको इन्टरनेट सञ्चालन भइरहेको तथ्य नयाँ होइन। नियामक नेपाल दूरसंचार प्राधिकरणले हिमालारोहण गराउने कम्पनीहरूले अग्ला हिमालहरूको आधार शिविरमा स्टारलिङ इन्टरनेट अवैध रूपमा सञ्चालन गरेको भन्दै दर्ता बिना सेवा उपलब्ध नगराउन चेतावनी दिँदै पटक पटक सार्वजनिक सूचना निकाल्ने गरेको छ। कास्की जिल्लाको साविक लेखनाथ नगरपालिकाको पुनर्स्थापनाको माग सशक्त बन्दै गएको छ। पुनर्स्थापना पहल समितिको नेतृत्वमा आज तालचोक स्थित साविक लेखनाथ नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर 26 देखि 33 सम्मका जनप्रतिनिधि स्थानीय अगुवा तथा अभियन्ताहरूले लेखनाथ नगरपालिकाको पुनर्स्थापनाको पक्षमा सामूहिक उद्घोष गरेका छन्। अभियानका संयोजक एवं साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिगराम पौडेल सचिव मुराहारी कोइराला दिननाथ ढका लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा स्थानीय तह पुनर्संरचनापछि पोखरा महानगरपालिकामा समाहित लेखनाथ क्षेत्रका नागरिकको भावना पहिचान र विकासका आवश्यकतालाई सम्बोधन गर्न पुनः लेखनाथ नगरपालिका कायम गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर 27 का वडा अध्यक्ष पूर्णबहादुर गुरूङले महानगरको संरचनामा समाहित भएपछि लेखनाथ क्षेत्रका नागरिकले सहज रूपमा सेवा प्राप्त गर्न कठिनाई भोग्नु परेको, विकास निर्माणका गतिविधि अपेक्षा अनुसार अघि बढ़न नसकेको तथा जनसहभागिता कमजोर बन्दै गएको बताउनुभयो। वडा नम्बर 29 का अध्यक्ष श्री प्रसाद गुरूङले स्थानीय तह पुनर्संरचनापछि आधारभूत सेवाको पहुँचमा जटिलता थपिएको उल्लेख गर्दै नागरिकलाई सुलभ प्रभावकारी तथा पहुँचयुक्त सेवा प्रदान गर्न साविक लेखनाथ नगरपालिकाको पुनर्स्थापना अपरिहार्य रहेको बताउनुभयो। त्यसै गरी वडा नम्बर 30 का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले पुनर्स्थापनाको औचित्य पुष्टि गर्न स्थानीय स्तरमा आवश्यक अधिकांश प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अब संघीय सरकारको भूमिका रहने बताउनुभयो। अभियानलाई थप प्रभावकारी बनाउन संघीय तहमा समेत समन्वय र दबावमूलक पहल गरिने उहाँको भनाइ थियो। वडा नम्बर 31 का अध्यक्ष ढकनाथ कणेलले सात तालको नगरका रूपमा परिचित लेखनाथको दिगो विकासको लागि प्रक्रिया अनुरूप अघि बढ़न सुझाव दिँदै पुनर्स्थापनाको अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो। वडा नम्बर 32 का अध्यक्ष अक्कलबहादुर कार्कीले सेती पारी रहेको लेखनाथ क्षेत्रप्रति महानगरपालिकाबाट आर्थिक प्रशासनिक तथा मनोवैज्ञानिक रूपमा विभेदपूर्ण व्यवहार भइरहेको अनुभूति स्थानीयवासीले गरिरहेको दावी गर्नुभयो। बैठकले नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार स्थानीय तहको संख्या तथा सीमाना हेरफेर गर्न सकिने कानूनी व्यवस्था रहेको निष्कर्ष निकाल्दै पुनर्स्थापनाको प्रक्रिया अघि बढ़ाउन सम्बन्धित निकायसँग माग गरेको छ। स्थानीय सरकार सञ्चालन ऐनको दफा 3 को उपदफा 3 अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यपालिकाबाट प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया अगाडि बढ़ाउन सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ। पुनर्स्थापना पहल समितिका संयोजक शालिग्राम पौडेलले स्थानीय तह पुनर्संरचनाको उद्देश्य धेरै हदसम्म पूरा भए पनि स्थानीय जनताको भावना ऐतिहासिक पहिचान र विकासका आवश्यकतालाई मध्यनजर गर्दै लेखनाथ नगरपालिकाको पुनर्स्थापना आवश्यक भएको बताउनुभयो। प्रशासनिक सहजता विकासको सन्तुलन तथा ऐतिहासिक पहिचानको संरक्षणको लागि लेखनाथलाई पुनः छुट्टै नगरपालिका बनाइनुपर्ने उहाँको धारणा थियो। समितिले पोखरा महानगरपालिकाको कार्यपालिका बैठकबाट आवश्यक प्रस्ताव पारित गरी प्रक्रिया अगाडि बढ़ाउन आग्रह गरेको छ। साथै आगामी दिनमा अन्तर्क्रिया जनभेला तथा जनसरोकारका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै पुनर्स्थापनाको पक्षमा जनमत थप सशक्त बनाइने जनाएको छ। हालसम्म सञ्चालन गरिएका गतिविधिहरूको विवरण समेत सम्बन्धित निकायमा पेश गरिएको समितिले जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476 98-560-24-216।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ साग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ
7: सल्लाहकार तेरे के अचेल
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सौन्दर्य प्रतियोगिता मिस नेपाल 2026 लागि मंगलबार पोखरामा अडिसन हुने भएको छ। आयोजक संस्था द हिडन ट्रेजरले देशका विभिन्न शहरहरूमा नयाँ प्रतिभाको खोजी गर्ने क्रममा पोखरामा अडिसन आयोजना गरेको हो। पोखरामा नै यस छनौट प्रक्रियाबाट उत्कृष्ट प्रतियोगीहरूलाई काठमाडौँमा हुने अन्तिम प्रतिस्पर्धाको लागि छनौट गरिने आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण छेत्रीले जानकारी दिनुभएको छ। यस वर्षको मिस नेपालको लागि आवेदन दिने अन्तिम मिति जेठ 25 गतेसम्म तोकिएको छ। प्रतियोगिताको ग्रान्ड फिनाली साउन 16 गते ललितपुरको पुलचोक स्थित द प्लाजामा आयोजना हुनेछ। यसपटकको प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी 3 जना मुख्य विजेताहरूको घोषणा गरिने छेत्रीले बताउनु भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक युवतीहरूको न्यूनतम उचाइ 5 फिट 3 इन्च र उमेर 18 देखि 27 वर्षको बीचमा हुनुपर्ने मापदण्ड तोकिएको छ। विभिन्न वाहनामा निकै लामो समयदेखि निर्माण हुन नसकेको पोखराको सहीचोकदेखि मालपोत कार्यालयसम्मको बाटो बन्ने भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 7 को क्षेत्रभित्र रहेको बाटोको अधिकार भने प्रदेश सरकारको मातहतको हुँदा निकै लामो समय निर्माण हुन सकेको थिएन। गण्डकी प्रदेश अन्तर्गत सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालयको सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटको लगानीमा बाटो बन्ने वडा अध्यक्ष राममोहन आचार्यले जानकारी दिनुभएको छ। प्रदेश सरकार अन्तर्गत पर्ने सो बाटोमा वडा तथा स्थानीय निकायले बजेट लगानी गर्न नपाउने भएकोले सरकारवाला सबै मन्त्रालयसँग अनुरोध गरेर निर्माण गर्न लागि आचार्यको भनाइ छ। विश्व भूभामा दिवसको अवसर पारेर पोखरा 6 मा आमाहरूको सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडा सदस्य दिपेन्द्र पहाड़ीको आयोजनामा भएको कार्यक्रममा समाज निर्माणमा आमाहरूले पुर्याएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान गरिएको हो। पोखरा 6 जरेवर स्थित फ्रिस्टिल क्याटरिङमा आयोजित कार्यक्रममा वडाभित्र क्रियाशील 18 वटा आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा पर्यटन क्षेत्रसँग आबद्ध महिलाहरूलाई सम्मान गरिएको हो। जनप्रतिनिधिको रूपमा प्राप्त हुने भत्ता सामाजिक कार्यमा खर्च गर्दै आउनुभएका वडा सदस्य पहाड़ीले आमाहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्नुभएको हो। सन् 2026 को मे महिनामा 1,02,626 जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 19% बढ़ियो भने सन् 2019 को मे महिनाको तुलनामा 31% वृद्धि भएको छ। भारतबाट सबैभन्दा बढ़ी 40,782 पर्यटक आएका छन्। त्यसपछि चीन र संयुक्त राज्य अमेरिकाबाट आएको तथ्याङ्क राखिएको छ। पछिल्लो 1 महिनाको तथ्याङ्क अनुसार नेपालको पर्यटन मे महिनामा उत्साहजनक देखिएको हो। भारतपछि दोस्रो स्थानमा चीन रहेको छ, जहाँबाट 11,514 जना पर्यटक आएका छन् भने तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका रहेको छ, जहाँबाट 9,001 पर्यटक आएका छन्। यसै गरी दक्षिण एसियाली मुलुकमा बंगलादेशबाट 5,298 पर्यटक आएका छन्। अन्य प्रमुख स्रोत बजारहरूमा संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, जापान, रूस, जर्मन लगायतका रहेका छन्। बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.72 अंकले घटेर 2,755.37 बिन्दुमा चढ़ेको छ। आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 6% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 233 वटा कम्पनीको शेयर घटेकोमा 35 वटाको बढ़ेको छ। नेपाल फाइनान्स र स्वस्तिक लघुवित्तको शेयर पनि घटबड़ भएको छैन। आज बुङ्गल हाइड्रोको शेयर 13% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन नेपाल रि इन्सुरेन्स र कालिन्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग। केन्या सरकारले इबोला भाइरसको सम्भावित संक्रमण फैलिन नदिन देशका सबै प्रवेश नाकाहरूमा निगरानी र स्वास्थ्य जाँच प्रक्रियालाई तीव्रता दिएको छ। राष्ट्रपति विलियम रुटोले भाइरसको जोखिम न्यूनीकरणको लागि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिनुभएको छ। राजधानी स्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य स्क्रीनिङको व्यवस्थालाई थप सुदृढ़ बनाइएको छ। विमानस्थलको सीमा व्यवस्थापन टोलीले अन्तर्राष्ट्रिय आगमन क्षेत्रमा विशेष निगरानी बढ़ाएको जनाएको छ, जस अन्तर्गत इबोलाको उच्च जोखिम रहेका मुलुकहरूबाट आउने यात्रुहरूको लागि विमानस्थलको गेट नम्बर 16 छुट्टी तोकिएको छ। विमानस्थलको निरीक्षण पश्चात जनस्वास्थ्य तथा व्यावसायिक मापदण्ड सचिव मेरी मुथोनीले भाइरस रोकथामको लागि सरकारले कड़ा नियन्त्रणका उपायहरू अवलम्बन गरेको बताउनु भएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट्रकमले इरानी बन्दरगाहतर्फ अघि बढ़िरहेको गाम्बियाको झण्डा अंकित एक व्यापारिक जहाजलाई कार्यवाही गरी निष्क्रिय बनाएको छ। ओमानको खाड़ीमा भएको उक्त कार्यवाही बारे सेन्ट्रकमले औपचारिक जानकारी दिएको हो। सेन्ट्रकमका अनुसार एमभी लियान स्टार नामक उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानी बन्दरगाहतर्फ अघि बढ़िरहेको थियो। सो क्रममा अमेरिकी सेनाले उक्त जहाजलाई अमेरिकी नाकाबन्दी उल्लंघन गरिरहेको भन्दै रोकिनको लागि 20 पटक भन्दा बढ़ी चेतावनी दिएको थियो। उक्त आक्रमणपछि जहाज हाल इरानतर्फ जान असमर्थ रहेको बताइएको छ।
साफ महिला च्याम्पियनशिप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गुवाहामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बनेको छ। समूह एबाट अगाडि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। फेवा डुङ्गा व्यवसाय संगठनको आयोजनामा फेवा तालमा तेस्रो संस्करणको पुरूष तथा महिला खुल्ला डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्तनमा भएको प्रतियोगितामा पुरूषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलारी सम्मिलित, अर्पण मत्स्य सहकारी संस्था प्रथम, टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित अर्पण मत्स्य सहकारी संस्थाको अर्को टोलीले दोस्रो, कपिल चौधरी सुन्दराले र सुदर्शन सम्मिलित बाराईघाट समूहले तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान हासिल गरे। महिलातर्फ सोनी गुरूङ, दिलसुब्बा गुरूङ र सीता श्रेष्ठ सम्मिलित पहाड़ीघाटले प्रथम, उषा गुरूङ, निर्मला गुरूङ र अस्मिता मगर सम्मिलित तालबारीले दोस्रो, अञ्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदीबहिनी समूहले तेस्रो तथा कृष्ण कुमारी कणेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गरेको थियो। प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फको प्रथमले 30,000, द्वितीयले 20,000, तृतीयले 10,000 तथा सान्त्वनाले 5,000 सहित ट्रफी प्रमाणपत्र पुरस्कार प्राप्त गरे। विजयी खेलाड़ीले आयोजक समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी, खेलकुद संयोजक बत्ती गुरूङ, आर्थिक समितिका संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार वितरण गर्नुभयो। यसअगाडि पोखरा महानगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। यो अवसरमा वडाध्यक्ष भट्टराईले फेवातालको प्रचार प्रसार तथा पुरानो डुङ्गाको महत्व चिनाउन पनि प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो। पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ीले पोखरामा खेल पर्यटनको विकास गर्दै पर्यटन प्रवर्तनको लागि पनि डुङ्गा दौड़ प्रतियोगिता कोशी डुङ्गा बनेको औल्याउनुभयो। नेपाल पर्यटन बोर्ड गण्डकीका कार्य प्रमुख मणिराज लामिछानेले सन्देश मार्फत इभेन्टहरूको शहर पोखराको पर्यटन प्रवर्तनमा यो प्रतियोगिताको पनि महत्व रहेको जनाउँदै यसको निरन्तरताको लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। आयोजक संस्थाका अध्यक्ष बलराम गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालको प्रचार प्रसार गर्दै पोखराको पर्यटन प्रवर्धनका लागि संस्थाले कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचिएको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलहरूको निष्कर्ष, माफी माग्न माग। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध पोखरामा पनि विरोध प्रदर्शन, सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा जोड़। सप्ताहव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइने, पछिल्ला दिनमा नसर्ने रोगको प्रकोप बढ़दै। जीसस कास्कीद्वारा अपूर आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिश, 9 जिल्ला सभा जेठ 29 गते हुने। गण्डकीको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुने, बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने सकियो। पोखरा सातको पहलमा सहयोगदेखि मालपोत कार्यालयसम्मको बाटो बन्ने भयो, सामाजिक विकास मन्त्रालयले सघाउने। नेपालमा बढ़े पर्यटक, मे महिनामा मात्रै भित्री 1,02,000 जना। इबोला संक्रमण नियन्त्रणको लागि केन्याद्वारा सीमा क्षेत्रमा निगरानी र सतर्कतामा तीव्रता। अमेरिकी सेनाद्वारा इरानी बन्दरगाह जाँदै गरेको जहाज निष्क्रिय, इन्जिन कोठामा मिसाइल प्रहार। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। फेवातालमा डुङ्गा दौड प्रतियोगिता आयोजना, पुरूषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहाड़ीघाट प्रथम। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयु सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061 572 648 572 849।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaer ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बीफार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goyal Metal Industries ko utkrishta utpadan Jindal SS5 Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yes ko naam
3: नेपाली को गौरव
4: नेपाली को पहिचान
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेमजा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सडक भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
7: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
9: Admission are open.
10: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
8: Phone 061-576-361. Mobile 98461-57144.
10: Contact School Administration. GEF Secondary School.
11: Education for Enlightenment.
9: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
9: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
9: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
11: फोन
9: 5308 15 5308 15
11: मोबाइल नम्बर 9852268071 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
14: नेपाल आदिवासी जनजाति महासंघ
10: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले लाग्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
17: हेलो
18: हजुर नमस्कार
17: हेलो
18: नमस्कार काका सुन्नु भएन
17: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
18: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
17: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
18: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
18: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
17: अनि कति बेला बस्छन् त डाक्टर
18: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।